योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै

त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा रासोपा मौन, प्रतिपक्ष

0: जगतको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख धनीराम शर्माले लक्ष्यका तुलनामा प्राप्ति कम भए पनि विगतभन्दा सुधार देखिएको जानकारी दिनुभयो। वैदेशिक अनुदान लिँदा गरेको सम्झौता अनुसारको परियोजनामा काम भए अनुदान प्राप्त हुने उहाँले बताउनुभयो। सहसचिव शर्माका अनुसार वैदेशिक अनुदानले आयोजना कार्यान्वयनसँग सम्बन्ध राख्छ। आयोजनाहरूले खर्च धेरै गरे अनुदान पनि धेरै आउने र खर्च गर्न नसके कम प्राप्त हुन्छ। यो वर्ष अनुदानमा आधारित आयोजनामा काम भएकाले अघिल्ला वर्षहरूका तुलनामा थोरै भए पनि अनुदान बढेको छ। आजको कारोबार दैनिकले यो खबर लेखेको छ। यस्तै बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजना निर्धारित समय 2083 चैत मसान्तभित्र सम्पन्न नहुने भएको छ। देशको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत यो आयोजना निर्माणको निर्धारित समय झण्डै 11 महिना बाँकी रहँदा आधाभन्दा बढी काम बाँकी रहेको छ। निर्धारित समयभित्र काम नसकिने भएपछि तेस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समयावधि 3 वर्ष बढाउने गृह कार्य अगाडि बढाइएको छ। यसले गर्दा द्रुतमार्ग पूर्ण रूपमा सञ्चालनमा अझै केही वर्ष पर्खनुपर्ने देखिन्छ। खोकना बुङमदी क्षेत्रमा जग्गा अधिग्रहण मुआवजा विवाद र सांस्कृतिक सम्पदा संरक्षणको विषय वर्षौंदेखि समाधान हुन नसक्दा द्रुतमार्गको काम अपेक्षित रूपमा अगाडि बढ्न नसकेको खबर गोर्खापत्र दैनिकले लेखेको छ।
1: सरकारले पछिल्लो समय सबै क्षेत्रमा हस्तक्षेप गर्दै सुधारको प्रयास गरिरहेको दावी गरेको छ। यही बीचमा सरकारले प्रधान न्यायाधीश सिफारिस प्रक्रियामा सबैभन्दा बढी टिप्पणी र आलोचना खेप्नु पर्यो। सरकारले चौथो वरियताका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेका छन्। सरकारले कार्य सम्पादनलाई आधार मानेर प्रधान न्यायाधीश सिफारिस गरेको दावी गर्दा यसलाई परम्परा विपरीत भन्दै आलोचना पनि भएको छ। यसले गर्दा न्यायालय नै दुई कित्तामा विभाजित हुने अवस्था आएको छ। यसले भविष्यमा न्याय सम्पादनमा कस्तो असर पर्ला भन्ने प्रश्न छ। थप सामग्री अबको पालोमा।
0: लोकतान्त्रिक शासन प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका 3 महत्त्वपूर्ण अङ्ग मानिन्छन्। संविधानले यी अङ्गबीच शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त स्थापित गरे पनि पछिल्लो समय यी निकायबीच टकराव बढेको छ। विशेष गरी सरकार र न्यायपालिका बीच अधिकार प्रयोग, संवैधानिक व्याख्या र निर्णय प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पछिल्लो समय प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया चर्चासँगै आलोचित बन्यो। वरिष्ठताको परम्परा तोडिएको भन्दै न्यायालयभित्रै असन्तुष्टि पोखियो। चौथो वरियतामा रहेकालाई प्रधान न्यायाधीश बनाउने निर्णयलाई केहीले सरकारको अधिकार र सुधारको प्रयास भनेका छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी,
2: प्रधानमन्त्री संविधानिक परिषद अध्यक्ष, उनले संविधानको धारा 75 को अधिकार प्रयोग गर्छन्। उनी त व्यापक देशकै सुधारको लागि आइरहेका छन्। अहिले व्यापक सुधारको अभियान चलिरहेको छ। एकदम कति नीति निर्णय गर्छन्, कति लागू गर्छन्, कति यी सबै काम त म के भन्छ बाल्ड इफेक्ट हो उनले गरेर छानेको संविधान र कानुन अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो।
0: तर कतिपयले यसलाई न्यायपालिकामाथि कार्यपालिकाको प्रभाव विस्तार गर्ने अभ्यासका रूपमा व्याख्या गरेका छन्। सरकारले गरेका कतिपय निर्णय अदालतले बदर वा सच्याउने आदेश दिएपछि कार्यपालिका र न्यायपालिका बीच असहजता बढेको विश्लेषण भइरहेको छ। राजनैतिक हस्तक्षेपबाट संवैधानिक निकायलाई मुक्त राख्ने, नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने र तीनवटै अङ्गबीच पारस्परिक सम्मान कायम गर्ने विषय अहिलेको मुख्य आवश्यकता मानिएको छ। सरकार र न्यायालय बीचको शक्ति सन्तुलन कायम गर्न आगामी दिनमा गर्नुपर्ने संवैधानिक र संस्थागत सुधारबारे पूर्व न्यायाधीश बलराम केसीको सुझाव।
2: सबभन्दा पहिला भर्ती न्यायाधीश भर्ना गर्नु पर्यो। मुद्दा 70,000 पुगिसक्यो, त्यो भर्ना गर्दा उहाँले सजिलो पनि छ, गाह्रो पनि छ। उहाँले को वकिल कस्तो चिन्नुहुन्छ, त्यस्तो मान्छे टिप्नुहोस् न। त्यस्तो मान्छे पार्टी परिसर पनि टिपिदिनुहुन्छ, त्यो क्वालिटीको आधारमा टिप के भनेर संसद सुनाएर पठाइदिनुहोस् न। आफैले ब्याकग्राउन्ड पठाउनुहोस् न, यो कारणले पठाएँ, यति राम्रो मान्छे हो, उसको ब्याकग्राउन्ड यो पनि रहेछ भनेर पठाइदिनुहोस्। संसद सुनाएर राख्ने विचार गर्छ नि त्यो न्यायाधीश, कन्फिडेन्स लिनुहोस्। त्यहाँ त मैले यस्तो वातावरण गर्नुहोस्, इन्ट्राक्सन गर्नुहोस्, फुटबल छाला गर्नुहोस्, अगाडि कुरो बिर्सिनु पर्यो। यहाँ अब यो कोर्टमा यहाँ कुनै एमालेको न्यायाधीश हुँदैन, कुनै कङ्ग्रेसको न्यायाधीश हुँदैन, कुनै प्रचण्डको न्यायाधीश हुँदैन, राष्ट्रसभाको न्यायाधीश हुँदैन, हामी सबजना नेपाली न्यायाधीश हुन्छ। त्यो वातावरण सिर्जना गर्नुहोस्, बुझ्नुहोस्। सबैले बुझेकै हुन्छन्, 20-25 मिनट टुङ्गाउने टार्गेट राख्नु पर्यो, सकिन्छ। त्यो थुन्छेको मुद्दामा तपाईँको 2 दिन 3 दिन बहस होइन, न्यायाधीशको बहस कन्ट्रोल गर्नुहोस्। अनि लङ टर्म अरू तपाईँको धेरै भयो, अब संविधान संशोधन हुनेछ, त्यो बेलामा 8 गर्नुहोस्। संविधान इजलास होइन कि त्यो खारिज गर्नुहोस्, संविधान अदालतै गठन गराउनुहोस् न।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
0: लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ्दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि

0: रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेश प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी बागमती र मधेश प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै शङ्खासभामा पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतका ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्यपुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: Well guys, new खोज्नेलाई बजाजले दिन्छ exchange मेलामा झ्याम्मै highest valuation र झ्याम्मै cash discount. On the spot finance available. शून्य service charge र free helmet. न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा scratch and win अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान BKS मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98-27-27-38-89, 98-011-034-55, 98-011-16-372 र 97-650-73-877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
5: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स,
1: एडमिनिस्ट्रेसन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कलिरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। कान्स फिल्म फेस्टिभलमा गएको बुधबार नेपाली चलचित्र एलिफेन्ट्स इन द फग हेरेपछि बलिउडका चर्चित निर्देशक अनुराग कश्यपले फिल्महरूको मूल्याङ्कन र समीक्षा गर्ने प्लेटफर्म लेटर बक्सडी मार्फत प्रशंसा गर्नुभयो। कान्समा अहिलेसम्म मैले हेरेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य नेपाली सिनेमाले विशाल फड्को मार्छ। अनुरागको प्रशंसाले दुई दिनपछि सार्थकता पायो जब अस्ति शुक्रबार एलिफेन्ट्स इन द फगले कान्सको अन सर्टेन रिगार्ड विधामा प्रतिष्ठित जुरी प्राइज प्राप्त गर्यो। यो अवार्डसँगै नेपाली चलचित्रले विश्व रङ्गमञ्चमा आफ्नो तागत फैलाउने मौका पाएको छ। चलचित्र निर्देशक नवीन सुब्बा भन्नुहुन्छ, यो सामान्य सम्मान होइन, कान्सको महत्त्वपूर्ण अवार्ड हो, नेपाल र नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि हो, भविष्यमा कान्सको मुख्य अवार्ड बर्लिन सिनेमासँग छ भन्ने प्रमाण रहेको समेत निर्देशक सुब्बाको भनाइ छ। उहाँले नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि रहेको र अब राज्यले यसमा आँखा खोल्नुपर्ने समेत बताउनु भएको छ। यसैबीच लेखक तथा अध्येता अरुणदेव जोशी नेपाली फिल्मको सम्भावना विश्वभर उजागर भएको बताउनुहुन्छ। उहाँले यो केवल एउटा फिल्मको सफलता मात्र नभई नेपाली सिनेमाको सम्भावना विश्वसम्म उजागर भएको महत्त्वपूर्ण क्षण भएको बताउनुभयो। यहाँसम्म पुग्न एकजना फिल्म मेकरको लामो सङ्घर्ष छ, यो उसको लगातारको मेहनतले सम्भव भएको हो। विश्व रङ्गमञ्चमा नेपाली फिल्मको तागत, आजको नयाँ पत्रिकाले यो खबर छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्त्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको छ। प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ। ट्रम्पले यसबारे थप विवरण भने खुलाउनु भएको छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाई अमानेहले पनि अमेरिकी र इरान बीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढेको बताउनु भएको छ, तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको इरानले आरोप लगाएको छ। बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, युएई, कतार सहित अरू खाडी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनु भएको छ। उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमा संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए। अप्रिलको सुरुवातमा युद्ध विराम भएपछि अमेरिका र इरान बीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ।
0: अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा पन्जाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा हिजो भएको खेलमा पन्जाबले लखनऊलाई 7 हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 6 गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस इलिङ्सले 44 72 रन बनाए पनि जितका लागि यो पर्याप्त भएन। 197 रनको लक्ष्य पन्जाबले 18 3 गुमाएर पुरा गर्यो। पन्जाबको जितमा कप्तान श्रेयस अयरले 51 अभिजित 101 रन बनाए। अङ्क तालिकामा पन्जाब 14 15 चौथो स्थानमा छ भने लखनऊ समान खेलमा 8 तालिकाको फुसारमा छ। आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। पहिलो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 4 हुनेछ भने अर्को खेल बेलुकी 8 कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डन्समा हुनेछ।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। सरकारले देशभर नयाँ सार्वजनिक गाडीको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ, तर आयात भइसकेका गाडी दर्तामा भने लचकता अपनाउने तयारी भइरहेको खबर आजको कारोबारले लेखेको छ।
0: सर्वोच्चले 2068 मङ्सिर 22 संसदबाट कानुन बनाएर मात्रै पूर्व विशिष्टहरूलाई सेवा सुविधाको व्यवस्था गर्न आदेश दिएको थियो। त्यस विपरीत पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख तथा पूर्व प्रधान न्यायाधीश लगायत अधिकारीहरूले गाडी इन्धन लगायत सुविधा राज्यबाट लिँदै आएका छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कतिपय पूर्व विशिष्ट अधिकारीहरूले दोहोरो गाडी सुविधा लिएको पाएपछि फिर्ता गरिरहेको बताउनुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: सरकारले नेपाललाई अति कम विकसित राष्ट्र एलडिसीको सूचीबाट विकासशील राष्ट्रमा स्तर उन्नति गर्ने समय 3 पछाडि सार्न संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति समक्ष औपचारिक रूपमा पत्राचार गरेको छ, तर ढिलो पत्राचार गरेकाले समय थपिने सम्भावना कम रहेको खबर कारोबार दैनिकले लेखेको छ।
0: झन्डै 3 अघि 2080 कार्तिक 27 सरकारले टिकटकमाथि सामाजिक सद्भाव बिगार्ने काम गरेको निष्कर्षसहित नेपालमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्रतिबन्ध खुलाउन टिकटकको व्यापक अनुरोधपछि सरकारले विभिन्न शर्त राख्दै 9 2081 भदौ 6 प्रतिबन्ध फुकुवा गरेको थियो। आर्थिक वर्ष 2080-81 र 81-82 लगातार कुल 1,36,00,000 भ्याट तिरेको टिकटकले त्यसपछि नतिर्ने अडान लिएको थियो। चालु आर्थिक वर्ष 82-83 अहिलेसम्म 1 पनि तिरेको छैन। आजको नयाँ पत्रिकामा खबर छ।
1: कतारमा 36 नेपाली श्रमिकले 8 करिब 2 रुपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टर टेक्ट्रा कतार WNL 8 तलब भत्ता ओभरटाइम र खाना बापतको रकम नदिएको पीडितको गुनासो रहेको खबर कान्तिपुरले लेखेको छ।
0: चालु आर्थिक वर्ष 2082-83 वैशाख महिनामा वाणिज्य बैङ्कहरूको कुल कर्जा 19,41,00,000 रुपियाँले घटेको छ। नेपाल बैङ्कर सङ्घको तथ्याङ्क अनुसार वैशाखमा शान्तसम्म बैङ्कहरूको कुल कर्जा 52,31,53,00,000 सीमित भएको छ।
1: बाँकेको कोहलपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बा आदिवासीहरूको बेहाल भएको छ। उनीहरूले चियाले छाक तार्दै गरेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
0: चालु आर्थिक वर्षको 10 महिनामा घर जग्गा कारोबारबाट 43 अर्ब 54 करोड रुपियाँ राजस्व उठेको छ। चालु आर्थिक वर्षको सामान्यता सबैभन्दा धेरै वैशाखमा 6 अर्ब 26 करोड रुपियाँ राजस्व उठेको खबर आजको कान्तिपुरमा छ।
1: काया कैरनमा अब पालो उखानको
0: जामा नपगरी जुत्ता ढ्याप ढ्याप।

0: उखानसँगै हामी कायाको इरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: राष्ट्रिय मुद्दामा रासपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने। एमालेमा ओलीमाथि थप दबाब, काङ्ग्रेसको विवाद ओडा तहसम्मै।
0: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
1: चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ।
0: इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई।
1: र आइपिएल क्रिकेटमा पन्जाबले लखनऊलाई 7 विकेटले हरायो।
0: अन्त्यमा आजको कार्टुन। आज हामीले अबिनले बनाउनु भएको कार्टुन लिएका छौँ। एमाले अध्यक्ष ओलीलाई नेतृत्वबाट छान्न पार्टीभित्रबाट दबाब बढ्दै गएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमाले बैठक बसिरहेको छ अनि दायाँ बायाँ रहेका नेताहरूलाई ओली जस्तै देखिने मान्छे भन्दैछन्, भो भो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाल्यो क्या। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। गर्मीको बेला प्रशस्त पानी पिउने गर्छ।

0: 93.2 स्वदेश एफएम।
1: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ र नेपाली बहसमा हामी सामाजिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक राजनीतिक विषयमा छलफल र बहस गर्ने गर्दछौँ। र नेपाली बहस डिजिटल प्लेटफर्ममा विश्वभर सुनिराख्नु भएको छ यतिखेर हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत र काठमाडौँ उपत्यकामा भने रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू नेपाली बहसलाई सुनिराख्नु भएको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहस हरेक कुना कन्दरा कब्जाहरूमा तपाईँहरू सुन्न सक्नुहुन्छ रेडियो ट्युन गरेर विभिन्न एफएम स्टेशनहरूका फ्रिक्वेन्सीहरू मार्फत। र नेपाली बहसमा हामीले धेरै प्रश्नहरू गर्ने गर्दछौँ र नेपाली बहसमा हामीले सुशासनयुक्त समाज निर्माण र देश निर्माणका निम्ति कसरी खबरदारी र अभियान चलाउन सकिन्छ यस विषयमा पनि आज हामी चर्चा गर्छौँ। र नेपाली बहसमा हरेक क्षेत्रका विषयहरू उठान हुने गर्दछन् र अहिले पछिल्लो समयको एउटा निकै ठुलो पेचिलो विषय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधन मुद्दा सर्वोच्चमा पनि विचाराधीन छ। कास्की जिल्ला अदालतले संशोधनको आदेश दिएको छ र अहिले यो अवस्थामा दुराशय नदेखिएकाले अभियोग पत्र संशोधन गरिएको जिल्ला अदालत कास्कीले जनाएको छ र अन्य जिल्लामा पनि संगठित अपराध भने कायम रहेको छ र आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको यो मुद्दा जुन फिर्ता लिइसके पछाडि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिइसके पछाडि अब उनको सांसद पद कायम रह्यो र प्रधानमन्त्री बन्ने बाटो समेत खुल्यो भनेर चर्चा र परिचर्चा पनि आइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जुन किसिमको मतभेद देखिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी 12 जिल्लामा जुन हानाहानको स्थिति पैदा भएको छ बालेन पक्ष र रवि पक्ष भन्दै, त्यो स्थितिले गर्दाखेरि आन्तरिक विवादहरू चर्किँदै गएको र मतभेदहरू चर्किँदै गएको भन्ने कुराहरू स्पष्ट भइरहेको छ र सर्वस्पष्ट भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। देशले र सम्पूर्ण नागरिकले आशा गरेको एउटा पार्टी, यो पार्टी पनि बिग्रनु हुँदैन, यसले सम्बन्धति दिनुपर्छ देशलाई, यसले कायापलट गर्नुपर्छ, 5 वर्षे म्यान्डेटलाई पुरा गर्नुपर्छ भनेर जुन किसिमको बहस र छलफल चलिरहेको छ, तर त्यहाँ पनि जुगाको लडाई सुरु भइसकेको छ। अन्ततोगत दुःख पाउने नेपाली नागरिकले हुन्, मतदाताहरूले हुन्, जनताले हुन्। त्यसैले गर्दाखेरि हाम्रो आग्रह छ, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र देखिएका जति पनि यी विवादहरू छन्, यो विवादले उनीहरूलाई घाटा नहोला, व्यक्तिगत तौरले कसैको पद जाला, व्यक्तिगत तौरले कोही सांसद नहोलान्, कोही मन्त्री नहोलान्, कोही घरापमा पर्लान्, तर सिङ्गो देश र नागरिकको जुन आशा छ, यो आशा निराशामा बदलिनु हुँदैन। अहिलेको यो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सुदृढ भएर अगाडि बढ्नु पर्दछ। देशको ठुलो पार्टी र जसले सरकार हाँकिरहेको हुनाले हामी यो आग्रह गर्न चाहन्छौँ। नेपाली बहसमा आज छलफल गर्न चाहन्छौँ केपी शर्मा ओलीलाई आफ्नैले साथ छोडिरहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्र शङ्कर पोखरेलले समेत पछिल्लो समय ओलीको साथ छोडेका छन्। उनी गत 10 र 11 महाधिवेशनबाट ओलीको टिमका महासचिव हुन्। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा शनिबार महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले ओलीलाई मार्ग प्रशस्त गर्न समेत माग गरेका थिए। त्यसपछि शुक्रबारको बैठकमा 4 उपाध्यक्षले अध्यक्ष ओलीको राजीनामा समेत माग गरेका थिए। महासचिव पोखरेल विगत 10 दशकदेखि ओलीका खम्बा भनेर उभिँदै आएका पात्र हुन्, तर आज उनले भने ओलीको नै राजीनामा माग

0: गर्ने र मार्ग प्रशस्त गर्ने विषयले यतिखेर नेकपा एमाले भित्र निकै ठूलो पेचिलो लडाईँ सुरु भइसकेको भन्ने कुरा क्लियर भएको छ र बाध्यात्मक गठबन्धनमा गगन केपी र प्रचण्ड समेत यतिखेर रहेका छन् किनभने विपक्षीहरूको मोर्चा यतिखेर सशक्त रूपमा संसदमा खबरदारीका निम्ति उठ्नु पर्दछ भन्ने खालको आवाज जुन मुखरित भइरहेको छ यस मानेमा पनि नेपालमा यतिखेर संसदमा विपक्षीहरू एकजुट हुनुपर्ने आवश्यकता छ दुई तिहाईको दम्बले देशलाई जोखिमतर्फ धकेल्न सक्दछ भन्ने कुरालाई विचार गर्दै विपक्षीहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि छ र देशभर गर्मी बढेको छ तराईमा लूको पनि जोखिम छ आदरणीय श्रोता ख्याल गर्नुहोला स्वास्थ्यको इन्धनको अत्याधिक प्रयोग वन विनाश अनियन्त्रित सहरीकरण र हरित गृह ग्यास उत्सर्जन बढ्नु र तापक्रम वृद्धिका कारण यतिखेर लू बढिरहेको छ देशभर गर्मी छ अहिले गर्मीका कारण जनजीवन प्रभावित भएको छ देशका विभिन्न स्थानमा वर्षा भइरहे पनि तापक्रममा भने अझै वृद्धि भइरहेको भन्ने विषयहरू आएका छन् र पछिल्ला वर्षहरूमा नेपालमा अत्याधिक गर्मी बढ्दै गएको अनुभव सर्वसाधारणहरूले पनि गरिरहेका छन् तपाईँहरूले पनि गरिराख्नु भएको होला होइन तराईदेखि पहाडसम्म तापक्रम वृद्धि भएको छ लामो खडेरी छ अनियमित वर्षा तथा तातो हावाको लहरले दैनिक जनजीवन प्रभावित बनाउन थालेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यतिखेर इन्धनको अत्याधिक प्रयोग र वन विनाश र अनियन्त्रित सहरीकरण हरित गृह ग्यास उत्सर्जन बढ्नु नै तापक्रम वृद्धिका कारणहरू भएका छन् र तापक्रमकै कारणले गर्दाखेरि गर्मीका कारणले गर्दाखेरि विभिन्न किसिमका रोगहरू र विभिन्न किसिमका संक्रमणहरू हुने एउटा परिस्थिति बन्छ त्यसैले स्वास्थ्यको ख्याल गर्नुहोस् गर्मी बढ्दैछ अब यो जेठ महिना असार महिना गर्मी हुने महिनाहरू हुन् र चैतमासम्म पनि गर्मी हुन्छ त्यसैले गर्दाखेरि चैत वैशाख जेठ असार साउनसम्म भदौसम्म पनि गर्मीले छुन्छ अब बर्खा लाग्न थालेको छ फेरि बाढी पहिरोको जोखिम छ दैविक विपत्तिका जोखिम छन् होइन पटक पटक नेपाली नागरिकहरूले दुःख पाइरहेका छन् यो दैविक विपत्तिले विपत्ति बाजा बजार आउँदैन त्यसैले अहिलेदेखि नै तपाईँहरू सुरक्षित हुनुहोस् जहाँबाट हामीले सुनिराख्नु भएको छ तपाईँ लेक बेसी पहाड तराई जुनसुकै ठाउँबाट हामीले सुनिराख्नु भएको छ तपाईँको अहिलेको अवस्था के छ र पूर्वानुमान गर्नुहोस् र दैवी प्रकोप आउन सक्ने होइन त्यो अवस्था हुनसक्छ बाढी पहिरो आउन सक्ने अवस्था हुनसक्छ तपाईँहरूको वासस्थान कस्तो ठाउँमा छ पूर्व तयारी गर्नुहोस् त्यसैले हामी नेपाली बस मार्फत तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ सरकारी कर्मचारीको तलब बढ्ला त भन्ने खालका पनि बसहरू छन् कानुनमा दुई दुई वर्ष पुनरावलोकन हुनुपर्ने प्रावधान रहे पनि तीन वर्षदेखि त्यो बढेको छैन आर्थिक तरलता छ अर्थतन्त्र धराशय अवस्थामा छ सिफारिस अनुसार बढे कार्यालय सहयोगीको 35,000 र मुख्य सचिवको 1,21,000 रुपियाँ चाहिँ तलब नाग्नेछ राज्य कोषमा अरबौँ रुपियाँको भार थपिने हुँदा स्रोत व्यवस्थापनको दबावका कारण अन्तिम निर्णय हुन अझै पनि बाँकी रहेको भन्ने विषय आएको छ र वीरगन्ज सडक विस्तारमा घरधनीको पीडा छ हातमा छ लालपूर्जा सरकारले भन्यो अतिक्रमणकारी भन्दै घरहरू भत्किएका छन् डोजर आतंक काठमाडौँमा मात्र होइन यतिखेर देशभर डोजर आतंक फैलिएको छ सर्वोच्च अदालतले 2081 वैशाखमा वीरगन्जको मुख्य सडकका जग्गाधनीहरूको सम्पत्ति हक र क्षतिपूर्ति मागलाई अस्वीकार गरेपछि सडक विभागले हालै सडक विस्तारका क्रममा सडक छेउका घरहरू भत्काएको छ र यसमा राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्रै नागरिकहरूलाई तर्साउने होइन नागरिकहरूलाई सुविधा हुने गरी नागरिकहरूलाई अप्ठ्यारो नपर्ने गरी अतिक्रमित जग्गा र अव्यवस्थित बसोबासीहरूलाई राज्यले व्यवस्थापन गर्नुपर्छ नेपाली बसमा छोटो विश्राम छौँ विश्रामपछि उपस्थित हुनेछौँ
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
2: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
1: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
2: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रूम सहितको आधुनिक कक्षाको
0: बीचमा नेपाल बार एसोसिएसनका प्रबन्धक श्री कानूनका जानकार गोपाल कृष्ण घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको जुन संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा थियो त्यसलाई दुरासय नदेखिएको भन्दै अभियोग पत्र संशोधन गरेछ कास्की जिल्ला अदालतले। यो नजिरहरू हिजो थियो कि आजको अब के हुन्छ सर्वोच्चमा विचाराधीन छ, तपाईँलाई कस्तो लाग्यो? आजको अब के हुन्छ सर्वोच्चमा विचाराधीन छ, तपाईँलाई कस्तो लाग्यो?
4: यस्तो अब यो अहिले कस्तो देखियो भने एक महिना जतिदेखि अगाडिदेखि सरकार अध्यादेशबाट सरकार चलाइराखेको अवस्था छ वर्तमान सरकारले। अब कानुनमा स्पष्ट उल्लेख भएका विषयहरूलाई अध्यादेशको माध्यमबाट संशोधन गर्ने र त्यो संशोधन गरेर व्यक्ति हेरेर अभियोग पत्रहरू सच्याउने जस्तो क्रियाकलाप हामीले अगाडि बढायौँ भने यो सुशासनको जुन हामी नारा दिइरहेका छौँ यसको ठिक्क विपरीत हुन जान्छ। यो चाहिँ अहिले के देखियो भने तपाईँले सुशासन केलाई भन्न खोज्नुभयो? सुशासन भनेको कानुनको शासन हो। कानुनको शासन भनेको कानुनमा उल्लेख भएको कुरा यदि संशोधन गर्न आवश्यक छ भने सार्वभौम संसद छ, सार्वभौम संसदमा रेगुलर माध्यमबाट, रेगुलर माध्यम भनेको त्यो कानुन बनाउने एउटा निश्चित प्रक्रिया छ, त्यो कानुन बनाउने निश्चित प्रक्रियामा विधेयक बन्दछ, विधेयकको मस्यौदा गरिन्छ, विधेयकको मस्यौदा गरिसकेपछि त्यो संसदमा त्यो विधेयक प्रस्तुत हुन्छ, प्रस्तुत भइसकेपछि दुवै सदनबाट पास भएर अनि राष्ट्रपतिबाट त्यसलाई प्रमाणीकरण गरिसकेपछि त्यो कानुन बन्दछ। र कुनै कानुन नयाँ बन्दाखेरि पनि र संशोधन हुँदाखेरि पनि अपनाइने प्रक्रिया भनेको त्यो संविधान अनुसार र कानुन अनुसार पनि
0: दुरासय नदेखिएको भन्यो यसमा चाहिँ कानुनी प्रोभिजन होइन यो, यसमा के अरे दुरासय नदेखिएको कुरा चाहिँ त्यसको मतलब न्यायालयलाई प्रभावित पार्न खोजिएको हो। न्यायालयले चाहिँ
4: न्यायालय त यस्तो छ कानुन अनुसार कानुन संशोधन गरेर लगिसकेपछि न्यायालयले केही कुरा गर्यो होला, त्यसमा अहिले म टिप्पणी गर्न चाहन्न किनभने न्यायालयले गरेको विषयमा हामीले सार्वजनिक बहस या टिप्पणी गर्नु हुँदैन। तर प्रश्न के हो भने लगियो कसरी भन्ने कुरा छ कि मैले तपाईँलाई के बुझाउन खोज्दै थिएँ भने व्यक्ति केन्द्रित भएर यदि हामीले कानुनहरूलाई संशोधन गर्न थाल्यौँ, यदि कानुनलाई चाहिँ व्यक्ति केन्द्रित भएर हामीले कुनै कानुनको प्रयोगलाई गराउन खोज्यौँ भने आज एउटा व्यक्तिले प्रयोग गरेको कानुन भोलि अर्को व्यक्तिले पनि प्रयोग गर्छ। अर्थात् यो समयअनुसार शासक त बदलिरहन्छन्, आज एउटा शासक छ भोलि अर्को शासक आउँछ। प्रत्येक शासकले आफूलाई हेरेर कानुनको प्रयोगलाई यसरी व्यक्ति केन्द्रित भएर प्रयोग गर्न थाल्यो भने अनि त्यो रुल अफ ल कसरी भयो, त्यो कानुनको शासन कसरी भयो भन्ने प्रश्न खडा हुन्छ। मेरो भनाइ यति हो। त्यसैले अहिले के देखियो भन्नुहोला भने
0: सर्वोच्चमा विचाराधीन छ यो मुद्दा फेरि,
4: हजुर
0: सर्वोच्चमा त विचाराधीन छ नि त होइन?
4: मैले भने यो विभिन्न ठाउँमा मुद्दाहरू विचाराधीन छ, अब यसको लागि त कोर्ट पनि किन चाहियो भन्ने भयो होइन र अदालत पनि किन चाहियो त? तपाईँले आफूलाई कानुन आवश्यक परेको कानुन संशोधन गर्नुहुन्छ अनि त्यो संशोधन गरेको कानुन अनुसारको व्यक्तिलाई चाहिँ बाहिर निकाल्नुहुन्छ।
0: तत्कालीन सरकारले चाहिँ फिर्ता लिन महाधिवक्ताको कार्यालयले सिफारिस गर्यो र सरकारले चाहिँ होइन तत्कालीन सरकारले आग्रह गरेको थियो नि त त्यो चाहिँ अदालतलाई, कास्की जिल्ला अदालतलाई होइन, सुशीला कार्की नेतृत्वको सरकार
4: तत्कालीन सरकारले आग्रह गरेको थियो, अहिलेको चाहिँ कोर्टले फिर्ता लियो भन्ने कुरा केसँग सम्बन्धित छ भन्नु होला भने यो कानुनसँग सम्बन्धित छ। यसो गर्न मिल्दैन। अब मैले तपाईँलाई मात्रै के कुरा बुझाउन खोजिरहेको छु भने कि यो सरकारले जुन कुरा गर्दछ त्यो सुशासनको कुरा गर्ने हो भने कानुनलाई त्यो उचित प्रक्रियाबाट संशोधन गरेर गर्नु पर्यो र त्यो कानुन सबैका लागि लागू हुनु पर्यो क्या। जस्तो म तपाईँलाई एउटा कुरा भनौँ, म कुनै व्यक्तिको नाम लिएर कुरा गरिरहेको छैन, हरेक काम व्यक्तिहरू संविधान अनुसार कानुनको नजरमा समान छन्। कानुनको नजरमा समान छन् भने त्यो समान व्यक्ति नागरिकहरूको बिचमा लागू हुने कानुन पनि समान हुनुपर्छ। त्यसो भए मात्रै त्यो कुरालाई चाहिँ डेमोक्रेसीको एउटा सुन्दर अनुहार भनेर भनिन्छ र त्यो कानुनको शासन हुन पुग्दछ। अब यहाँ त कस्तो देखियो भन्नु होला भने कुनै निश्चित व्यक्तिलाई लागेको अभियोग चाहिँ त्यही सरहका व्यक्तिहरू चाहिँ जेलमा छन्, त्यही सरहका समान व्यक्तिहरू चाहिँ जेलमा छन्,
0: होइन इच्छाराज तामाङदेखि लिएर धेरै जेलमा छन्, अहिले पनि
4: धेरै व्यक्तिहरू जेलमा छन्, धेरै हजारौँ मानिसहरू यस्तै अभियोगमा जेलमा बसिराखेका छन्। ती व्यक्तिहरूलाई कस्तो लाग्दो भन्नुहोस् न? अनि एउटा व्यक्ति एउटा सर्टन व्यक्तिका लागि भनेर हामीले कुनै कानुन परिवर्तन
0: गर्छौँ तत्कालीन सरकारले भन्दै आएको थियो नि त होइन?
4: अब यो राजनीतिक कुरा नगर्नुहोस् अहिले, यो राजनीतिक कुरातिर गयो भने प्रतिशोध भएको थियो कि थिएन भन्ने कुरा यो पोलिटिकल हेर्ने कुरा होला होइन। तर मलाई अहिले लागेको के हो भने हामी कानुनको दृष्टिकोणबाट कानुनको विश्लेषण गरिरहेछौँ भने संविधान अनुसार कानुन सबैका लागि बराबर छ। त्यो बराबर भएको कानुन चाहिँ सबैलाई समान रूपमा लागू हुनुपर्दछ।
0: अब अहिले क्रम भङ्गता भयो नि त प्रधान न्यायाधीश नियुक्तिमा पनि होइन, वरिष्ठतमको तरिकाले सपना प्रधान, मल्ल कुमार रेग्मी, हरि फुयाललाई हटाएर बाइपास गरेर चौथो नम्बरमा रहनु भएका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुभयो। यो क्रम भङ्गतामा बारको धारणा के छ?
4: यस्तो छ, बारको धारणा चाहिँ बारका वर्तमान पदाधिकारीले दिनु होला, उहाँले राखी पनि रहनु भएको छ। तर प्रश्न के हो भने यो चाहिँ धेरै म पूर्व अध्यक्ष हुँ, मैले धेरै कुरामा क्रम भङ्गता देखिरहेको छु अहिले। धेरै कुरामा भनेको कस्तो भन्दाखेरि जे परम्परा हाम्रो थियो न्यायिक परम्परा, त्यो न्यायिक परम्पराभन्दा विपरीत यो पनि हुन गएको देखिन्छ भने अर्कोतर्फ के देखिएको छ त भन्दाखेरि धेरै कुरामा कानुनहरूलाई चाहिँ यसरी गिजोल्ने हो भने यसलाई के भनिन्छ भनिन्छ भन्दाखेरि यो न्यायिक अराजकता सिर्जना गर्न खोजिएको हो कि जस्तो पनि लेखिएको छ। अब यस्तो न्यायिक अराजकता सिर्जना भयो भने जस्तो अब हामी अहिले के हेरिरहेको छौँ भने पार्लियामेन्टमा प्राइम मिनिस्टर जवाफ दिनुहुन्न, उहाँ पार्लियामेन्टको यो प्राइम मिनिस्टर भनेको चाहिँ पार्लियामेन्टको अभिन्न अङ्ग हो, अभिन्न अङ्ग भन्दा पनि नेता हो त्यसको। संसदीय व्यवस्थामा संसदको नेता भनेकै प्रधानमन्त्री हो। प्रधानमन्त्रीले प्रत्येक सांसदको सार्वभौम सांसद किन भनियो भन्दाखेरि उनीहरूले जनताबाट इलेक्टेड भएर उनीहरू चाहिँ पार्लियामेन्टमा गएको हुन्छन्। उनीहरू जनताको भावनालाई मुखरित गर्दछन्, अर्थात् त्यहाँ लिएर आएर पार्लियामेन्टमा ल्याएर जनताको कुरा चाहिँ बोल्छन् उनीहरू। त्यसलाई सुन्नु कसले पर्छ भन्दाखेरि एक्जिक्युटिभले सुन्नुपर्छ। एक्जिक्युटिभको प्रमुख भनेको प्रधानमन्त्री हो। प्रधानमन्त्रीले प्रत्येक सांसदले भनेको विषय गम्भीरतापूर्वक सुनेर त्यसको जवाब पनि दिनुपर्छ, किनभने त्यो जवाब भनेको जनतालाई दिएको जवाब हो। अब पार्लियामेन्टमा बोल्नै नपर्ने भन्ने कुरा त राम्रो भएन नि पार्लियामेन्टमा। अब अहिले त्यो पनि भइरहेछ भने धेरै कुराहरू हामी कसरी अब्जर्भ गरिरहेछौँ भने नागरिक समाजका हामी व्यक्तिहरूले साइडमा बसेर छेउमा बसेर के कुरा अब्जर्भ गरिरहेछौँ भने कसरी कामकाज अगाडि बढेको छ त। सुशासन भनेको हेर्नुहोस् विकास र
0: होइन सिफारिस भएका छ जना योग्य त हो नि त होइन उहाँहरू प्रधानको लागि
4: होइन। यस्तो हो, अब प्रधान न्यायाधीशको लागि योग्यता अब रुस्टर एउटा बनाएको थियो, त्यो रुस्टरमा बनाइसकेपछि त्यो रुस्टर न्याय परिषदले पठायो। न्याय परिषदले पठाएपछि तीन वर्ष मागेको प्रत्येक सर्वोच्च अदालतको न्यायाधीश तीन वर्ष अवधि मागेको न्यायाधीशको चाहिँ उसले रुस्टर पठाइदियो। त्यो सूची पठाइदिइसकेपछि त्यो सूची अनुमा परेका व्यक्तिहरू भयो, यो पहिलोचोटि भयो भनिएको मात्रै हो। पहिलोचोटि अब म त्यो भनि पनि हाल्दिनँ। हेर्नुहोस् प्रधान न्यायाधीश जस्तो व्यक्तित्वलाई अब हामीले यसरी आरोप लगाउनु पनि हुँदैन, उहाँको काम हेर्नुपर्दछ। अब त्यसैले गर्दाखेरि अब हामी के भा हेरिरहेछौँ त भन्दाखेरि उहाँको काम हेर्नुपर्दछ, उहाँ कसरी अगाडि बढ्नुहुन्छ, किनभने यो बिल्कुलै फरक कुरा। हेर्नुहोस् कानुन गलत बन्यो भने पनि यो गलत भयो, यो कुरा संविधान अनुसार बन्दैन भनेर संविधान बमोजिमको चेक जाँच गर्ने ठाउँ पनि सर्वोच्च अदालत हो र सरकारले गर्यो। हरेक दिन प्रधानमन्त्रीको विरुद्धमा तिन चार पाँचवटा छवटासम्म आदेश र फैसला चाहिँ यो न्यायालयले गर्छ हरेक दिन। एउटा जिल्ला अदालतले सर्वोच्च के अरे प्रधानमन्त्रीको विरुद्धमा आदेश गर्न सक्छ, किनभने त्यो ठाउँ नै त्यस्तो ठाउँ हो भने अब त्यो ठाउँमा बस्ने व्यक्ति कमिटेड हुनु हुँदैन। यति मात्रै हो, मेरो प्रधान न्यायाधीशलाई पनि तपाईँ मार्फत के अनुरोध छ भने नियुक्ति हुँदाखेरि ठिक छ कानुनको प्रयोजन के अरे प्रयोग गरेर नियुक्ति भएको देखियो भने पनि तपाईँको काम गराइ सबैले राखेका छन्, नजिकबाट नियाली राखेका छन्। नजिकबाट नियाल्ने भनेको कानुन भेत्ताहरू नियालेका छन्, संविधानविदहरूले नियालेका छन्, नागरिक समाज नियाली राखेको छ होइन। किनभने मुलुक त सबैको साझा मुलुक हो नि, मुलुक त सबै साझा मुलुक हो, यो के रुलिङ पार्टीको मात्रै त मुलुक होइन होला, सबैको साझा मुलुक हो भने सबैले मिलेर तपाईँले के काम गरिरहनु भएको छ भन्ने कुराको नजिकबाट वाच गरिरहेको छन्। अहिले धेरै क्रिटिसाइजमा उत्रेका छन् नि व्यक्तिहरू, तपाईँ हेरिरहनु भयो होला, धेरै यो क्रिटिकल भएर धेरै विरोध गरेर निस्किहालेको अवस्था छैन। नेपाल बार एसोसिएसनले पनि चिन्ता जनायो। नेपाल बार एसोसिएसनले के चिन्ता जनायो भन्दाखेरि कि अस्ति सर्वोच्च अदालतमा यो कुराको विरुद्धमा रिट जाँदाखेरि रिट दर्ता गरिएन भन्ने कुरामा लालटिन बाल्यो नेपाल बार एसोसिएसनले, किनभने कुनै पनि कुरा सर्वोच्च अदालतमा मुद्दा गइसकेपछि त्यो समयमा दर्ता भएन भने त्यसको सुनवाईको कुनै अर्थ रहँदैन। होइन त्यसैले गर्दाखेरि लालचिन बाल्यो. नेपाल बार एसोसिएसनले पनि खबरदारी गरेका छ. त्यसपछि प्रधान न्यायाधीशलाई भेटेर वर्तमान प्रधान न्यायाधीशलाई भेट्यो नि नेपाल बार एसोसिएसनले बधाई पनि भन्यो र के बन्यो भने तपाईँलाई हामी यी उनीहरूले चाहिँ 21-22 बुदा लेखेर दिए. यो कुरामा हामी हेरिरहेको छौँ, यो कुरामा हामी सुधार चाहन्छौँ. पहिला हामीले पनि भनेका हो नि न्यायालयमा विकृति छ, विसङ्गति छ, भ्रष्टाचार छ भनेर एउटा प्रतिवेदनले भन्यो. त्यो प्रतिवेदनको आधारमा विभिन्न कानुनहरू परिवर्तन गर्नुपर्थ्यो. न्यायालय उल्टो त्यसको विरुद्धमा लागेको हुनाले हामीले विरोध पनि गर्यो होइन. न्यायाधीश नियुक्तिका कुराहरू उठ्यो, यी जम्मै कुरामा त हामीले विरोध गर्दाखेरि हामीले कयौँ अवस्थामा आफै विरुद्धका पनि मुद्दाहरू भोगेर पनि हामीले त्यो कुरा विरोध गर्यौँ. अहिले पनि त्यही कुरा हो. प्रधान न्यायाधीश कसरी काम गरिरहनु भएको छ, कसरी काम गर्नुहुन्छ भन्ने कुरा नजिकबाट धेरै व्यक्तिहरूले न्यायालय राखेका छन्. किनभने प्रधान न्यायाधीश भनेको प्रधानमन्त्री होइन, प्रधान न्यायाधीश भनेको संसद पनि होइन. संसदले बनाएका कानुन र सरकारले गरेको काम दुइटैको त्यो कसी लाउने ठाउँ. त्यसैले के भनिन्छ भने लोकतन्त्रलाई कसी लाउने ठाउँ भनेको न्यायालय हो, न्यायपालिका हो. अब त्यो लोकतन्त्रलाई कसी लाउने ठाउँमा बसेको चिफ व्यक्तित्वले, सबैभन्दा प्रमुख व्यक्तित्वले कसरी काम गर्नुहुन्छ भन्ने कुरा उहाँको केबाट देखिन्छ त भन्दाखेरि उहाँले गर्ने फैसला, उहाँले निर्णय, किनभने अदालतका न्यायाधीशहरूले लिने निर्णयबाट उहाँको क्रियाकलाप हेरिने हो. उहाँले कस्तो फैसला गर्नुहुन्छ, कस्तो निर्णय लिनुहुन्छ भन्ने कुराबाट हेरिने हुनाले उहाँले चाहिँ यो सबै कुरा विचार गर्नुहुनेछ. किनभने उहाँको अवधि पनि लामो छ, 6 वर्षको लामो अवधि लिएर आउनुभएको हुनाले उहाँलाई अब स्थायित्वको धेरै सङ्कट छैन. अहिलेसम्मको प्रधान न्यायाधीशलाई के हुन्थ्यो भने छोटो अवधि हुन्थ्यो, छोटो अवधिमा धेरै कामहरू गर्नुपर्ने देखिन्थे, कयौँ कामहरू हुन्थे, कयौँ कामहरू हुन्थेनन्, त्यस्तो अवस्था थियो होला. तर वर्तमान प्रधान न्यायाधीशलाई त्यो कुराको पनि के छ भन्दाखेरि सुविधा छ. उहाँ लामो अवधिसम्म 6 वर्ष पुरै प्रधान न्यायाधीश भएर निस्कन पाउने अवस्था देखिएको छ. अहिलेसम्म नियुक्ति भइसकेपछि उहाँको कार्यविधि भनेको 6 वर्ष हो आजको दिनमा. त्यसैले गर्दाखेरि हामी कसरी हेरिरहेको छौँ भने वर्तमान प्रधान न्यायाधीशलाई यो यसरी काम गर्न सकिन्छ कि सक्नुहुन्न भन्ने कुरा हिँड्दैछ. सबैले वाच गरिराखेका छन्. एकातिर उहाँ वरियतामा 4th नम्बरमा हुनुहुन्थ्यो, वरियतामा त्यो 4th नम्बरको वरियताको व्यक्तिलाई पहिलोचोटि इतिहासमै पहिलोपटक यसरी चाहिँ प्रथम व्यक्ति बनाएर अनि त्यसपछि चाहिँ यो प्रधान न्यायाधीशमा नियुक्ति गरिएको अवस्थाको विद्यमानता छ. त्यो पनि कसरी गरियो त भन्दाखेरि अध्यादेशको माध्यमबाट कानुन परिवर्तन गरेर गरिएको अवस्था छ. हालाकि यो कुरा चाहिँ यो नियुक्तिको कुरा चाहिँ त्यसरी अगाडि बढ्दाखेरि अब यो सबै व्यक्तिहरूले नजिकबाट प्रधान न्यायाधीशले कसरी काम गर्नुहुन्छ या न्यायालयले कसरी अगाडि बढ्छ भन्ने कुरा वाच गरिराखेको हुनाले हामी पनि के भन्दछौँ भने नेपाल बार एसोसिएसन पनि के भन्दछ भने यो न्यायालय सुधारको स्वर्णिम युग बनोस्.
0: गोपाल कृष्णजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
4: धन्यवाद.
0: नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
5: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुकै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब.
6: ल यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ, ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ.
7: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ.
8: भाडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206.
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान. विजय प्लेट दाना.
9: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना.
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा. कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ.
9: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
9: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्यपुस्तकको व्यवस्था,
9: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
9: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण.
1: थप जानकारी का लागि विद्यालय प्रशासन मा वा 98550-54206 98511-0091 98550-63387 वा 98141-5748 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
10: न्यू खोजिरा हो
1: वेल गाइज, न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज।

0: बेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स एभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12-देखि 17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिभल चोक बसन्तपुर बजार माडी फोन 9827-2738-89 9801-0034-55 9801-16372 र 9765-73877
1: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
2: नमस्कार स्वयंसेविका दिदी नमस्कार
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट
4: यतिखेर हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी बाराका संस्थापक अध्यक्ष चन्दन सुणकार हुनुहुन्छ चन्दन सुणकार जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
5: नमस्कार सर धन्यवाद
4: होइन तपाईँहरूले त हानाहानै गर्नु भएछ नि त हिजो किन हो त्यो बैठकमा किन लफडा भएको बालेन पक्ष र रवि पक्ष भन्दै त्यहाँ नाराबाजी चलिरहेको थियो
5: होइन बालेन पक्ष र रवि पक्ष भनेर त्यहाँ चाहिँ तपाईँले भने जस्तो केही भएको होइन मान्यजीहरूले बालेन पक्ष र रवि पक्षका कुराहरू निकाल्दै आउनु भएको छ बारा जिल्लामा तर राष्ट्रिय स्वतन्त्र पार्टीका हाम्रा केन्द्रीय आदरणीय सभापति श्री रवि लामी छानेज्यूले नै र विभिन्न मञ्चबाट हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीजीहरूले त्यस्तो केही नभएको कुराहरू चाहिँ उल्लेख गर्दै गर्दाखेरि पनि बाराका मान्यजीवहरूबाट ग्राउन्ड लेभलमै त्यस्तो कुरा हुनु भनेको त्यो दुःखद हो हिजोको घटना के भएको रहेछ भने बारा जिल्ला समिति केन्द्रको सचिवालयले भङ्ग गरिसकेपछि र वैशाख 30 गतेको केन्द्रीय समितिको बैठकले मेरो सदस्यता खारेजी गरिसकेपछि आउँदै गरेको अधिवेशनलाई बारा जिल्लाका 4 मान्यजीवहरूले किन के कुन तरिकाले प्रभावित पारेर आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उद्देश्यले हिजोको क्राइटेरिया के तोकेको थियो विस्तारित बैठकको लागि केन्द्रले नै आफैले त्यो बैठकमा उपस्थित जो सदस्यहरू हुनुहुन्थ्यो त्योभन्दा बाहेक मान्यजीवहरूले बाहिरबाट बडीगार्ड अथवा धेरै साथीहरूले गुन्डा पनि भनिराख्नु भएको छ गुन्डा लिएर चाहिँ उपस्थित हुनुको कारणले गर्दाखेरि हिजोको त्यो झडप भएको
4: होइन बालेन पक्ष र रवि पक्ष त त्यहाँ त खुलम खुला रूपमा देखियो नि त होइन बारामा
5: तर बालेन र रवि पक्ष भन्दा पनि हामी राष्ट्रका पक्ष हौ राष्ट्रिय स्वतन्त्र पार्टीका पक्ष हौ बालेन को सपोर्टमा चाहिँ बारावासीहरूले यसपालि सबै उम्मेदवारहरूले मत दिनु भएको हो रवि लामी थानेज्यूको त्यागको लागि सबै चाहिँ बारावासीज्यूहरूले चाहिँ भोट दिनुभएको घन्टी चुनाव चिन्हमा भोट दिनुभएको बाराका यी 4 मान्यहरूकै अनुहारमा चाहिँ भोट चाहिँ आम नागरिकहरूले दिनुभएको होइन
4: ए बाराका 4 मान्यको अनुहार हेरेर होइन घन्टीलाई भोटमा आएको होइन
5: बालेललाई प्रधानमन्त्री बनाउन रवि लामी छानेको त्यागको कदर गर्दै र घन्टी चुनाव चिन्हमा भोट आएको बारावासीहरूले गर्नुभएको हो बाराका 4 मान्यहरूको अनुहार देखेर चाहिँ बारावासीहरूले भोट गर्नु भएको
4: होइन त्यो झगडा चाहिँ किन चल्यो मोटिभेट किन भएको
5: यो आउँदै गरेको अधिवेशनलाई आफ्नो पक्षमा के कसरी कुन तरिकाले प्रभावित पार्न सकिन्छ भन्ने विषयलाई लिएर मान्यजीहरूको जुन गतिविधि विगत समयदेखि चलिराखेको छ मलाई विभिन्न बहाना लगाएर चाहिँ पार्टीको साधारण सदस्य समेत खारेज गराउने जुन उहाँहरूले काम गर्नुभयो त्यसलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सुरुदेखिका दुःख गरेका पार्टीका योद्धाहरू पार्टी
4: तपाईँको साधारण सदस्यता पनि खारेज गरिदिएका छन् अहिले
5: केन्द्रीय कार्य समितिको बैठक वैशाख 30 ले निर्णय गरेर मेरो साधारण सदस्यता खारेज गरेको अवस्था हो
4: के कारणले तपाईँको साधारण सदस्यता पनि खारेज भयो तपाईँको मैले एउटा सामान्य भिडियो क्लिपमा कता सुनेको थिएँ राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापति रवि लामी छानेजीलाई पनि पटक पटक भेट माग्दा पनि भेट्न नदिएको उहाँका सोखी होइन सचिव जस्तो मलाई लाग्छ अविनाश आचार्यजी होइन उहाँको भूमिका पनि शङ्कास्पद रहेको भन्ने खालको कुराहरू तपाईँले गर्नुभएको थियो के हो यो चाहिँ
5: रवि लामी छानेज्यू कारागारभित्र हुँदाखेरि बारा जिल्लाको नेतृत्व सम्हाल्दै गर्दाखेरि बाराको 4 निर्वाचन क्षेत्र जित्नुपर्छ भनेर मैले धेर उद्देश्य बोकेको थिएँ त्यो क्रममा हामीले बाराकामा उम्मेदवारहरू चाहिँ भेटाउन गाह्रो परिराखेको थियो त्यसै क्रममा चाहिँ हामीहरूले बारा जिल्लामा विभिन्न चाहिँ मजबुत उम्मेदवारहरू भेट्ने क्रममा अब उहाँहरूलाई नै चाहिँ हाम्रो पार्टीमा ल्याएर चुनाव लडाउने हो भने चाहिँ विजय चाहिँ प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर मैले उम्मेदवारहरू खोज

0: क्रममा जारी थियो। तर पछि चाहिँ रवि दाई बाहिर जब आउनुभयो, बालिनजी हाम्रो पार्टीसँग जुड्नुभयो, कुलमानजी जुट्नुभयो, पछि कुलमानजीहरू जानुभयो, अनि त्यसपछि चाहिँ बाराजीमा एउटा उम्मेदवारहरूको बाढी जस्तो नै चाहिँ देखा परेको। तर सुभन्दा अगाडि उम्मेदवार बन्छु भनेर कोही इच्छुक आकाङ्क्षीहरू हुनुहुन्थेन। अब उम्मेदवार भइसकेपछि जो व्यक्तिहरू कहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा हुनुहुन्थेन, एकैचोटि उम्मेदवारी दर्ताको दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा जुन आउनुभयो, उहाँहरूले निर्वाचनको क्रममै चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा वडाको टिकट र पालिकाको टिकट तपाईँले दिन्छु भनेर विभिन्न उम्मेदवारहरूसँग, वडा उम्मेदवारहरूसँग, वडा अध्यक्षका पालिका प्रमुखका उम्मेदवारहरू तपाईँले के
1: गर्नुहुन्छ, पार्टीको संगठनमा सक्रिय नभएका, पार्टीको चाहिँ होइन विचारधारामा सक्रिय नभएका, पार्टीलाई चाहिँ बनाउनका निम्ति सक्रिय नभएका व्यक्तिहरू फुत्त चाहिँ टुरिस्ट जस्तो भएर चाहिँ टिकट लिएर आए होइन त्यहाँ?
0: हजुर हजुर सर, एकैचोटि चाहिँ हामीले अनुहारै नदेखेका व्यक्तिहरू, नामै नसुनेका व्यक्तिहरू एकैचोटि चाहिँ उम्मेदवारी दर्ताको दिन पार्टीको टिकट लिएर आउनुभयो र उहाँहरूले नै चाहिँ मलाई एकदम राजनीतिक रूपमा गलत आरोपहरू लगाएर आर्थिक रूपमा माग गर्यो भन्ने किसिमको, अन्य पार्टीलाई चुनाव जिताउनको लागि सहयोग गर्यो, हामीलाई चुनाव हराउनको लागि गर्यो भन्ने कुरोहरू उहाँहरूले ममाथि आरोप लगाउनु भयो। जबकि बाह्रको चारको चार क्षेत्र चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो र आर्थिक रूपमा जुन मैले माग गरेको छु भन्ने कुरो उहाँहरूले आरोप लगाउँदै हुनुहुन्छ, त्यसको प्रमाण सम्पूर्ण बारा जिल्ला।
1: तपाईँ कारवाहीमा किन पर्नुभयो? त्यही चुनाव जिताउन असहयोग गरेको र आर्थिक माग गरेको भन्ने विषयले कारवाही गरिएको हो।
0: उम्मेदवारजीहरूले चाहिँ यही विषयलाई लिएर म माथि चाहिँ उजुरी हाल्नु भएको छ, त्यही उजुरीको आधारमा मलाई चाहिँ कारवाही गरिएको हो।
1: तपाईँ कारवाहीमा परेपछि भाड्नु भएको हो हिजोको अधिवेशन?
0: मैले कारवाहीमा परेर मैले भाँडेको होइन कि अधिवेशन, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले रु 25,000 रुपियाँ तिरेर चाहिँ उम्मेदवार हुन पाउनुपर्छ भनेर चाहिँ आवेदन भर्नु भएको थियो। त्यो आवेदन भरेका व्यक्तिहरूसँग एकचोटि सामान्य छलफल सोधपुछ सरसल्लाह नगरेर एकैचोटि कसैले कतै कसैको नामै नसुनेको व्यक्तिहरूलाई चाहिँ रातारात ल्याएर टिकट दिएको कारणले गर्दाखेरि ती 25,000 रुपियाँ तिरेका उम्मेदवारहरूको उम्मेदवारी शुल्क फिर्ता हुनुपर्छ। उहाँहरूको जुन माग थियो त्यसमा चाहिँ मैले पार्टीको आन्तरिक क्रममा सहमति सहित उठाएको थिएँ र त्यही कारणले गर्दाखेरि पनि चाहिँ मेरो चाहिँ सदस्यता खारिज भएर आउने अधिवेशनमा मलाई चाहिँ रोक्ने उद्देश्यले मेरो सदस्यता खारिज भएको चाहिँ हामीले चाहिँ यस्तैलाई बुझेका छौँ र त्यो कारणले मात्र झडप भएको होइन कि मान्यजीवहरूले आफ्नो गुन्डा प्रयोग गरेर बारा जिल्लाको अधिवेशनलाई कसरी आफ्नो अनुकूल बनाउन सकिन्छ भन्ने उहाँहरूले उद्देश्य राखेको कारणले गर्दाखेरि चाहिँ हिजोको यो अवस्था आएको
1: होइन। पार्टी सभापति रवि लामिछानेले पनि तपाईँलाई बुझ्नु भएन त्यसो भए? उहाँसँग भेट भएन, तपाईँसँग कुरा भएन, खास वास्तविक के हो भनेर उहाँले बुझ्नै चाहनु भएन?
0: पार्टी सभापति रवि लामिछानेज्यूसँग म निर्वाचन पश्चात नै चाहिँ भेटेर बाराको सम्पूर्ण कुराहरू राख्छु भनेर पटक पटक चाहिँ उहाँको स्वर्गीय सचिव अविनाश आचार्यजी मार्फत चाहिँ मैले चाहिँ समय माग गर्न खोजेको हो। पार्टी सभापति रवि लामिछानेज्यूलाई पनि मैले फोन गरेर सम्पर्क गर्न खोजेको, पार्टीका शीर्ष नेताहरू अन्यलाई पनि मैले फोन गरेर भेटेर आफ्नो कुरा वास्तविक रूपमा के छ र भन्ने कुरो चाहिँ आफ्नो तर्फबाट राख्न खोजेको, तर कसैले पनि कुनै पनि बेलामा र फोन नउठाइदिने र मेरो सम्पर्कमा नआइदिने भएको हुनाले मैले केन्द्रीय नेतृत्व समक्ष आफ्नो कुरा पुर्याउन नसकेको।
1: अब के हुन्छ त्यहाँ चाहिँ बाह्र त्यो अधिवेशन सम्पन्न भयो त्यसो भए कि के भयो त्यहाँ?
0: अधिवेशन चाहिँ हिजोको बैठक स्थगित भएको छ भनेर सुरुमा चाहिँ हामीले समाचार चाहिँ हेर्न पाएका थियौँ, तर पछि चाहिँ मान्यजीवहरूको आफ्नो शक्तिको दुरुपयोग र केन्द्रले चाहिँ तोकेको जुन प्रतिनिधि छ बारा जिल्लाले, उहाँहरूले अलोकतान्त्रिक शैलीले एकपक्षीय रूपमा पेलेरै चाहिँ अधिवेशनलाई प्रभाव पार्ने चाहिँ प्रयासस्वरूप चाहिँ आफ्नो शैलीले चाहिँ ग्राउन्डमा गरिराखेको क्रियाकलाप उहाँहरू हुनुहुन्छ सर।
1: अब के हुन्छ, तपाईँ चाहिँ के गर्नुहुन्छ?
0: अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सबै साथीहरूसँग सरसल्लाह चाहिँ हामी गर्दैछौँ, आउने आगामी कदमहरू राष्ट्रिय स्वतन्त्र पार्टीका विधान 2079 तेस्रो संशोधन 2081 भएको विधानको दफा 69 र 76 पनि चाहिँ प्रयोग गर्ने भन्ने कुरो चाहिँ साथीहरू बिच चाहिँ छलफल र सरसल्लाह सुझाव हुँदैछ। आउने समयमा कि त म गलत छु भने मैले आर्थिक प्रमाण माग हिनामिना गरेको छु भने त्यसको प्रमाण मान्यजीवहरूले राख्नु पर्यो हो, नत्र विधानको धारा 69 बमोजिम चाहिँ राइट टु रिकलको लागि पनि बाह्रका चारवटै मान्यजीवहरूले तयार हुनुपर्छ र राष्ट्रिय स्वतन्त्र पार्टी विधिमा चल्छ र सोही विधि प्रयोग गरेर यदि बाह्रका पार्टी सदस्यहरूले राइट टु रिकल गर्नुपर्छ।
1: तपाईँमाथि त अन्याय भएछ नि त, तपाईँहरूले पार्टी मलजल गर्नुभयो, पार्टीलाई फुलाउनु भयो, फलाउनु भयो, पार्टी चाहिँ अब अलिकति प्रतिफल लिने बेलामा त यहाँलाई बाइपास गरिएको रहेछ नि त, कि तपाईँको गल्ती नै थियो? तपाईँ आज आत्मामा हात राखेर छातीमा हात राखेर भन्नुहोस् त जनतालाई।
0: म छातीमा हात राखेर भन्दैछु हाम्रो केही पनि गल्ती छैन. पार्टीको बारा जिल्लाको पहिलो इँटा राख्ने व्यक्ति म चन्दन स्वर्णकार हुँ. बहुत दुःख सङ्घर्ष गरेर यो 3 वर्ष 8 महिना 9 महिना जति चाहिँ पार्टीलाई यहाँ हामीले लिएर आएको छौँ. हामी युवा वर्षको भर्खरै युवा वर्षमा चाहिँ युवा भएको हुनाले हामीले आफ्नो खुन पसिना रगत यो 3 वर्ष 8 महिना पार्टीलाई दिएको छु. आफ्नो व्यापार व्यवसायलाई चाहिँ थाती राखिदियौँ. आफ्नो घर परिवारलाई चाहिँ सबै समय नदिएर पार्टीलाई दिनरात गरेर यहाँ मेहनत गरेर यहाँ लिएर आएको र यो कुरा प्रतिफल लिने हामीले सोचेका छैनौँ. हामीले देश बनाउन सोचेर आएका छौँ. तर यो 2082 साल माघ 6 गते उम्मेदवारी मनोनयनको दिन चाहिँ जुन मान्यहरू बारा जिल्लामा आउनुभयो उहाँहरूको गलत क्रियाकलापले गर्दाखेरि
1: अब तपाईँहरूको माग भनेको चाहिँ बाह्रबाट निर्वाचितहरूलाई राइट टु रिकल होइन त.
0: 12 निर्वाचितहरूलाई राइट टु रिकल गर्नुपर्छ भनेर आम बारावासीहरूको चाहिँ ग्राउन्डबाटै चाहिँ कुरा आइराखेको
1: छ. हस्, यहाँको महत्त्वपूर्ण समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद. नमस्कार.
0: हस्,
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला संस्थापक अध्यक्ष चन्दन स्वर्णकार. आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ. खेम्बम बिदा हुन्छु. नमस्कार.
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053.
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन. फोन 0556 4493 4480 र 98 5570 2640.
4: It's 7 o'clock. अहिले 7 बजेको छ.

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। गणतन्त्र दिवसको अवसर पारि माडीको बसन्तपुरमा माडी मौलिक सांस्कृतिक उत्सव 2083 आयोजना हुने भएको छ। माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आउँदो ज्येष्ठ 15 गते बसन्तपुर स्थित खुला सहरमा सो कार्यक्रम हुने भएको हो। उत्सवमा थारू, बोटे, धुरा, मगर, गन्धर्व लगायतका विभिन्न जातिको मौलिक झाँकी प्रदर्शनी गरिने नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो। उत्सवमा भजन कीर्तन र पञ्चे बाजाको सांस्कृतिक कार्यक्रम तथा परम्परागत लोकनृत्य समेत रहने र स्थानीय होटल व्यवसायीहरूको सहकारीमा साँझ फूड फेस्टिभल समेत आयोजना गरिने उहाँले बताउनुभयो। उत्सव व्यवस्थापनका लागि शनिबार माडी नगरपालिकामा सञ्चालित प्रज्ञा प्रतिष्ठानको बैठकबाट विभिन्न उपसमितिहरू गठन भएका छन्। त्यसमध्ये प्रचार प्रसार उपसमिति संयोजकमा विपिन पाठक, झाँकी व्यवस्थापन संयोजकमा चन्द्रमणि महतो, फूड फेस्टिभल संयोजकमा श्यामदुरा, आतिथ्य स्वागत तथा निमन्त्रणा संयोजकमा प्रवीर भण्डारी, मञ्च तथा साउन्ड व्यवस्थापनमा आवास दुबे र प्रेम विष्ट लगायत रहनु भएको छ। उत्सवले माडी क्षेत्रको मौलिक कला, संस्कृति र खानपानलाई प्रवर्धन गर्दै स्थानीय पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ। जेएनजी अभियन्ता मिराज ढुङ्गाना नेतृत्वको गरिखान देऊ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले डोराएर विरोध र्याली आयोजना गर्न लागेको हो। आइतबार अपरान्न 4:30 बजे चितवनको 24 कोठीबाट शुरू हुने उक्त र्याली लाइनसोकमा पुग्नेछ। यस आन्दोलनको नेतृत्व विष्णु लामा गुरुङले गरेको गरिखान देउले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य आकाशीयको बेला आर्थिक सङ्कटको अवस्थामा जनतामाथि थप करको भाग। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक एसपी रामेश्वर

पौडेलले प्रहरी संगठनलाई समाज परिवर्तन र नागरिक सुरक्षाको प्रमुख आधार स्तम्भका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले प्रहरीको भूमिका केवल अपराधी पक्राउ गर्ने वा कानूनी कार्यान्वयनमा सीमित नभई समाजलाई सही दिशा दिने सामाजिक इन्जिनियरको रूपमा विस्तार भएको समेत बताउनु भएको हो। एसपी पौडेलले वर्तमान समाजमा प्रहरीको जिम्मेवारी थप संवेदनशील र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समाजमा देखिने धेरै विवाद झगडा दुर्घटना तथा तनाव अदालत पुग्नु अघि नै प्रहरीको सक्रियताबाट समाधान हुने बताउनुभयो। 2082 माध्यमिक शिक्षा परीक्षा एससीको नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार चितवनको भरतपुर स्थित अङ्कुरम एकाडेमीमा आयोजित एक कार्यक्रममा उक्त असन्तुष्टि व्यक्त गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाई चितवनको आयोजनामा विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी प्रधानाध्यापकसँग अन्तर्क्रिया तथा माध्यमिक शिक्षा परीक्षा एससी समीक्षा कार्यक्रममा प्रतिक्रिया राख्ने विद्यालयका प्रधानाध्यापकहरूले प्रकाशित परीक्षा फलप्रति असन्तुष्टि जनाएका हुन्। राष्ट्रिय खबरहरू नेपाली काङ्ग्रेसका नेता तथा पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृह कार्य र संवादको आवश्यकता रहेको बताउनु भएको छ। पोखरामा आयोजित पार्टीका नेता कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताउनु भएको हो। उहाँले पार्टीभित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध काङ्ग्रेस निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिनेहरू बढ्दै गएका छन्। शुक्रबारको सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरूले राजीनामा मागेको विषय सेलाउन नपाउँदै अन्य नेताहरूले पनि उनलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। पूर्व उपाध्यक्ष अष्ट लक्ष्मी साकेले निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको एमाले आज कमजोर स्थितिमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको भावना बुझ्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो। समाजवादी पार्टी नेपालको केन्द्र समितिको बैठक शनिबारदेखि शुरू भएको छ। जेठ 11 गतेसम्म सञ्चालन हुने बैठकमा पार्टी संगठन व्यवस्थापन समायोजन तथा आगामी राजनीतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताउनुभयो। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीको एकता भएपछि यो पहिलो बैठक हो। बैठकको कार्यसूची अनुसार 2079 सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने पार्टी केन्द्रीय कार्यालय व्यवस्थापन सम्बन्धी विषयमा पनि छलफल हुनेछ। मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनुका लागि आग्रह गरेका हुन्। स्वीकृति प्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव श्रीमणि पौडेलको यही जेठ 6 गतेको निर्णय अनुसार प्रकाशन गरिएको हो। राष्ट्रपतिले ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ कारोबार बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकहरूलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न आग्रह गरेको हो। यसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाले 28 गते कोषी संकल्प जारी गर्दै सकिएको छ। काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न 28 गते संकल्प जारी गरेका हुन्। संकल्प पत्रमा किरा सभ्यताको उद्गम सगरमाथा शिरदेखि केचन कवलको पाउसम्म कोशी प्रदेशको पहिचान प्रतिष्ठा संस्कृति सभ्यता भाषा कला साहित्य कृषि पर्यटन प्राकृतिक स्रोत र सांस्कृतिक वैभवप्रति गौरव गर्दै प्रदेशवासी को भावना बमोजिम त्यसको संरक्षण र प्रबन्धन दृढ हुने उल्लेख गरेको छ। बाहिरिने लामो दूरीका सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागेको हो। यसबारे शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघ बीच औपचारिक सम्झौता भएको छ। मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22%लाई 30-70 वर्षको उमेरबीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप मधुमेह क्यान्सर मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेड क्रस सोसाइटीले स्वास्थ्य सेवा विभागको

पार्टीका संस्थापक विजय दीपकले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा केही व्हाट्सएप म्यासेजका स्क्रिनसटहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। दीपकले नोट परीक्षाको प्रश्नपत्र लिक भएको विषयलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनलाइन हस्ताक्षर अभियान सुरु गरेका थिए। यो अभियानमा करिब 3 लाख बढीले हस्ताक्षर गरिसकेका छन्। यही अभियानका कारण आफूलाई ज्यान मार्ने धम्की आएको दीपकको आरोप रहेको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: बीसमा नेपाली कंग्रेसका नेता बद्री पाण्डे हुनुहुन्छ। बद्री पाण्डेजी, नेपाली धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्कार।
2: नेपाली कंग्रेसको पछिल्लो समयको मतभेद अब समानान्तर गतिविधिहरूसम्म पुगिसकेका छ। अनामनगरमा देउबा पक्षले सम्पर्क कार्यालयको नाम दिएर समानान्तर गतिविधिहरू चलाइरहेको भन्ने कुरा छ। सुदूरपश्चिमबाट संस्थापन पक्षले आफ्ना क्रियाकलाप गर्दै गर्दाखेरि पूर्वबाट पूर्णबहादुर खड्का पक्षले पनि संस्थापन इतर पक्षले आफ्ना गतिविधिहरू चलाइरहेको विषय आयो। अहिलेको अवस्थामा कंग्रेस अब विभाजन उन्मुख नै भएको हो
3: मलाई त्यस्तो लाग्दैन। विशेष अधिवेशन पछि निश्चय नै दुईटा मतहरू दुईटा समूहमा हामी विभाजित छौँ। केही साथीहरू गगन थापा सभापति वर्तमान सभापति उहाँको नेतृत्वमा विशेष अधिवेशन आयोजना भयो र उहाँकै नेतृत्वमा कार्य समिति गठन भयो र केही साथीहरू केही नेताहरू त्यो विशेष अधिवेशन त्यसप्रति असहमति राखेर हामीहरू अधिवेशनमा गएनौँ। त्यसैले विशेष अधिवेशनमा गएकाहरू र नगएकाहरूका बिचमा मत विभाजन स्वाभाविक थियो। तर निर्वाचन आयोगले फागुन 21 निर्वाचन र पछि सर्वोच्च अदालतले गगन थापा नेतृत्वकै कार्य समितिलाई मान्यता दिइसकेपछि वैधानिकता प्राप्त गरिसकेपछि अब उहाँकै नेतृत्वमा 15 महाधिवेशनमा जाने कुरामा कुनै दुविधा छैन। तर अविश्वास अझै चिरिएको छैन। आपसमा केही मत विभाजन केही मन विभाजन त्यो अहिले पनि छ। त्यसै कारणले यसलाई एक ठाउँमा लिएर जाने हिजो विशेष अधिवेशनमा गएकाहरू र नगएकाहरू सबैलाई एकीकृत गरेर 15 महाधिवेशन सम्पन्न गर्ने मुख्य कार्यभार सभापति गगन थापामै निहित छ। त्यसैले उहाँको ठाउँबाट यो प्रयत्नलाई अझ तदारुकता दिन सकियो भने उहाँले मिलाउनका लागि सम्पूर्ण रूपमा प्रयत्न गरे र अरूले मिल्नका लागि पनि त्यो उहाँले मिलाउन खोज्ने जुन तदारुकता छ त्यसमा साथ दियो भनेदेखि यो कुनै जटिल हुन्छ जस्तो लाग्दैन।
2: उहाँहरूको आरोप त के छ भने अहिलेको अवस्थामा पूर्णबहादुर खड्काजीले अस्ति यो कुनै एउटा कार्यक्रममा सुर्खेतमै जस्तो मलाई लाग्छ अब पार्टी विभाजनको ड्रिलमा छ, सबै तयार रहनुहोस् तर म त्यो चाहन्न भन्ने अभिव्यक्ति दिँदै गर्दाखेरि पार्टी कार्यालयहरू सम्पर्क कार्यालयहरू खोल्ने अनि समानान्तर गतिविधिहरू पनि गर्दै जाने होइन, अब यसरी त पार्टी मिल्दैन नि त। यसका लागि त बहस हुनु पर्ला, विमर्श हुनु पर्ला, छलफल हुनु पर्ला, सानेपा मुख्य एउटा पोइन्ट जक्सन बन्नु पर्ला। यो भनेको के को लडाइँ हो यो पार्टीमा
3: पूर्ण खड्गा अब पूर्व उपसभापति पूर्ण खड्गाले त्यसो भन्नुभएको पार्टी एकताका लागि नै चिन्ता गर्नुभएको हो भन्ने लाग्छ मलाई। सभापतिज्यू थप सक्रिय हुनुहोस्, अझ मिलाउनका लागि चेष्टा गर्नुहोस्। हामीले सम्पर्क कार्यालय खोलेर अन्त गतिविधि गर्नुपर्ने अन्त सम्पर्क गर्नुपर्ने स्थिति रहन नदिनुहोस्। हाम्रो सम्पर्क कार्यालय अथवा सबै हामी भेट हुने हाम्रा कुराहरू राख्ने हामी भेला हुने ठाउँ केन्द्रीय कार्यालय नै बनाउनुहोस् भन्ने आशयबाट आएको हुनुपर्छ। किनभने मैले अहिले त भेट भएको छैन, अलि पहिले भेट हुँदाखेरि पार्टी कुनै पनि हिसाबले विभाजन हुन दिनुहुन्न गर्नुहुन्न भन्ने प्रतिबद्धता मैले पूर्ण खड्गा पूर्व

0: अब त्यो जिउको पनि मैले पाएको कारणले म यति भन्न सक्छु।
1: अनि त तपाईँले भनिरहँदाखेरि अब पार्टीमा चाहिँ मिल्नुपर्ने अवस्था छ यतिखेर, किनभने कङ्ग्रेस कमजोर छ, तर के कुरामा मत ऐक्यता हुन सकिरहेको छैन, व्यवस्थापन के कुरामा हुन सकेका छैन, जस्तो अब पार्टीको सक्रिय सदस्यता अर्थात् सदस्यता नवीकरणका कुराहरू होइन हिजै नवीकरण भइसकेका छन्, दुरुस्त छन्, डिजिटलाइजेसन छन् भन्ने खालका विषयहरू पनि उठेका छन्, तर अहिले चाहिँ अब वडा कार्यालयमै गएर वा चाहिँ अनलाइनका माध्यमबाट तपाईँहरू सदस्यता नवीकरण गर्नुहोस् भन्ने खालको जुन गगन थापा पक्षको जुन तरिकाले उहाँहरूले आह्वान गर्नुभएको छ, यसमा विवाद हो कि, वा चाहिँ अब त्यो भागभण्डाको विवाद हो कि, वा चाहिँ सम्मानजनक स्थितिको विवाद हो कि, अब त सर्वोच्चले पनि भनिसकेका स्थिति छ, किनभने आधिकारिकता पाइसके पछाडि त 15 महाधिवेशन त मिलेर जानुपर्ने होला होइन।
0: मलाई यस्तो लाग्छ, हरेक कुरा संवादबाट समाधानमा पुग्न सकिन्छ। यो संवादको कमी हो जस्तो लाग्छ मलाई। जस्तो नवीकरणको विषय 15 अधिवेशनका लागि नवीकरण हामीले यसअघि नै गरिसकेका थियौँ, अब 15 अधिवेशन सम्पन्न गर्ने हो, नवीकरण हुन बाँकी ठाउँमा नवीकरण हुन बाँकी सदस्यहरूको नवीकरण गर्ने हो र थप वितरण गर्ने हो, यो प्रक्रियाबाट अहिले महाधिवेशन सम्पन्न गरौँ भन्ने एउटा मत। अर्को मत, नवीकरण मात्रै होइन कि नवीकरणसँगै अध्यावधिक पनि भइदियो भने यसले अहिले प्रविधिको युगमा सबै मानिसहरू प्रविधिसँग जोडिन्छन्, जसले गर्दा आफ्ना सभा आफ्ना सदस्यहरूलाई परिचालन गर्ने, आफ्ना सदस्यहरूलाई सम्बोधन गर्ने, आफ्ना सदस्यहरूसँग सम्पर्क गर्ने उपाय सजिलो हुन्थ्यो, त्यसैले अध्यावधिक पनि गरौँ भन्ने अहिले संस्थापनको मत, अहिलेको कार्य समितिको मत हो। यी दुईटा मतलाई एक ठाउँमा राख्ने हो र छलफल गर्ने हो भने गहिरो गरी छलफल गर्ने, एकले अर्काको संवेदनशीलता बुझ्ने हो भने मैले यसमा कठिन देख्दिनँ, एकले अर्काको दृष्टिकोण बुझ्न सक्ने हो भने यसमा कठिन देखिँदैन, किनकि 15 अधिवेशनका लागि नवीकरण भइसकेको थियो,
1: 15 अधिवेशन त अब असोजमा तोकिसकेका छ होइन, त्यसको विकल्प छैन नि त,
0: त्यसै भएर अब असोजमा अधिवेशन आइ नै सक्यो, त्यो असोजमा केही गर्न सकिएन भने नि मङ्सिरभन्दा उच्च हामी लान सक्दैनौँ। त्यसो भने अब यो थप अतिरिक्त चाहिँ भारी अहिले अध्यावधिकको भारी अहिले नबोकौँ, त्यसलाई अध्यावधिकलाई अप्सनल मात्रै बनाऊ, गर्दै जाउँ, त्यो काम 6 महिना लाग्न सक्ला, वर्ष दिन लाग्न सक्ला, गर्दै जाउँ। अधिवेशन चाहिँ पहिले गरिएको नवीकरण र अब बाँकी गर्नुपर्ने नवीकरण र नयाँ वितरण, यही माध्यमबाट जुन हाम्रो पुरानो परम्परागत माध्यमबाट छ त्यसको धेरै 70-80% काम सकिसकेको छ, त्यसबाट सम्पन्न गरौँ भन्ने यो मतका बिचमा एक ठाउँमा बसेर मुख्य कुरा चाहिँ
1: सदस्यता नवीकरण गर्दा अध्यापति गर्दा के बिग्रिन्छ अहिले पनि नवीकरण गर्दा
0: भएन, मैले भनिनँ कि 9 लाख क्रियाशील सदस्यहरू हाम्रो छन्, त्यो 9 लाख क्रियाशील सदस्यहरू बढेर 12 लाख भए 13 लाख भए भन्ने दिशातिर नयाँ वितरणको बाटो लिनु पर्यो, भएका नवीकरणलाई फेरि अध्यावधिकको बाटोमा हामी अल्झिनुको सट्टा भन्ने कुरा मात्रै हो। यो कुरा पनि के हो भने छलफलमा बस्ने हो भनेदेखि अहिलेको कार्य समितिले भन्न खोजेको कुराको संवेदनशीलता निवर्तमान कार्य समितिका पदाधिकारी सदस्यहरू नेताहरूले बुझ्नुहुन्छ, निवर्तमान पदाधिकारीका कार्य समितिका सदस्यहरू नेताहरूले भनेको कुरा वर्तमानकाले बुझ्नुहुन्छ, त्यसका लागि त बस्नु पर्यो, गम्भीरतापूर्वक छलफल गर्नु पर्यो, त्यसैले यो छलफल र संवादमा मैले कमी देखेको छु। एक ठाउँमा बसेर सघन ढङ्गले छलफल गर्न साथै हामी एकताको बिन्दुमा पुग्छौँ, 15 महाधिवेशनमा एकाकार भएर एकताबद्ध भएर आयोजना गर्ने दिशामा हामी अगाडि बढ्छौँ। मैले चाहिँ त्यति धेरै चिन्ता गरेको, बाहिर चर्चा परिचर्चा भए जस्तो बाहिर चिन्ता गरिए जस्तो गर्नुपर्छ भन्ने लाग्दैन।
1: अब तपाईँको आफ्नो चाहिँ विचारमा 15 महाधिवेशनमा जानुपर्छ, गगन थापाको अहिलेको नेतृत्वलाई स्वीकार गर्न अगाडि बढ्नुपर्छ होइन, त्यसमा अब दुई मित्र
0: यसमा सबैजसो मेरो कुरा त अब मैले भन्ने भनिहाले तपाईँले बुझिहाल्नु भएको छ, सुन्ने श्रोताले पनि
1: तपाईँ त शेखर कोइरालाको समूहमा पनि त देखिनु भएको थियो नि त राम्रोसँग मते पाण्डेजी।
0: यसमा के छ भने अरूको पनि
1: कार्यक्रममा जानु भएको थियो, शेखर कोइरालाजीले बोलाउनु आह्वान गरेको कार्यक्रममा तपाईँलाई पनि मैले देखाएको छु क्या, त्यहाँ
0: उहाँसँगै छु र उहाँको कुरा पनि त्यही नै हो। उहाँको कुरा के हो भने एकताबद्ध भएर 15 महाधिवेशन सम्पन्न गरौँ, जुन विशेषमा जाने र नजानेका बिचको मत विभाजनको स्थिति छ त्यसलाई टुङ्ग्याउँ र पार्टीलाई एकताबद्ध बनाएर नेपाली काङ्ग्रेस बनाएर अगाडि बढौँ भन्ने मान्यता उहाँको छ, र अरू नेताहरूको पनि मैले जसरी बाहिर नकारात्मक चर्चा हुने गर्थ्यो त्यस्तो देखेको छैन। मैले एउटा विश्वासको वातावरण बन्यो भने सबैजनाले नेपाली काङ्ग्रेसको सर्वोपरिता नेपाली काङ्ग्रेसलाई सबैभन्दा माथि राखेर अगाडि बढ्नका लागि सबै तत्पर हुनुहुन्छ भन्ने लाग्छ मलाई।
1: पन्ध्र बाह्र तेह्रमा जान तपाईँहरू एकदम क्लियर हुनुहुन्छ होइन, पार्टी विभाजन हुँदैन, राष्ट्रिय कङ्ग्रेस बन्दैन, सङ्घ चुनाव चिन्ह रहँदैन होइन,
0: यो कहाँबाट आएको छ मैले यो बुझिरहेको
1: छु। त्यो त छलफल भएर नि त चाक्सी बारीमा चाहिँ अब प्रकाश पान सिंहलाई सभापति बनाउने होइन, नयाँ पार्टी खोल्ने, नयाँ ढङ्गले अगाडि बढ्ने भन्ने कुरा आइरहेको छ।
0: मलाई चाहिँ कुनै पनि जानकारी छैन, यसरी नै सामाजिक
1: तपाईँले बोलाइया थिएन त्यहाँ कार्यक्रममा, फोन सुन आएको थिएन साक्षी
0: भाइ? त्यसरी कतैबाट त्यसरी बोलाएको पनि छैन, म गएको पनि छैन, त्यो बारेमा मलाई जानकारी पनि छैन, र त्यतापट्टि मेरो रुचि पनि छैन, नयाँ पार्टी बनाउनु पर्छ भन्ने कुरामा रुचि पनि छैन। यही काङ्ग्रेसलाई बलियो बनाउने, सुदृढ बनाउने, फेरि नेपालको राजनीतिमा शक्तिशाली पार्टी, निर्णायक पार्टी र प्रथम शक्तिको रूपमा स्थापित गरेरै देशलाई विकासको बाटोमा, समृद्धिको बाटोमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन हामीले प्राप्त गरेको व्यवस्था छ त्यो व्यवस्थालाई सबल बनाउने बाटोमा अगाडि बढ्नुपर्छ भन्ने बाहेक अरू चिन्तन हाम्रो मन मस्तिष्कमा कुनै कोणबाट कुनै कुनाबाट पनि त्यो सञ्चारै भएको छैन। त्यो जानकारी भन्दा बेगरको कुरा हो, सामाजिक सञ्जालका
1: होइन। अब सरकारको कुरा गरौँ अलिकति, होइन सरकार चाहिँ एउटा सुशासन केन्द्रित ढङ्गले अगाडि बढ्ने भनिरहेको छ, विपक्षीहरू यतिखेर कमजोर छन् होइन, विपक्षी प्रतिपक्षी दल प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस पनि आफ्नो कमजोर उपस्थिति लिएर यतिखेर सदनमा छ, सरकार सुशासन केन्द्रित छ, सरकारले चाहिँ जुन किसिमका कामहरू गरिरहेको छ, शासकीय सुधारका 100 काम भन्दै अगाडि बढिरहेको छ, उसले देशमा कायापलट गर्छ, जनताले सुख पाउँछन्, रोजगारीको सिर्जना हुन्छ यो देशमा। अब
0: विश्वास निश्चय नै यो सरकारप्रति, यो शक्तिप्रति जागेको हो र जागेकै कारणले उहाँहरू त्यति ठुलो सङ्ख्यामा प्रतिनिधि सभामा जित हात पार्न सफल हुनुभएको हो। पछिल्लो दिनमा सरकारका गतिविधिहरू संवैधानिक छन् कि छैनन्, कानुनी छन् कि छैनन्, परिपक्व छन् कि छैनन्, विशेष गरी संसदीय व्यवस्था र संसदीय व्यवस्थाको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री बढी जवाबदेही हुनुहुन्छ कि हुनुहुन्न, बढी पारदर्शी हुनुहुन्छ कि हुनुहुन्न, संसदमा उहाँ आउनुहुन्छ कि आउनुहुन्न, उहाँले कामका अतिरिक्त आफूले गरेका कामको पुष्टि गर्ने, जनतालाई आश्वस्त पार्ने काम गर्न सक्नुभएको छ कि छैन, आशा सञ्चार गर्न सक्नुभएको छ कि छैन, किनकि यो सम्पूर्ण प्रक्रियाको टिम लिडर भनेको प्रधानमन्त्री हो। प्रधानमन्त्रीले त्यो सबै नगरेपछि मानिसहरूमा फेरि कतै हामीले सोचे जस्तो होइन कि भन्ने शङ्का उत्पन्न भएको छ। हामी के चाहन्छौँ भने प्रधानमन्त्रीले फेरि पनि आफूलाई चाहिँ प्रकट ढङ्गले अगाडि ल्याउनुहोस्, आफूलाई सार्वजनिक गर्नुहोस्, आफूलाई जवाफदेही बनाउनुहोस् र यो जुन प्राप्त करिब करिब दुई तिहाई छ त्यो दुई तिहाईलाई लिएर देशलाई राजनीतिक स्थिरता दिनुहोस्, राजनीतिक स्थिरताका माध्यमबाट देशलाई समृद्धि पनि प्रदान गर्नुहोस् भन्ने सदाशयता हामीले बोकेका छौँ। त्यही सदाशयता
1: होइन, सरकार त्यो बाटोमा छैन, आज सरकारले बाटो बिराइरहेको छ, सरकार त सुशासन केन्द्रित छौँ, हामी काम गर्छौँ, हामी धेरै बोल्दैनौँ भनिरहेछ नि त होइन सरकार।
0: त्यसो यो लोकतन्त्रमा बोल्दै बोल्दैनौँ, काम मात्रै गर्छौँ, हिजो धेरै बोले भन्ने कुराको प्रतिक्रियामा त्यस्तो आएको हुन सक्छ, तर बोल्दै नबोल्ने चाहिँ त्यो लोकतन्त्र होइन। जवाबदेहिता भनेको जवाब कहाँबाट आउँछ त, बोलेर नै आउँछ। जवाबदेहिता चाहिँ का लागि बोल्नु पर्दैन संसदमा,
1: बोलेर बिग्रनु भन्दा नबोल्नु भने त राम्रो हो नि त भत्रीजी, होइन काम चाहिँ गरिराख्ने होइन एक्सनमा
0: गइराख्ने। तपाईँ यस्तो अपव्याख्या तपाईँ जस्तो यो स्वतन्त्र मिडियाको व्यक्तिले भन्न मिल्दैन। प्रधानमन्त्री जननिर्वाचित प्रधानमन्त्री संसदको पहिलो अधिवेशनमा संसदभित्र केही प्रस्तुतै हुनुहुन्न, बोल्दै बोल्नुहुन्न, नीति तथा कार्यक्रम चाहिँ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जानुहुन्न, त्यसमा जवाफ दिन जानुहुन्न, त्यसैले नबोले बोल्दैनौँ हामी काम मात्रै गर्छौँ भन्ने कुरा पत्याउने कुरा होइन। बोलेका आधारमा तपाईँले बोलेको मैले बुझेर सुनेर तपाईँलाई चिन्ने हो, मैले बोलेको मलाई सुनेर तपाईँले चिन्ने हो, अनि बोल्दै बोल्दैनौँ काम मात्रै गर्छौँ भन्ने कुराले लोकतन्त्रको एउटा महत्त्वपूर्ण पक्ष जवाबदेहिताको प्रश्न हल हुँदैन। त्यसैले प्रधानमन्त्रीको अहिलेको नेतृत्वका प्रति जसरी हिजो आशा थियो त्यस्तै शङ्का सुरु भएको छ। हामी के चाहन्छौँ भने हाम्रो सद्भाव यो शङ्का निवारण गर्नुहोस्, शङ्कालाई चाहिँ उहाँले चाहिँ मानिसहरूको शङ्कामा शङ्का गर्ने ठाउँलाई चाहिँ ठाउँ नदिनुहोस्, बोल्नु पनि होस्, काम पनि गर्नुहोस्, सुशासन पनि दिनुहोस्, विकास र समृद्धिको दिशामा मुलुकलाई लिएर जानुहोस्, राजनीतिक स्थिरताको एउटा चाहिँ एउटा हामीलाई एउटा महत्त्वपूर्ण अवसर प्राप्त भएको छ, यो अवसरको उपयोग पनि गर्नुहोस्। हामीले तपाईँले गरेका राम्रा कामहरू हेरेर भोलि थप राम्रो गर्नका लागि हामीले पनि पूर्व तयारी गर्ने त्यो दबाब हामीमाथि परोस्। शान्ति सुरक्षाको आवश्यकता धेरै पहिलेदेखि महसुस भएको थियो, हामीलाई पनि पटक पटक त्यहाँबाट त्यहाँका बासिन्दाहरूले भन्नुभएको थियो। हामीले निकै पहल कदमी गर्दा एउटा अस्थायी प्रहरी पोस्ट खडा गर्ने तर त्यसका लागि पूर्वाधार चाहियो भनेका कारणले पूर्वाधार खडा गर्ने गरी प्रदेशको सुदूरपश्चिम सरकारको प्रदेशको बजेट त्यहाँ विनियोजन भएको थियो। त्यो चौकी निर्माण गर्न खोजिरहँदा हुम्ला पक्षबाट चाहिँ त्यहाँ आक्रमण भयो। त्यसपछि पछिल्लो आक्रमण फेरि धनगढी उपमहानगरपालिकाको मेयर जानुभएको बेला हाम्रो गाउँपालिकाको अध्यक्ष जानुभएको बेला थप आक्रमण भयो। त्यसपछि हामीले गृह मन्त्रालयसँग त्यो पहिलो घटना जुन लामपाटाका मानिसहरू कुटिएको बेला र त्यस पछिल्लो घटना सँगसँगै हामी चाहिँ गृह मन्त्रालयमा अब गृहमन्त्री त हुनुहुन्न तपाईँलाई थाहा छ, गृह सचिवसँग हामी पटक पटक दुवैतिरका सांसदहरू सँगै म पनि पटक पटक त्यहाँ पुगेँ। हामीले त्यहाँ गरेको एउटा समाधान हामीले केही अस्थायी समाधान केही दीर्घकालीन समाधानका बारेमा गृह मन्त्रालय मार्फत
1: तस्करीको अखडा बनाइएको छ त्यहाँ होइन त्यहाँ चाहिँ धेरै व्यक्तिहरूको चाहिँ रोजीरोटीको कुराहरू बनाइएको छ, छिमेकी राष्ट्रबाट अवैध रूपमा रक्सी को पनि ओसार पसार हुन्छ, त्यहाँ जडीबुटीहरू हुन्छन्, त्यहाँ चाहिँ वन जङ्गली वन्य जन्तुहरूलाई चाहिँ चोरी सिकारी गराएर त्यहाँ चाहिँ तस्करी एकदमै बढिएको छ भनेर स्थानीयहरूले चाहिँ हामीलाई जानकारी गराउँछन् क्या, त्यस्तो क्षेत्र हो त्यो?
0: त्यसैले हामीले त्यहाँ के गर्यौँ भने एउटा उच्च स्तरीय समिति बनाऊ जसले गर्दा सुरक्षाको प्रबन्ध कसरी गर्न सकिन्छ भन्ने कुराको पनि निर्क्यौल गरौँ। त्यो सुरक्षा जरुरी छ पहिलो, दोस्रो चाहिँ पर्यटकीय क्षेत्रका रूपमा त्यसलाई कसरी विकसित गर्न सकिन्छ, त्यसको मोडालिटी कसरी बनाउन सकिन्छ भन्ने कुराको पनि त्यो अध्ययन समितिले रिपोर्ट दियोस्। अनि त्यसपछि चाहिँ अहिले भएका घटना तत्कालिक घटनाका सन्दर्भमा उपचार गर्ने कुरा जुन केही अगाडि बढ्यो अहिले उपचार वीरस्थल नजिकैको ट्रमा सेन्टरमा उहाँहरू आइपुग्नु भयो, उपचार भइरहेको छ भएको छ र त्यहाँ क्षति पनि धेरै ठुलो क्षति पुर्याएको छ। क्षतिपूर्ति चाहिँ जुन पक्षले गर्यो त्यो पक्षले दोषी पक्षलाई क्षतिपूर्तिका लागि सरकारले बाध्य पार्ने घटना एकदमै चाहिँ फौजदारी प्रकृतिको घटना भएको छ। मान्छे कुटिएका छन्, पिटिएका छन्, घरभित्र थुनिएका छन्, उनीहरूको सम्पत्ति चाहिँ लुटपाट भएको छ। दोषीहरूलाई चाहिँ कानुनको दायरामा ल्याएर कडा कारवाही गर्ने भनेर तीन विशेष गरी दुईटा कुरा, एउटा तत्कालिक समाधानको कुरा र दोस्रो चाहिँ दीर्घकालीन समाधानको कुरा, बाजुराको सांसद र हुम्लाको सांसद दुवैजना सांसदहरूसँग म पनि बसेर गृह सचिवसँग यो डिटेलमा हामीले कुरा गरेका थियौँ। पछिल्लो दिनमा केही कार्यान्वयनमा चाहिँ ढिलाइ भएको हामीलाई महसुस भएको छ जसले गर्दा
1: पर्यटकहरूलाई माथि जानै नदिने, आधै बाटोमा रोक्ने, पुलहरू भत्काइदिने, ढुङ्गा मुढा गर्ने, अमानवीय व्यवहार गर्ने, त्यसको मतलब माथि केही न केही त पाक्या छ। 8-10 वर्ष अगाडि छक्क लामाजीको त्यहाँ उद्योग नै थियो भन्ने कुरा सूचनामा आएको छ हाम्रो, होइन? त्यसैले त्यहाँ गतिविधिहरू चाहिँ नराम्रा गतिविधिहरू भइरहेका छन् भन्ने कुरा क्लियर छ। राज्य अहिलेसम्म किन उदासीन भएको त्यसो भए? तपाईँहरूको दबाब पुगेन?
0: ठिक होइन, हामीले दबाब पनि दिइरहेकै छौँ, राज्यले पनि त्यो अनुभव गरेको छ, जसरी यहाँले अनुभव गर्नुभएको छ राज्यले पनि त्यो अनुभव गरेको छ। अब कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ भनेर हामी थप दबाब दिन्छौँ।
1: हामीलाई यतिसम्मको पनि जानकारी आएको छ, पूर्व मुख्यमन्त्रीहरू कर्णाली प्रदेशबाट चाहिँ होइन त्यहाँ गएर चाहिँ भ्रमण गरेको, त्यहाँ बसेकादेखि लिएर होइन नजिक चिनको सिमाना एकदम हिल्सा नजिक पर्छ त्यहाँ भन्दा, त्यो त संवेदनशील एरिया हो नि त, त्यसलाई त सुरक्षित गर्नुपर्छ नि त, राज्यको दायित्व हो नि त त्यो, होइन?
0: ठिक हो, यहाँले यति धेरै जानकारी राख्नु भएको रहेछ, त्यसको लागि म
1: होइन मैले दबाब दिइरहेको छु बद्री पाण्डेजी, मैले सामाजिक सञ्जाल मार्फत पनि, किनभने यो राष्ट्रको एउटा होइन विषय हो, नागरिकहरू यसरी कुटिनु हुँदैन, घरभित्र चाहिँ यसरी चाहिँ प्रताडित हुनु हुँदैन, यसको त समाधान गर्नुपर्छ नि त। देशैभित्र सीमाको विषयमा विवाद गर्ने तपाईँहरू, तपाईँका नागरिकहरूलाई त लिपुलेख पठाउनुहोस् भनेको छु मैले हुम्लाका सांसदजीलाई अस्ति यही कार्यक्रम मार्फत।
0: ठिक हो, यो के भने जस्तो खप्तड चाहिँ पर्यटकीय क्षेत्रको रूपमा छ र त्यहाँ चारवटा जिल्ला जोडिएका छन्, चारवटा जिल्ला जोडिँदा पनि त्यहाँ कुनै खालको पनि दुविधा छैन, विवाद छैन, खप्तडले एउटा पर्यटकीय क्षेत्रको रूपमा महत्त्व पाइरहेको छ र मान्छेहरू सुरक्षित किसिमले जाने गरेका छन्। यद्यपि पर्यटकका निम्ति भौतिक पूर्वाधारहरू पर्याप्त छैनन्, तर पनि त्यो क्षेत्र बनेको छ। त्यहाँ पनि दुईवटा जिल्ला छन्, केही पालिकाहरू छन्, हुम्लातिरका 2-3-4 वटा कति पालिका छन्, बाजुरातिरको एउटा हिमाली गाउँपालिका छ। हामी मिलेर चाहिँ पर्यटन क्षेत्रको विकास गर्ने हो भनेदेखि त्यहाँ हुम्लाको बाजुराको यो विवाद बढाइरहनै पर्दैन, सीमा कहाँ साँध कहाँ यो भनेर नै पर्दैन। त्यो समग्र पर्यटकीय क्षेत्रले चाहिँ हुम्लालाई बाजुरालाई मात्रै होइन कि सिङ्गै देशलाई चाहिँ त्यसले लाभ दिन्छ। त्यसैले यो द्वन्द्वभन्दा पहिले शान्ति सुव्यवस्थाको स्थिति सुनिश्चित गर्ने, जसले गर्दा दुईतिर विवाद पनि टुङ्गो होस्, विवाद पनि नरहोस् र पर्यटकहरू ढुक्कले रानीसेनमा जाने खालको वातावरण बनोस् भन्ने कुराका लागि पनि त्यो उच्च स्तरीय समितिले चाहिँ एउटा निश्चित मोडालिटी, सुरक्षाको मोडालिटी, अब कतिपय ठाउँमा जस्तो चाहिँ निकुञ्ज छ, निकुञ्ज भएका कारणले चाहिँ रारामा खप्तडमा सेना नै बसेको छ, सेना बस्नुपर्ने हो कि सशस्त्रको चाहिँ युनिटमा राख्नुपर्ने हो कि नेपाल प्रहरीको राख्नुपर्ने हो कि, त्यो सबै काम अगाडि बढाउँदै जाने र अहिले तत्कालका लागि अस्थायी प्रहरी पोस्ट राख्नका लागि जुन जग्गा प्रस्ताव भएको छ त्यो जग्गा पनि व्यक्तिको जग्गा छ, 110 नम्बर किता भनिएको छ, त्यो कितामा चाहिँ त्यो चौकी पोस्ट बन्ने भन्ने कुरा थियो र त्यो काम अगाडि बढेको थियो, त्यो कामलाई पनि रोक्नु भएन, त्यो आखिर चाहिँ
1: त्यसैले
0: यो कुरामा सरकारले राम्रो गरी हस्तक्षेप गर्नु पर्यो। अब हामीलाई बताइए अनुसार बाजुराबाट अहिले प्रहरीको एउटा संख्या, राम्रै संख्या त्यहाँ गएर सुरक्षा व्यवस्था गर्न सक्ने खालको संख्या पठाएको अवस्था छ, हुम्लाबाट पनि सुरक्षा कर्मीहरू त्यहाँ आउनुहोस्, पहिले सुरक्षा व्यवस्था कायम गर्नुहोस्, त्यसपछि चौकी निर्माणको जुन काम, चौकी त्यो जहाँ परे पनि हामीलाई भनिए अनुसार हामीलाई लाल पूर्जाको फोटोकपी समेत पठाइएको छ, 110 नम्बर किताको बाजुराका मान्छेको बाजुरामा दर्ता भएको बाजुरामै तिरो बुझाउने गरिएको जग्गामाथि त्यो भवन खडा हुन खोज्दै थियो, हामीलाई भनि अनुसार होइन त्यो रहेनछ बाजुराको भने पनि त्यो भवन त बन्छ, आखिर देशकै बन्छ, रानी सैनका निम्ति बन्छ, सुरक्षा कर्मी बस्नका निम्ति बन्छ, त्यो भवन बनाउने काम पनि रोक्नु भएन र दीर्घकालीन समस्या समाधानका लागि चाहिँ सीमा कसको कहाँ हो कति हो भन्ने कुराको निर्क्यौल पनि हुम्लाका बासिन्दाले पनि थाहा पाउन्, बाजुराका बासिन्दाले पनि थाहा पाउन्, सुरक्षाको मोडालिटीका बारेमा पनि तत्कालिक समाधान पनि दिउँ, दीर्घकालिक मोडालिटी अथवा त्यहाँ सेना बस्ने कि सशस्त्र बस्ने कि नेपाल प्रहरी बस्ने कि भन्ने कुराको पनि निर्क्यौल सरकारले गरोस् र पर्यटन प्रवर्धनका निम्ति कुन मोडालिटीमा सञ्चालन गर्ने, दुईटा जिल्ला छन्, धेरैवटा पालिका छन्, दुईटा प्रदेश छन्, कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने कुराको पनि निर्क्यौल होस् भन्ने कुरा चाहन्छौँ। हिजो म पर्यटन मन्त्री भएकै बेला पनि मैले एउटा पदमार्ग प्रस्तावित गरेको थिएँ, खप्तडबाट रामारोशन जुन अछाममा पर्छ, रामारोशनबाट बढीमालिका जुन बाजुरामा पर्छ, बढीमालिकाबाट बुढीनन्दा, बुढीनन्दाबाट रानी सैनसम्मको एउटा यो नयाँ पदमार्ग बन्छ भनेर प्रस्तावित गरेर बजेट पनि विनियोजन गरिएको थियो, हामी सरकारबाट बाहिरिएपछि यो सरकारले त्यो कार्यान्वयन गरेन, सरकारले आगामी दिन बजेटमा त्यो राखेर कार्यान्वयन गर्छ भन्ने कुरामा म विश्वस्त पनि छु। यस्ता भरदिन ठाउँहरू जहाँ मानिसहरूको पहुँच कम छ, कम भएका छन्, त्यस्ता ठाउँमा विदेशीहरू पर्यटकहरू जान रुचाउँछन्। अब सगरमाथाको उपल्लो क्षेत्र, अन्नपूर्ण क्षेत्रमा थुप्रै ट्रेकिङ ट्रेकिङ रुटहरू छन्, त्यस्तै रुटहरू त्यहाँ पनि स्थापित होस्। पश्चिमतिर पर्यटनको गतिविधि एकदमै कम भएको कारणले पर्यटनको गतिविधि पश्चिमतिर बढाउँ भन्ने कुरामा हाम्रो फोकस पनि थियो त्यो बेला, त्यो अनुसार हामीले बजेट कार्यक्रम र नीति पनि बनाएका थियौँ। यो काममा पनि वर्तमान सरकारले चाहिँ वर्तमान सरकार एकाकार भइदियोस्, यो कामलाई अगाडि बढाइदियोस् भन्ने कुराको हामी मान्यता बोक्छौँ। त्यसका लागि अहिले तत्काल देखिएको जुन भएको घटना छ त्यसलाई हल गर्नुपर्छ र दोषीहरूलाई कारवाहीको दायरामा ल्यायो भने आगामी दिनमा यस्ता घटना पनि दोहोरिँदैनन् भन्ने कुराको प्रत्याभूति हुन्छ। हामी यो चाहन्छौँ र यो दबाब सरकारलाई दिइरहेका छौँ, सुझाव दिइरहेका छौँ, सरकारले अझ तदारुकताका साथ यसलाई कार्यान्वयन गरोस् भन्ने मान्यता बोक्छौँ हामी।
1: हस् पाण्डेजी, यहाँको महत्त्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेपाली कङ्ग्रेसका नेता बद्री पाण्डे, आदरणीय श्रोता,
2: समसामयिक राजनीतिक घटनाक्रम बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेका शीर्ष नेता एवं पूर्व उप प्रधानमन्त्री ईश्वर पोखरेल। आउनुहोस् सुरु गरौँ ईश्वर पोखरेलसँग, जनता जान्न चाहन्छन्। ईश्वर पोखरेलजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
3: हजुर, धन्यवाद।
2: नेकपा एमाले चुनावमा मरी चाउरे यसरी चाउरियो, अहिले पनि आफ्नो समीक्षा गर्ने भन्दै हुनुहुन्छ, सुध्रिने छाटकाट चाहिँ छैन होइन एमालेको?
3: मरी तपाईँले भनेको मरी चाउरे जस्तो चाउरियो भनिसकेपछि तपाईँको यदि त्यो हो, पार्टीको स्थिति त्यस्तो हो भने किन चाउरिनु पर्ने स्थिति आयो भनेर समीक्षा त गर्नु परेन, फर्केर हेर्नु परेन, हाम्रो विचारमा कहाँ समस्या भए, सङ्गठनमा कहाँ समस्या भए, कार्य सम्पादन गर्ने शैलीमा कहाँ समस्या भए, हाम्रो परिचालनमा कहाँ समस्या पैदा भए भनेर फर्केर हेर्नु पर्दैन।
2: किन चाउरियो मरिज? आफ्नै पिरोले आफू आफू झगडा गर्ने, नेतृत्वलाई घेराबन्दी गर्ने अनि जनतामा वितृष्णा जगाउने?
3: होइन, त्यसमा यस्तो नि घेराबन्दी यो बुझाइ नै एकदम यो कस्तो हो भने नि खण्डित बुझाइ हो, त्यो खण्डित बुझाइको डमरू बजाएर तपाईँ नहिँड्नुहोस्। कुरो कस्तो हो भन्नुहोला भने, कुनै पनि चिज सीमावलोकन भन्छ नि, सिंह सिंह त केही कदम हिँडिसकेपछि पछाडि फर्केर हेर्छ अरे, म कुन बाटो आएँ, कस्तो बाटो आएँ, आउने बाटो कस्तो हुनसक्छ भनेर उसले विचार गर्छ अरे। भनेपछि त हामी एउटा आन्दोलनमा अभियानमा लागेका मान्छेहरूले आफू कुन कोर्सबाट गुज्रियो, त्यो विगतमा भएका कतिपय कुराहरू कहाँ कहाँ समस्या रह्यो भनेर फर्केर हेर्नुपर्छ नि। यो भनेको त वस्तुवादी हुनु हो, यो सही सोचबाट निर्देशित हुनु हो, यो अन्यथा कहाँ हो र? यसलाई यो बुझाइ कस्तो भन्दाखेरि, समीक्षा गर्नु, आलोचनात्मक चेत राख्नु भनेको चाहिँ नेतृत्वको विरोध गर्नु हो भन्ने मात्रै बुझेर, यो चाहिँ नजानिदो किसिमले प्रकारान्तरले अधिनायकवादी सोच, निरङ्कुशवाला सोच, निरङ्कुशतावाला सोच त होइन, यो यसरी सोच्नु हुँदैन। त्यस कारणले कुरो के हो भने, तपाईँको निजी पारिवारिक कुरा, व्यक्तिगत कुरा, संस्थागत कुरा, कुनै स्कुलको कुरा, पुस्तकालयको कुरा, क्लबको कुरामा त हुन्छ भने, हामी 5 वर्ष कसरी गुज्र्यौँ, 2 वर्ष कसरी गुज्र्यौँ, 10 वर्ष कसरी गुज्र्यौँ, फर्केर हेर्नु पर्यो।
2: तर बेलैमा आत्मसमीक्षा गर्न सक्नु भएन, सीमावलोकन गर्न सक्नु भएन, अब त रात गई बात गई भन्ने स्थितिमा पुगिसक्नु भयो क्या?
3: यसमा यस्तो नि, तपाईँले भनेको कुरा के हो भने, समयमै गर्नु पर्थ्यो, तपाईँको राम्रो कुरा हो त्यो, समयमै गर्नु पर्थ्यो। जुनसुकै घटना घटिसकेपछि समीक्षा गर्नुपर्छ, काम भइसकेपछि समीक्षा गर्नुपर्छ, तर समीक्षा हुनको लागि अलिकति परिस्थिति सन्तुलित पनि भइसक्नुपर्छ। असन्तुलितै अवस्था, मनस्थिति असन्तुलित भइरहेको बेलामा
2: छिर्के हान्नलाई दाउ हेरेर बस्नु भएन नि त।
3: छिर्के हान्ने दाउ भन्ने, छिर्के हान्नलाई दाउ हेर्नुपर्ने जरुरतै होइन। पार्टी आफ्नो हो, घर आफ्नो हो, परिवार आफ्नो हो, संस्था आफ्नो हो, कसलाई छिर्के हान्न लगाउनु, हामी अगाडि बढ्नु छ, हामी गिर्दा लड्दा पछाडिँदा हामी पछाडिन्छौँ।
2: निर्मम बन्नुपर्ने बेला चाहिँ फड्के किनाराको साक्षी बन्ने, अनि अहिले बेमौसमको बाजा बजाउने भनेर पार्टीभित्र बहस सुरु त भएको छ नि, होइन?
3: होइन, यसमा त्यो सोलो डोलो तपाईँले नभन्नुहोस्, यो मलाई तपाईँले भन्नुभएको व्यक्तिगत ढङ्गले मसित त लागु नै हुँदैन, तपाईँको यो कटाक्ष त्यो फिटै हुँदैन है। तर समग्रतामा भन्नुहुन्छ भने, समग्रतामा त्यो निष्कर्ष ननिकाल्नुहोस्, व्यक्तिगत ढङ्गले भन्नुहुन्छ भने विश्लेषण हुनसक्छ, होइन? जस्तो अब बेलामा नगर्ने, बेलामा नगर्ने, सबै मान्छे एउटै गतिका साथ कसरी गसी, गतिको गति असमान ढङ्गको हुन्छ, समान त हुँदैन। एक नासको त सबैको, सबै मान्छे एकै किसिमले हिँड्ने, एकै किसिमले बुझ्ने, त्यो त हुँदैन नि। कोही कति बेला बुझ्छ, कोही कति बेला बुझ्छ, कोही कति बेला बुझ्छ, कुरो मिलाएर बुझ्ने त बुझ्यो नि, यो सकारात्मक कुरा हो। तर
2: गतिको नियमलाई अझसम्म पनि बुझ्न सक्नु भएन।
3: यो त गतिको नियम भनेको के हो भने, गतिको नियम असमान हुन्छ, एकै नाचको हुँदैन, एकै किसिमले हुँदैन, त्यसलाई हामीले त्यसरी बुझ्नुपर्छ। त्यस कारणले मान्छेहरू पनि तपाईँ परिवारभित्र हेर्नु न, तपाईँको दाजु, तपाईँको भाइ, तपाईँको बुवा, तपाईँको आमा, तपाईँको छोराछोरी, तपाईँको श्रीमती छन् भने है, भनेपछि अनेक ढङ्गले एकै नाचले त बुझिरहेको हुँदैन नि। त्यही विषयलाई, विषय एउटै छ तर बुझाइ फरक फरक हुनसक्छ, तर प्रकारान्तरले सबै एक ठाउँमा त आउँछन्, तर एकै एकैचोटि सबैले बुझ्दैलान्, बुझिदिनुपर्छ भनेर भनियो भने यो मिल्दैन।
2: अहिले चाहिँ नेकपा एमालेको झगडा भुसको आगो जसरी सल्किएको छ क्या, धुवै धुवाले खतम गर्ने स्थिति पुग्छ।
3: नेकपा एमालेको झगडा, यो के को झगडा, झगडै होइन, पार्टीलाई अगाडि बढाउनको लागि, पार्टीलाई ठिक ढङ्गले अगाडि बढाउनको लागि बितेका दिनमा कहाँ कहाँ कमजोरी भए, कहाँ कहाँ सच्याउनुपर्छ, के गर्नुपर्छ भनेर एउटा सोच बनाउने कुरा झगडा। यो त कस्तो भने, अराजनीतिक टर्मिनोलोजी प्रयोग गर्नु चाहिँ झगडा, यो के को झगडा,
2: बैठकमा चर्का चर्की गर्नुहुन्छ,
3: बहस छलफल त के, सधैँभरि एउटै डिग्रीमा 15 डिग्रीमा बोल्ने भने चाहिँ त्यही 15 डिग्रीमा मात्रै बोलिँदैन, बोल्दाखेरि त अलिकति कोही 30 डिग्रीमा बोल्ला, कोही 40 डिग्रीमा बोल्ला, कोही
2: 180 डिग्रीमा पुग्यो एकाएक,
3: होइन एकाएक तपाईँले के बुझ्नु एमालेलाई, यो 180 डिग्री यो नै बुझाइ ठिक भएन। यो थिएन तपाईँ हुनु त, महाधिवेशनभन्दा अगाडिदेखि नै छलफल चलिरहेका विषय थिए, होइन? भदौ 23 र 24 को विषयमा एक ढङ्गको दृष्टिकोण, पार्टीभित्रै बहस छलफल चलिरहेको थियो, महाधिवेशनमा फरक विचारहरू नै थिए, एउटा प्रक्रियाबाट त्यो टुङ्गियो भनेर त्यसलाई स्वीकार गरियो, तर विषय त छँदैछ नि।
2: अनि महाधिवेशनमै अब नयाँ सुरुवात गर्ने भनेर तपाईँ पनि अध्यक्षमा भिन्नुभयो होइन र त्यति बेलादेखि एक खाले जनमत आयो पार्टीभित्र त्यसलाई स्वीकारेर अघि बढ्न नसकिसकेपछि यो समस्या आयो त्यसले चुनावमा पनि धक्का दियो अहिलेसम्म पनि धक्का दिइरहेछ भनेर
3: यो तपाईँको बुझाइ
2: केपी शर्मा ओली लगायत व्यक्तिहरूले भन्नुभयो
3: महाधिवेशनमा एउटा विथ ड्यू प्रोसेस बहस छलफल हो जेसुकै भए पनि त्यसको समीक्षा आफ्नो ठाउँमा छ टुङ्गियो होइन तर महाधिवेशनपछि हाम्रो निर्वाचनको कुरा भयो निर्वाचनको एउटा दुःखद परिणाम आयो सोच्दै नसोचेको परिणाम आयो त्यो परिणामको पनि समीक्षा गर्नु त पर्यो समीक्षा गर्ने सिलसिलामा कुराहरू उठेका छन् साथीहरू आफ्नो सम्बन्धित परिवासी ठाउँमा सचिवालयको साथीहरू आफ्नो परिवासी ठाउँमा कुराहरू उठाइरहनु भएको छ सचिवालयको बैठक छ
2: मैले जोड्न खोजेको चाहिँ त्यसको दोषी भनेको त नेतृत्व मात्रै होइन अध्यक्ष मात्रै होइन सिङ्गो सचिवालय टिम केन्द्रीय कमिटी सबैले जिम्मा लिनुपर्छ होला अनि फेरि
3: तपाईँको
2: कोही पनि पदाधिकारी निर्वाचित भएर आएको अवस्था छैन
3: यो तपाईँले भन्नुभएको कुरा चाहिँ यो समीक्षा भनिरहँदा अध्यक्ष मात्रै भन्ने कुरै होइन तपाईँले ठिकै भन्नुभयो त्यो अध्यक्ष मात्रै भन्ने कुरै हुँदैन समग्र समीक्षा गर्दाखेरि निष्कर्ष के आउँछ त्यो निष्कर्षद्वारा निर्देशित भएर अगाडि बढ्नुपर्छ त्यो यो होला त्यो होला त्यो होला पदाधिकारी होलान् माथि केन्द्रमा बसेका साथीहरू होलान् विभिन्न व्यक्तिहरू होलान् त यो सबैको अब जसको पनि भाग लाग्ने भयो अब जसको पनि भाग लाग्ने भयो यो पो भनेको त एउटा
2: अहिले अपजस जति चाहिँ सबै अध्यक्ष केपी शर्मा ओली यो माथि थुपार्ने प्रवृत्ति बढिरहेछ क्या पार्टीभित्र
3: केपी ओली पार्टी अध्यक्ष हो सबभन्दा धेरै जस आउँदा पनि जसको हिस्सा पनि उहाँकै भागमा लाग्छ अब जस आउँदा पनि स्वाभाविक छ उहाँ माथि जान्छ यो त स्वाभाविक कुरा हो नि गच्छे अनुसार भाग लाग्ने भयो नि त त्यस कारणले यस हिसाबले कुरा उठ्दाखेरि सबै केपी ओलीलाई मात्रै भन्ने विषयमा बुझ्नु भएन त्यसरी इन्टरप्रेट गर्नु भएन त्यो भाष्य खडा गर्नु भएन कुरो के हो भने उहाँले नेतृत्व गरिरहनु भएको हुनाले राम्रा कुरा उपलब्धिहरूका कुरा पनि स्वाभाविक छ उहाँसित जान्छन् र कमजोरीका कुराहरूमा पनि स्वाभाविक छ अब्जसका कुरा पनि उहाँसित जान्छन् यसलाई के अस्वाभाविक रूपमा लिने यसलाई अस्वाभाविक रूपमा लिनै हुँदैन
2: अब तपाईँहरूको एक मात्र बटम लाइन भनेको चाहिँ अध्यक्ष केपी शर्माहरूले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने
3: होइन यसमा यस्तो कि मार्ग प्रशस्त गर्नु भन्ने त पछि हामी जमला त्यो निष्कर्षमा सबभन्दा पहिले त वस्तुनिष्ठ समीक्षा गर्नु पर्यो समीक्षा भनेको तल तल ओडामा टोलमा गाउँमा पालिकामा जिल्लामा पठाएर समीक्षा होइन यो माथिबाटै समीक्षा गरिनुपर्छ माथिबाट गरिएको समीक्षा तल तल छलफलको लागि पठाउन सकिन्छ होइन पहिले त समीक्षा गर्नुपर्छ
2: किशोर पोखरेलजी समीक्षा भनेको चाहिँ के हो त्यसको मोडालिटी कस्तो हुन्छ
3: समीक्षा
2: कस्तो खालको समीक्षाको अपेक्षा गर्नुभएको
3: छ समीक्षा भनेको के हो भने उपलब्धिहरू के भए कमजोरीहरू के भए कमजोरीका कारणहरू के रहे त्यसको एउटा वस्तुनिष्ठ ढङ्गले त्यसको लेखाजोखा गर्नु कुनै पक्षधरता नराखिकन जे हो दुधको दुध पानीको पानी छुट्याउने त्यसमा गल्ती कमजोरी कहाँ भयो असावधानी कहाँ भयो केमा होस पुर्याइएन कसको कसका कारणले यस्तो हो भन्ने बारेमा हिसाब किताब गर्ने कुरा हो यो कसैमाथि ताकी ताकी दोष लाउने कुरा त होइन नि यो चाहिँ फलानैलाई निष्कर्ष निकालेर हिर्काउँ भनेर गरे त होइन गर्नु पनि हुँदैन त्यो गलत कुरा हुन्छ
2: अनि अहिले चाहिँ ताकी ताकी दोष लगाइएको छ अरे क्या
3: यो तपाईँको
2: दुधको साक्षी बिरालो बन्ने विगतमा अनि काँक्रो आफू खाने बिहा चाहिँ अरूको गालामा दल्ने भनेर विगतमा तपाईँले नै भन्नुहुन्थ्यो नि एउटा खालको अभ्यास चाहिँ अहिले पनि गरिरहेछ
3: तपाईँले के अलिकति प्रश्न होस् भने समीक्षा भनिसकेपछि अनेक कालखण्डहरू होलान् महाधिवेशनभन्दा पहिले भनौँ 23-24 पहिले महाधिवेशनभन्दा पछि चुनावभन्दा पछि विभिन्न साथीहरूका बुझाइमा पनि त यसको क्रमिकता छ होइन चिन्तन प्रणालीमा पनि आएको सुधार हेरफेर परिवर्तनमा पनि त्यसलाई पनि हेर्नु पर्यो त्यो एकनाशको त छैन विविधता छ त्यस कारणले अब समीक्षा भनिसकेपछि त कसैलाई तपाईँको शब्द ताकी ताकी भन्ने कुरै होइन किन ताक्नु पर्यो तर फेरि कोही कोही मान्छेहरू कस्ता पनि हुन सक्छौँ हामी भने समीक्षा भन्ने बित्तिकै त्यत्तिकै तर्सिने कि मैलाई पो ताकेको हो कि भनेर किन भन्ने समीक्षा भन्नाले तत्त ठाउँमा कस कसको कति कति हिस्सा हुन्छ त्यसको एउटा निष्कर्ष निकाल्ने हो, त्यो इन्टरनल कन्जम्सनको लागि हो, पार्टीलाई दह्रो बनाउनको लागि हो, पार्टीलाई सुदृढ बनाउनको लागि हो, हिजोका गल्तीले फेरि नलखेटिनु परोस् भन्नको लागि हो, त्यो पो भनेको त
2: ईश्वरजी। महाधिवेशनमा इतर समूहको नेतृत्व तपाईँले गर्नुभयो होइन, अहिले खास सचिवालय बैठकमा तपाईँहरूले सल्लाह गरेरै बोलिरहनु भएको छ होइन, बोल्न लगाएको तपाईँसँग चाहिँ सल्लाह भएको छ।
3: महाधिवेशनमा तपाईँ इतर समूहको नेतृत्व गर्ने के को इतर, इतर सितर होइन, सबै भित्र हो, त्यो भित्रभित्र पार्टीभित्रै भएको कुरा, पार्टीको वैधानिक प्रबन्ध अन्तर्गत मैले प्रतिस्पर्धा गरे हो, म ईश्वर पोखरेलले पार्टीको कुनै इतर भएर प्रतिस्पर्धा गरेको होइन, पार्टीकै वैधानिक प्रबन्ध अनुसार मैले प्रतिस्पर्धा गरे हो, त्यो इतर होइन भित्रै हो त्यो, त्यसलाई अब आउने आउने दिनमा पनि इतर इतर भन्न मन होला, त्यो भित्रकै कुरा हो, त्यो इतर होइन। एक
2: सचिवालय
3: सचिवालय
2: आगो ओकल्ने काम भइरहेछ,
3: त्यही त
2: सबैहरू सबै छलफल सल्लाह गरेरै त्यहाँ आगो ओकल्न लगाउनु भएको
3: होइन, लगाउनै परेन, हरेक साथीहरू आफ्नो विवेक आफ्नो चेतनाको आधारमा आफ्नो बुझाइको आधारमा आफ्नो निष्कर्षको आधारमा छलफल गर्नुहुन्छ, त्यो त पार्टीभित्र चाहिँ त्यो वैधानिक प्रबन्ध अन्तर्गतै बहस छलफल भएको हो, यसलाई त्यो एकदम आगो ओकल्न लाउनु हो अनि त्यो इतर पक्षमा जानु हो, यो यो सबै कुरा यो छोर छोरमा उभिएर बोल्नुपर्ने जरुरतै छैन, नर्मली कुरा गरे हुन्छ कि।
2: खास चित्त दुखाइ चाहिँ कहाँनिर हो पार्टीभित्र पनि, अहिले के आइरहेछ भने पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको झाको झारे होइन, निर्मम बन्नु पर्यो भने त्यसपछि प्राइभेट कम्पनी हो एमाले भनेको केपी शर्मा ओलीको भनेर सोधे भने यो तहसम्म त पुगे नि होइन।
3: होइन यसमा यस्तो नि हो, त्यहाँभित्रको कुरा के भयो त त्यो त तपाईँले कहाँबाट सूत्र कुन सूत्रबाट के बुझ्नु हो म जान्दिनँ होइन, मेरो भनाइ बहस छलफल हुँदाखेरि नापी तौली तौली कुरा हुँदैन, अलिकति गर्मागर्मी पनि हुन्छ, बहस छलफल हुन्छ, जीवित मान्छेहरू सचेत मान्छेहरूले बहस छलफल गरिरहँदा अलिकति त्यसको अप डाउन त हुन्छ होइन, यो पार्टी भनेको सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्ने चिज हो, विधि पद्धतिबाट चल्नुपर्ने चिज हो, संस्थागत निर्णयबाट चल्नुपर्ने,
2: अहिले चाहिँ सामूहिक विधि पद्धति संस्थागत प्रक्रियाबाट चलेको छ कि छैन ईश्वर पोखरेलले नेकपा एमाले,
3: मैले भन्दैछु त्यो पार्टी भनेको त्यस हिसाबले चल्नुपर्छ, पार्टी भनेको नियन्त्रण र सन्तुलन चेक एन्ड ब्यालेन्सबाट चल्नुपर्छ, होइन भने पार्टीमा अधिनायकवाद निरङ्कुश इम्पोज हुन्छ लागू हुनु पुग्छ भनेर त्यो एङ्गलबाट बहस छलफल गरिरहँदा झाँको झारेको यो कहाँबाट सिक्नु त होइन, झाँको झारेको भने झाँको झार्ने भन्ने विषय नै होइन,
2: पार्टी शर्मा ओलीलाई अझै कमजोर बनाउन खोजेको
3: यो तपाईँले के बुझ्नुभयो, कमजोर होइन, हामीले आफ्नो विगतको बारेमा समीक्षा गरेर निष्कर्षमा पुग्नु भने कमजोर हुनु होइन, झन् डरो हुनु हो, झन् नैतिक रूपमा राजनीतिक रूपमा झन् साङ्गठनिक रूपमा झन् सुदृढ हुनु हो, डरो हुनु हो, तर हामीले आफ्नो कमजोरी छोपछाप गऱ्यौँ, केही पनि नदेखाउने यसो चाहिँ जतिसुकै भए पनि केही भएको छैन भन्न थाल्यौँ भने त्यसले भित्रभित्रै सिद्ध हुन्छ।
2: केपी शर्मा ओलीप्रति खास चित्त दुखाइ चाहिँ के हो?
3: चित्त दुखाइ होइन कि, मुद्दामा केन्द्रित भएर बहस छलफल गर्न खोज्ने हो, मुद्दामा केन्द्रित भएर, मुद्दामा भनेको पार्टीलाई राम्रो कसरी बनाउने, बहस छलफल गर्ने सिलसिलामा तर्क वितर्क अनेक आउँछन् होइन, यो स्वाभाविक कुरा हो होइन,
2: व्यक्ति पछिको विचारले त कम्युनिस्ट पार्टी अघि बढ्न सक्दैन नि, फेरि कम्युनिस्ट पार्टीको त एउटा निश्चित सिद्धान्त विचार नेतृत्व आदर्श भन्ने कुरा त हुन्छ होला।
3: तपाईँले के भन्नुहुन्छ भने कम्युनिस्ट पार्टी भनेको यो किलो ठोके जस्तो गरी विचार बन्दैन, यो बुझिरहनु, वादे वादे तत्त्व मेव जाएते होइन, यो चाहिँ कस्तो हुन्छ भने बहस छलफलको सिलसिलामा अनेक तर्क वितर्क तथ्यमा आधारित आएका कुराहरूमा आधारित गरेर निष्कर्षमा पुग्ने हो, त्यस कारणले यसमा के ठान्नु भने कम्युनिस्ट पार्टीको एउटा ढ्याक्क विचार एउटा अवधिको लागि तय भएको हुन्छ, त्यो फेरि अर्को अवधिमा चेन्ज हुनसक्छ, कतिपय कुरा हेरफेर हुन सक्छन्, बदलिन सक्छन्, परिवर्तन हुन्छ, यो चिजलाई बुझ्नुपर्छ। त्यस कारणले कम्युनिस्ट पार्टी भनेको पनि गतिमा बाँचेको हुन्छ, कम्युनिस्ट पार्टीका विचार गतिमा प्रवाहित हुन्छन्, कम्युनिस्ट पार्टीको सङ्गठन पनि गतिशील भएर अगाडि बढेको हुन्छ, गतिहीन भयो भने त्यो विचार मर्छ, त्यो सिद्धिन्छ, त्यस कारणले हामी त गतिको पक्षपाती हौँ,
2: अनि व्यक्ति पछिको विचारले त गति दिन सक्दैन नि,
3: व्यक्ति पछिको विचारको कुरा भएन, बहस छलफल गर्ने कुरामा त अनेक एङ्गलहरू प्रस्तुत हुन सक्छ नि,
2: अनि पार्टीको आन्तरिक प्लेटफर्म होला,
3: त्यही त आन्तरिक प्लेटफर्म होला। अब त्यो अनेक आफ्ना आफ्ना तर्क वितर्क होलान्, पछि बहस छलफलको सिलसिलामा एक ठाउँमा समष्टि रूपमा एक ठाउँमा हामी आउँछौँ, होइन त्यसरी पो जाने हो त।
2: अब केपी शर्मा ओलीको नेतृत्वमा चाहिँ अघि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुग्नु भयो?
3: होइन, निष्कर्षमा त बैठकमै पुग्छ त, बैठकमा छलफल गरेर पुग्छ त। अनेक कोणबाट कुराहरू आइरहेका छन्। यत्रो खाली कुरा के हो भने, यत्र घटनाहरू घटे, यत्रो सेटब्याक भयो, यसको समीक्षा गरिनुपर्छ, समीक्षा गरेर एउटा जिम्मेवारी लिनुपर्छ, जिम्मेवारी ज जसको टाउकोमा जति जति पर्छ जिम्मेवारी लिनुपर्छ, पो भन्न खोज्या हो त।
2: तर उहाँले त अब जिम्मेवारी नदिने, तपाईँहरूको समूहलाई विरोध गर्नेलाई झन्,
3: यो कसैले दिने र नदिने भन्ने कुरा होइन, यो कुनै कोही व्यक्तिले दिने अथवा नदिने, त्यो तत्काल गऱ्यो भने पार्टी पार्टी जस्तो रहँदैन, त्यस्तो
2: झन् बढी चेपुवा र को भाजनमा पर्नुभयो नि। जति जति बोल्दै जानुहुन्छ, विद्रोही बन्दै जानुहुन्छ, त्यति त्यति अध्यक्ष केपी शर्माहरूले डन्डा बर्साउँदै जानु भएको छ।
3: तर पार्टी त डन्डा बर्साएर चल्दैन कि, डन्डा बर्साएर चल्दैन, पार्टी विधि पद्धतिबाट चल्छ भनिहाल्यो मैले। कसैलाई झ्वाँक चल्यो, रिस उठ्यो, मन परेन भनेदेखि, आफूलाई मन पराएको कुरा ठिक, मन नपराएको कुरा बेठिक भन्नु थालियो भने त्यो पार्टी पार्टी जस्तो हुँदैन।
2: अनि अब चाहिँ विद्यादेवी भण्डारी औपचारिक रूपमा पार्टीमा इन्ट्री हुनुभयो होइन,
3: पार्टीको सचिवालयको बैठकले उहाँलाई सदस्यता दिने निर्णय गर्यो। अब यो विषयमा पनि तपाईँसित धेरै जिज्ञासा होला, त्यो जिज्ञासामा केन्द्रित गरेर म भन्न चाहन्छु। कुरो के हो भने,
2: तपाईँ त उत्साहित हुनुहुन्छ नि त, बहस सबैभन्दा पहिला छेन्ने व्यक्ति भनेको त ईश्वर पोखरेल हो, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा भित्र्याउँ, उहाँलाई नेतृत्व दिउँ भन्ने समूहको व्यक्ति हो।
3: विद्यादेवी भण्डारी 2037 सालमा पार्टी सदस्य बन्नुभयो, 2037 सालमा, आजको मान्छे होइन। उहाँ पार्टीका निरन्तर जिम्मेवारी लिँदै लिँदै लिँदै अगाडि आउनुभयो। 2072 साल कार्तिक 12 गते, जब 11 गते राष्ट्रपतिको चुनाव भइसकेपछि उहाँले 12 गते प्रेस नोट जारी गर्नुभयो। प्रेस नोट जारी के गर्नु भने, अहिलेसम्म मैले यसरी यसरी जिम्मा लिएको थिएँ, हाललाई ती जिम्मेवारीहरू स्थगित गरी म अब यो परिवर्तित जिम्मेवारीमा मलाई गएँ भनेर भन्नुभयो। उहाँ त इन वान सेन्स उहाँ पार्टीकै मान्छे हो, इन अनदर सेन्स उहाँले पार्टीको जिम्मेवारीबाट अलग भएर, उहाँको भाषामा भन्यो भने त्यसलाई स्थगित गरी उहाँ अर्को जिम्मेवारीमा जानुभयो। त्यो जिम्मेवारी पुरा भइसकेपछि मलाई भन्नुहुन्छ भने नआउँदा पनि हुन्थ्यो, तर उहाँ आउन चाहनुभयो। पोलिटिकली मान्छेहरू त इमोसनली पनि एट्याच हुन्छ नि, यो पार्टी जहाँ जहाँ आफ्नो जन्म हो हुर्कियो, अब यो पार्टीसितै म सम्बन्धित हुन चाहन्छु, बाँकी जीवन म यहीँ बिताउँछु भन्नुभयो। त यसलाई त्यसलाई अन्यथा लिनुपर्ने जरुरत थिएन, तर दुर्भाग्य विडम्बना के हो भने, हाम्रो पार्टीमा इन्क्लुडिङ पार्टी अध्यक्ष केपी ओली, कतिपय साथीहरूले यो चिजलाई ठिक ढङ्गले लिनु भएन भन्ने मलाई लाग्छ। मैले हिजोदेखि नै यो कुरा उठाएको, तपाईँ भन्नुहोस् न, राज्यको संविधानले रोक्दैन एकचोटि राष्ट्रपति भएको आउनु पाइँदैन भन्ने, पार्टीको विधानले रोक्दैन कि विधानमा किटान हुनु पऱ्यो, यस्ता यस्ता पदमा गएका चाहिँ फेरि पछि पार्टीमा फर्केर आउनु नपाउने भन्नु पऱ्यो, होइन कि राज्यको संविधानले रोक्नु पऱ्यो कि व्यक्तिको इच्छा छिक छ म आउँदिनँ भन्नु पऱ्यो, अन्तर्राष्ट्रिय प्र्याक्टिस हुँदै नभएको पनि होइन छ भनेपछि व्यक्तिको चाहना छ भने किन रोक्ने?
2: राज्यको पहिलो नागरिक बनेको, पहिलो वरियताको व्यक्ति, सम्मानित पदमा पुगेको व्यक्ति फेरि पार्टीमै फर्किँदाखेरि त राम्रो सन्देश त जाँदैन भन्ने कुरा त जायज थियो होला नि, होइन?
3: जायज थियो, म मेरो कुरा भन्दैछु। मेरो कुरा भने के भने, राज्यको संविधानले रोकेका छ, यस्ता यस्ता पहिलो नम्बरमा पुगेकाहरू आउनु नपाउने भनेर रोकेका छैन, पार्टीको विधानले पहिलो नम्बरमा पठाइएकाहरू चाहिँ फेरि फर्कन नपाउने भनेको छैन, अनि अन्तर्राष्ट्रिय प्र्याक्टिसमा यस्तो भएको छ कि छैन भन्दा, नभएकै पनि होइन, व्यक्तिको चाहना छ कि छैन भन्दा म आउँछु भन्ने छ, अनि फेरि रोक्ने किन? रोक्ने किन? रोक्यो किन? अनेक कुतर्क गरेर रोकिएको होइन, हुर्मत दिने काम गरे होइन, जे भए पनि आज सच्याउने काम हो, त्यो राम्रो कुरा हो, स्वागत योग्य कुरा हो। विद्यादेवी भण्डारी आफ्नो पुरानो घरमा आउनुभयो, हामी सबै खुसी छौँ, म व्यक्तिगत रूपमा पनि खुसी छु उहाँ आएको कुराप्रति, उहाँले आउनु पाउनु उहाँको जायज कुरा थियो, त्यो उहाँलाई रोक्नु हुँदैन थियो।
2: राष्ट्रपति बनिसकेको व्यक्ति फेरि पार्टीमै फर्किँदाखेरि राम्रो सन्देश गएन, व्यवस्थामाथि नै प्रश्न उठ्यो, त्यही भएर विस्फोट भयो भनिरहेछन् नि,
3: होइन? अनि अहिले किन दिए त, किन निर्णय गरे त,
2: तपाईँले सोध्नु भएन किन दिएन आज किन दियो भनेर?
3: होइन, म त सोध्नुलाई मौका पर्दा म भन्छु यदि त्यस्तै थियो भने किन दिएको त त्यहाँ अरू कसैले दिए दिए भन्न गएको थिएन नि होला। महाधिवेशनले टुङ्ग्याएको थियो, केन्द्रीय कमिटीले टुङ्ग्याएको थियो, भनेपछि अहिले फेरि दिएको किन? हिजो कुन कुन धुनमा दिइएन, के लजिकमा दिइएन, ती लजिक थियो कि इलजिकल थियो थाहा छैन, अनि आज फेरि कुन लजिकमा दियो?
2: व्यक्तिको अनुकूलता हेरेर डिसिजन हुन्छ होइन?
3: हुन्छ भन्ने होइन, हुनु हुँदैन त्यस्तो देखियो भनेर भन्छन् मान्छेहरू। अब म त्यता जान चाहन्न किनभने अब त फास्ट फरवर्ड हामीले हेर्नु पर्यो, अगाडिको तर्फ हेर्नु पर्यो। अब चाहिँ यो विगतका कुरा बितेका कुराहरूमा धेर कोट्याएर के गर्नु सिद्धियो, अब त्यसको पनि वास्तवमा जान्ने हो भने कहाँ र कमजोरी भयो भएछ विगतमा भन्दा समीक्षा गऱ्यो हुने हो, समीक्षा नगर्ने हो भने पनि जे भयो एडभान्स कुरा जुन हो त्यसलाई लिएर अगाडि बढ्नुपर्छ।
2: अब विद्यादेवी भण्डारीले एमालेको नेतृत्व गर्नुहुन्छ,
3: त्यो त पार्टीभित्रको विधि प्रक्रियाबाट टुङ्गिने कुरा हो। उहाँ पार्टी सदस्य हुनु, म तपाईँको यो कार्यक्रममा के भन्न चाहन्छु भने विद्यादेवी भण्डारीलाई विधिवत रूपमा पार्टीले सदस्यता नवीकरण गर्यो,
2: अब त उहाँको लागि ढोका खुल्यो।
3: त सदस्य भइसकेपछि एउटा बोनाफाइड पार्टी सदस्यले पाउनुपर्ने अधिकार पनि प्रयोग गर्छ, कर्तव्य पनि पुरा गर्नुपर्छ।
2: अब केपी शर्मा ओली पछि विद्यादेवी भण्डारी हो एमालेको अध्यक्ष,
3: अघि म अहिले भन्न चाहन्न तपाईँको प्रोग्राममा, तर के भने उहाँ एउटा बोनाफाइड पार्टी मेम्बरको नाताले जे जे अधिकार प्रयोग गर्न पाउनुपर्ने हो विधानले दिएको छ त्यो अधिकार प्रयोग गर्न पाउनुहुन्छ, र जे जे कर्तव्य पुरा गर्नुपर्ने हो त्यो कर्तव्य पनि उहाँसित लिइन्छ, पुरा गर्नुपर्छ उहाँले।
2: पार्टीको सचिवालय बैठकले चाहिँ के निर्णय गर्ला भन्ने लाग्छ तपाईँलाई?
3: अब त्यो एजेन्डाहरूको बारेमा मलाई सबै त थाहा छैन, तर आगामी दिनको कामका योजनाहरूको बारेमा केही होला र समीक्षा, र मलाई लागिरहेको छ बहस सम्पल चाहिँ यो समीक्षा गर्ने र पार्टीलाई पुनर्व्यवस्थित कसरी गर्ने भन्ने कुरामा केन्द्रित हुन्छ जस्तो लाग्छ।
2: सुध्रिने सच्चिने छाटकाट चाहिँ देखिएको छैन होइन अझै?
3: होइन,
2: तपाईँले पनि एउटा अभिव्यक्ति दिनुभएको थियो अब पनि नसचिने हो भने अधोगतितर्फ
3: होइन यो
2: जानुको कुनै विकल्प छैन।
3: एउटा कुरा छ कि यो कि सप्रिनु पर्यो कि सकिनु पर्यो, मैले त्यही कुरा भनेको, त्यो सप्रिने र सकिने 3.5 अक्षर छ दुइटैमा, सप्रिने पनि 3.5 अक्षर, सकिने पनि 3.5 अक्षर छ।
2: तपाईँहरूको लागि चाहिँ अब सप्रिने भन्दा पनि सकिने विकल्प चाहिँ होइन धेरै सजिलो होला होइन?
3: मेरो भनाइ के भने अब जब हामी एउटा यात्राको कोर्समा छौँ भने अब हामी सचिएर जानुपर्छ, हाम्रो कोसिस त्यही हुन्छ। यदि मान्नुहोस् कोही सप्रिने स्थिति बनेन भने के हुन्छ भन्दा सकिने, त्यो व्यक्तिको हकमा पनि, संस्थाको हकमा पनि, पार्टीको हकमा पनि, नेताको हकमा पनि, जम्मैको हकमा त्यही लागु हुन्छ बाबा। यो त्यसमा यी बटको कुरै होइन भने कि सप्रिनु पर्यो होइन भने सकिनु पर्यो।
2: अनि सप्रिनको लागि पनि नयाँ नयाँ व्यक्तिहरू ल्याउनु पर्ला, नेतृत्व हस्तान्तरण हस्तान्तरण
3: फेरि
2: नयाँ कुरा आइरहँदाखेरि नेकपा एमाले चाहिँ त्यही पुरानै अनुहारलाई पुरानै व्यक्तिहरूलाई अगाडि सारेर सच्याउने कुरा गर्दैछ।
3: यस्तो कि
2: यस्तो हाँसो लाग्दो कुरा त नगरे हुन्थ्यो नि
3: फेरि
2: भन्ने छ क्या बाहिर।
3: नयाँ नयाँ व्यक्ति भन्दा नि विचार नयाँ हुनु पर्यो, विचार गतिमा प्रकट भएको हुनु पर्यो, चेन्जिङ कन्टेक्स्टलाई बुझ्ने खालको कुरा हुनु पर्यो, सङ्गठन गतिमा बन्नु पर्यो, कार्य सम्पादन गर्ने शैली वर्किङ स्टाइल गतिमा प्रकट हुनु पर्यो। हो त्यस्तो सङ्गठन संस्था चाहिँ टिक्छ, यदि जडतामा बदलियो भने त्यस्तो सङ्गठन टिक्दैन।
2: अब टिक्न सक्ने आधार चाहिँ देखिरहनु भएको छैन तपाईँले?
3: आधार
2: अहिले जे जस्तो
3: तपाईँलाई जानकारी
2: अभ्यास भइरहेछ,
3: तपाईँलाई जानकारी होस्, तपाईँलाई जानकारी के होस् भने एमाले भने यस्तो पार्टी हो तमाम खालका चुनौतीहरूसित जुझ्दै जुझ्दै जुझ्दै जुझ्दै जुझ्दै यो ठाउँमा आएको, यो सलल शान्त तलाउमा डुङ्गा चलाए जस्तो सलल फेवा तालमा डुङ्गा चलाएर हिँडे जस्तो एमाले आइरहेको होइन।
2: तर अहिले त इतिहासकै रक्षात्मक अवस्थामा छ नेकपा एमाले,
3: तपाईँले के बुझ्नुहोस् भने
2: यत्रो सङ्गठन भएको पार्टी चुनावमा शर्मनाक हार बेहोर्नु पर्यो, 25 सिटमा खुम्चिनु पर्यो।
3: सोधिसक्नु हो कुरो के हो भने अग्रगति र प्रगति जुन उचाइमा हुन्छ चुनौती पनि त्यही उचाइमा आउँछन्। हामी हिजो सानो थियौँ, हाम्रो प्रगति त्यत्रै थियो, चुनौती त्यत्रै थिए, अझै ठुलो भयौँ चुनौती यत्रै आए, अझै ठुलो भयौँ चुनौती त्यत्रै आए, र राज्य सञ्चालन गर्ने राज्यको नेतृत्व गर्ने ठाउँमा हामी चुनौती यत्रे आयौँ भनेपछि अब जरुरत के हो भन्दा यो अग्रगति र प्रगतिको हाराहारीमा आएका चुनौतीको सामना गर्ने सामर्थ्य आर्जन गर्नुपर्छ। त्यो सामर्थ्य भनेको के हो भने विचार सामर्थ्यवान बनाउनु पर्यो, सङ्गठन सामर्थ्यवान बनाउनु पर्यो, नेतृत्वमा सामर्थ्यवान बनाउनु पर्यो नेतृत्व र कार्य सम्पादन गर्ने शैली सामर्थ्यवान हुनु पर्यो। हो हाम्रो अगाडिको चुनौती भनेको यो हो। आज बहस छलफल हुँदैछ के कारण के उद्देश्यको लागि भन्दा यही सबै चिज जो मैले अहिले भने यी चिजहरूलाई सामर्थ्यवान कसरी बनाउने भन्ने बारेमा यो कोणबाट त्यो कोणबाट त्यो कोणबाट छलफल बहस भएर एउटा ठाउँमा पुगेपछि हामी फेरि अगाडि बढ्छौँ।
2: अनि केपी शर्मा ओलीको ठाउँमा विद्यादेवी भण्डारी आउँदैमा समस्या समाधान हुन सक्छ?
3: फलानुको ठाउँमा फलानु आउँदै भनेर त कसले भनेको छ?
2: मैले त जनताले बुझ्न चाहेको सुन्न चाहेको प्रश्न सोधिरहेको छु, सैद्धान्तिक कुरामा गइरहेको छैन।
3: म भन्दैछु बाबा, आजको जुन उचाइमा हामी पुग्यौँ यही उचाइको हाराहारी बराबरीमा चुनौती पनि आयो। हिजो अलि सानो थियौँ, चुनौती त्यत्रै आयो, अझै सानो हुँदा त्यत्रै आयो। अहिले जुन उचाइमा पुगेका थियौँ हामी र मुलुक चलाउने मुलुकलाई नेतृत्व गर्ने ठाउँमा एउटा महत्त्वपूर्ण राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागिरहेको बेलामा चुनौती पनि यत्रै आए भनेपछि त अब यो चुनौतीको सामना गर्न के गर्नु पर्यो त भन्दा सामर्थ्य आर्जन गर्नु पर्यो। सामर्थ्य भनेको के हो त भन्दा विचार सामर्थ्य, विचारमा सामर्थ्यवान, सङ्गठनमा सामर्थ्यवान, नेतृत्वमा सामर्थ्यवान, कार्य सम्पादन गर्ने शैलीमा सामर्थ्यवान र यो सामर्थ्य आर्जन गरेर हामी यो चुनौतीको सामना गर्न सक्छौँ। त्यस कारणले अहिले भइरहेको छलफल बहस के हो त भन्दा यही सामर्थ्य कसरी प्राप्त गर्ने भन्ने मामलामा हाम्रो बहस छलफल हो। एक दोस्रो कुरा, कसको ठाउँमा को आउँदा एबिसी जो पनि आउन सक्ने हो त उहाँको बारेमा मान्छेले चर्चा गर्छ, ठिकै छ नि। उहाँ हिजोको उपाध्यक्ष भएको मान्छे आउनु नसक्ने कुरा होइन। उपाध्यक्ष भएर दुई कार्यकाल उपाध्यक्ष भएको, दोस्रोचोटि उपाध्यक्ष हुँदाहुँदै राष्ट्रपति हुनुभएको मान्छे उहाँ भनेपछि त उहाँको बारेमा चर्चा गर्नु फेरि एउटा पृष्ठभूमि भएको, एउटा पारिवारिक हिसाबले पनि पार्टीसित एउटा इमोसनली एट्याच भएको मान्छे, यो हिसाबले मान्छेहरूले भन्नु स्वाभाविक हो, अस्वाभाविक होइन।
2: 2082 फागुन 21 अगाडिको एमाले सम्झिँदाखेरि चाहिँ अलि लामो सास फेर्नुहुन्छ होला होइन तपाईँहरू, त्यो शक्ति सत्तामा त्यस्तै किसिमको पकड।
3: मलाई के लाग्छ भने
2: अहिले एकाएक नाग पासाको खेल जस्तो 900 सिधा 3 गरे जस्तो भयो।
3: यसमा कस्तो भने ठिक छ, तपाईँहरू प्रतीकमा एउटा बिम्ब लाएर कुरा गर्नु हो, ठिकै छ, त्यसमा म केही भन्दिनँ। कुरो कस्तो हुन्छ भन्दाखेरि हामी यो 21 गते पछि मात्रै उडौली सुरु भयो होइन, हाम्रा कतिपय कुरा हाम्रो क्षयीकरण चाहिँ अलि पहिलेदेखि नै हुँदै हुँदै हुँदै आएको थियो। एकुमुलेटिभ सङ्ग्रहित परिणाम चाहिँ प्रकट भएको थियो, सङ्ग्रहित परिणाम, तर त्यसका अङ्गहरू निर्माण हुँदै थिए, ती कमजोरीका अङ्गहरू निर्माण हुँदै हुँदै हुँदै हुँदै हुँदै यो ठाउँमा आएको, त्यसरी पनि बुझ्नुभयो।
2: खास कमजोरी चाहिँ कहाँनिर थियो भनेर सोचिरहनु भएको छ तपाईँले चाहिँ?
3: हाम्रो विचारमा देखा परेका समस्याहरूलाई व्यवस्थित गर्नु जरुरी छ, सङ्गठनमा देखा परेका समस्याहरूलाई छलफल गरेर टुङ्ग्याउनु जरुरी छ, नेतृत्वमा देखा परेको प्रब्लमहरूलाई छलफल गरेर टुङ्ग्याउनु छ, कार्य सम्पादन गर्ने शैलीमा देखा परेको समस्यालाई छलफल गरेर टुङ्ग्याउनु पर्छ।
2: एमाले फेरि पुनः ताजगी भएर स्थापित भएर अघि बढ्न सक्ने ठाउँ चाहिँ देख्नुहुन्छ तपाईँ?
3: मोर देन 100% तपाईँलाई भनिदिनु, मोर देन 100% एमाले फेरि नयाँ ढङ्गले रिभाइभ हुन्छ।
2: न सङ्गठनमा नयाँ सदस्यहरू जोड्न सक्नु भएको छ, न विद्यार्थीहरू जोड्न सक्नु भएको छ, न युवाहरू जोडिएका छन्, युवाहरूको आकर्षण अन्य दलप्रति छ, दुःख लाग्दैन? विगतमा त सङ्गठन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ईश्वर पोखरेल।
3: यसमा म तपाईँलाई के भन्न चाहन्छु भने विभिन्न क्षेत्रमा कमजोरी छन्, मैले यदि जनरल कुरा मात्रै भने कमजोरीहरू प्रकट भए, हामीहरू जुन विभिन्न क्षेत्रमा भूमिहीन सुकुम्बासीको बिचमा, सहरी मध्यम वर्गको बिचमा र युवाहरूको बिचमा, प्रवास क्षेत्रमा हामी किन कमजोर भयौँ भन्ने बारेमा फर्केर हेर्नुपर्छ र ती कमजोरीलाई सच्याउनुपर्छ।
2: एउटै व्यक्ति रहिरहँदाखेरि पनि सहज हुँदो रहेनछ भन्ने कुरा नि रियलाइज भएन
3: होइन? यो त हाम्रो पार्टीभित्र बहस छलफलकै विषय हो नि। हामीले दुई कार्यकाल नेतृत्व चाहिँ कार्यकारी पदमा लगातार दुई कार्यकाल भन्दा बेसी बस्नु हुँदैन भनेको विधानमा व्यवस्था गऱ्यौँ, पछि फेरि आफूलाई सर परेन हटायौँ, अनि दुई कार्यकाल त्यसपछि 70 कार्यकारी उमेर चाहिँ 70 पछि चाहिँ कार्यकारी पदमा नबस्ने भनेर वैधानिक प्रबन्ध गऱ्यौँ, पछि फेरि हटायौँ, हाम्रा अलि अपरिपक्व ढङ्गका स्टेपहरू पनि भएका छन्
2: नेताहरूकै कार्यशैलीले त भयो नि त्यो
3: त्यही त
2: अहिले जसले प्रश्न उठाइरहेछन् नि सचिवालय बैठकमा उनीहरू नै हिजोका दिनमा प्रवक्ता जसरी केपी शर्मा ओली फेरि पनि तेस्रो कार्यकालसम्म पनि रहनुपर्छ भनिरहेका थिए
3: अब सबैले आत्मसमीक्षा गर्नुहुन्छ होला नि त
2: समस्या त त्यहीँदेखि नै रहेछ
3: विभिन्न ठाउँमा छ समस्या त्यहीदेखि नै होइन कि विभिन्न ठाउँमा
2: विगतमा पदाधिकारी भइसकेको जिम्मेवारी लिइसकेका व्यक्तिहरू सबै हामी अभिभावक भएर बसौँ अब नयाँ व्यक्तिहरूलाई अवसर दिउँ भन्ने बहस चाहिँ चलाउनु भएको छैन होइन पार्टी
3: यस्तो नि पार्टीमा बहस चलाउनु त पार्टीको संस्थागत ढङ्गले छलफल भएर एउटा निर्णय निष्कर्ष आउँछ त्यसको आधारमा बहस छलफल
2: तपाईँ माथि पनि प्रश्न उठाइरहेछन् क्या तपाईँ पनि 2051 सालमै तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो त्यसपछि यता वाणिज्य मन्त्री बन्नुभयो होइन पार्टीमा दुई पटक महासचिव बन्नुभयो रक्षा मन्त्री बन्नुभयो उप प्रधानमन्त्री बन्नुभयो वरिष्ठ उपाध्यक्ष बन्नुभयो तपाईँले पनि छोड्नु पर्ला नि होइन पार्टीबाट निष्क्रिय बन्नु पर्ला
3: म कहाँ हुन्छु मुख्य कुरा होइन मूल कुरो के भने पार्टीको जुन मुभमेन्ट हो मुभमेन्टलाई कुन डिरेक्सनमा लैजाने भन्ने कुरा हो व्यक्ति त तपसिलको कुरा हुन् तब म कहाँ पर्छु अर्को को नेता कहाँ पर्छ भन्ने कुरा होइन आफूलाई केन्द्रित गरी चल्नु हुँदैन भन्ने मलाई लाग्छ म त 70 वर्षको पक्षपाती हुँ पछि त त्यो हटायो हटाइसकेपछि म त 70 वर्ष पुगिसकेको मान्छे म त 70 वर्ष र दुई कार्यकाल महासचिव तेस्रो पटक हुने होइन म एउटै पदमा दुई कार्यकालपछि तेस्रो पटक नहुने भन्ने खालको कुरा वैधानिक प्रबन्ध थियो त्यो वैधानिक प्रबन्धलाई हटाइयो त्यो हटाएको कुराप्रति म त्यो ठिक ठान्दिनँ जसुकैले जुनसुकै तरिकाले हटाए पनि त्यो गलत थियो हामीले एउटा डेमोक्रे पार्टी जीवनको लोकतान्त्रिकरण गर्ने सिलसिलामा अगाडि सारेको स्वीकार गरेको चिजलाई फेरि निश्चित हिसाब किताबको आधारमा त्यसलाई हटाउने जो काम गरियो त्यो गलत थियो
2: महाधिवेशनमा जे भयो गलत भयो अब चाहिँ फेरि सचिएर जाने भने चाहिँ कि अर्ली महाधिवेशन गर्ने कि कसरी हुने
3: पार्टी विधानमा विशेष महाधिवेशनको पनि प्रबन्ध छ कति प्रतिशत जिल्ला कमिटीले माग गरेमा अघिल्लो महाधिवेशनका बहुमत महाधिवेशनका प्रतिनिधिले माग गरेमा हुन्छ
2: नेपालमा फेरि पनि वाम एकताको डम्फु बजिरहेछ नि
3: साझा मुद्दामा केन्द्रित भएर वामपन्थी पार्टीहरू कम्युनिस्ट पार्टीहरू एउटै दिशामा अगाडि बढ्नुपर्छ यो सबैको चाहना हो तर त्यो एउटै दिशामा अगाडि बढ्नको लागि एउटै पार्टी बन्नुपर्छ भन्ने पनि नहुन सक्छ त एउटा मोर्चा बनाएर पनि जान सकिन्छ मोर्चा बनाएर सहकार्य गर्दैछौँ एकअर्काप्रतिलाई चिन्दैछौँ एकअर्काप्रति विश्वस्त हुँदैछौँ त्यसपछि एउटा यो बिन्दुमा आइपुगेपछि एकता हुन सक्छ तर हिजो पहिले हामीले कतिपय अभ्यास गऱ्यौँ नि सटक सुटुक तरिकाले एकता गर्ने कुरा चाहिँ उचित हुँदैन भन्ने कुरा त हाम्रै अनुभवले सिकायो सहकार्य गरौँ मोर्चाबद्ध भएर जाउँ हाम्रा कमन कुरामा मिलेर जाउँ त्यसपछि हामी भोलि एकअर्कालाई चिन्दै जाँदा बुझ्दै जाँदा कमजोरी एकअर्काका थाहा पाउँदै जाँदा नजिक हुने कुरा पनि थाहा पाइएला टाढा हुनुपर्ने कुरा पनि बुझिएला अनि हामी एकता हुन सक्छौँ
2: 2074 जस्तै फेरि पनि एकता गर्ने अवस्थामा चाहिँ हतार गरिहाल्नु हुँदैन
3: होइन हतार गर्ने भन्दा नि कुनै पनि कुरा परिपक्वता प्राप्त गरेर गर्नुपर्छ परिपक्व नभइकन गर्नु हुँदैन भन्नु
2: केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल विद्यादेवी भण्डारी झलनाथ खनाल ईश्वर पोखरेलहरू फेरि सँगै हुन सक्ने आधार चाहिँ तपाईँले देखिरहनु भएको छैन
3: होइन कुरोले मात्रै सँगै हुँदैन कामले हुने हो काममा हामी सँगै भयौँ भने अटोमेटिक हामी एक ठाउँमा हुन्छौँ
2: त्यो कामतर्फ कुरो चाहिँ गइरहेछ कि छैन
3: होइन गर्नुपर्छ भन्दा कुरो लिप सर्भिस पनि हुने गर्छ नि ओठे कुरा के ओठे भक्तिको कुरा हो त्यसले मात्रै हुँदैन काममा प्रकट हुनु पर्यो आज के यथार्थ के हो भने नेपालका वामपन्थीहरू यो चाहिँ कामहरू मिलाउने भन्दा कुरो मिलाउनेमा मात्रै जान्छन् काम मिलाउनेतिर जानु पर्यो कि
2: काम मिलाउने अनि त्यसपछि काँध मिलाउनेतर्फ अघि बढ्नु पर्यो होइन अहिले प्रचण्डले भनिरहनु भएको छ अब हामी सरसल्लाह गरिरहेछौँ छलफल गरिरहेछौँ फेरि एउटै पार्टी बन्न सक्छ
3: होइन सरसल्लाह गर्नु राम्रो हो एउटै बनाउँछु भन्ने सङ्कल्प गर्नु पनि राम्रो हो त्यसमा चाहिँ केही कुरै भएन तर त्यसका प्रक्रियागत स्टेपहरूलाई हेका राख्नुपर्छ भन्न खोजे मात्रै हो
2: प्रक्रियागत स्टेप भनेको चाहिँ के हो त्यसको टिप्स दिनुहोस् न जनता जान्न चाहन्छन् मार्फत
3: प्रक्रियागत स्टेप भनेको के हो भने विभिन्न मुद्दाहरूमा कुरा मिल्नु पर्यो विश्लेषण मिल्नु पर्यो दृष्टिकोण मिल्नु पर्यो होइन मान्नुहोस् भदौ 23 र 24 बारेमा यत्रो घटना घट्यो, हिजो हामी किन एकताबद्ध भयौँ, किन विभाजित भयौँ त्यसको बारेमा होइन, अब आउने दिनमा कुन बाटो जाने यसको बारेमा होइन, हामीले हिजो गरेको एकतालाई फर्केर हेर्नु पऱ्यो, कहाँ कहाँ कमजोरी गऱ्यौँ भनेर भन्नु पऱ्यो, त्यसमा हामी एक ठाउँमा उभिनु पऱ्यो, हामीले आउने दिनमा गर्नुपर्ने कामहरूको बारेमा 1, 2, 3, 4 किटान हुनु पऱ्यो, यसमा मिलेपछि स्वाभाविक छ हामी एक्सनले युनाइट गर्दै जान्छ कि।
2: नेपालमा त फेरि स्वार्थ मिल्दाखेरि कम्युनिस्ट पार्टीहरू जुट्छन्, स्वार्थ नमिलेपछि फुट्छन्, सिधा सिधै छ त
3: कुरो त। साँच्चै भने इन वान सेन्स मिल्नु भनेको स्वार्थ मिलेरै मिल्ने हो, तर स्वार्थ कुन, सत्ता स्वार्थको लागि, सरकार बनाउनको लागि, अपवित्र ढङ्गले गठबन्धन गर्नको लागि, या दीर्घकालीन हिसाबले बृहत्

0: चाहिँ के भने पुरानो मिल्ने बाहेक विकल्प छैन पनि नभनौँ। यो नयाँ पार्टी भनेर जुन आएर छ, ठिक छ, दलीय प्रणालीमा नयाँ नयाँ राजनीतिक दलहरू आउनु, देखा पर्नु, आफूलाई जनताको बिचमा परीक्षणमा लैजानु राम्रो कुरा हो, स्वागत योग्य कुरा हो। नयाँ पार्टीले जुन जनताको बिच जे भए पनि मत प्राप्त गरेर उसले आफ्नो स्ट्रेन्थ सो गराएको छ, यसलाई त म त स्वागत गर्न चाहन्छु। तर के शुभकामना भन्न चाहन्छु भने राम्रो काम गरोस्, राम्रो काम गर्दा समर्थन पाइन्छ। तर यो चाहिँ नक्कली कुरा हो भने पनि जनताले चाँडै थाहा पाउँछन्, नक्कली हो कि सक्कली हो त्यो थाहा पाउँछन्। त्यस कारणले यसमा धेरै हात्तिनुपर्ने जरुरत छैन, होइन।
1: विगतमा सिस्टम बिगारेर नेताहरूले आफू खुसी निर्णय गर्थ्यो, अहिले त्यो सबै सिस्टम ट्र्याकमा हिँडाइरहेछौँ भनिरहेका छन्।
0: हेर्दै जाउँ न त के के ट्र्याकमा हो, यो सबै विवरणहरू बाहिर सार्वजनिक भइरहेछन् नि। त्यस कारणले अहिले धेरै कमेन्ट यो 100 दिन पुगोस् भन्ने छ, यो धेरै टिका टिपो। तर एउटा के तपाईँलाई म भन्न चाहन्छु भने यसले प्रारम्भमा राम्रो छाट देखाएको छैन।
1: एमाले पार्टीका नेताहरूमा छटपटी सुरु भइसक्यो, पसिना आइरहेछ।
0: के भयो छटपटी?
1: 3,88,00,000 रुपियाँ फिर्ता पठाउनु भयो उपचार बापत लिएको कुरा। हिजोका दिनमा किन लिनुभयो, आज किन फिर्ता पठाउनु भयो? अनि फिर्ता पठाउँदैमा उन्मुक्ति पाइन्छ?
0: कहाँबाट पठाउनु हो, खै सोधे?
1: अनि त्यसको स्रोत के हो?
0: त्यही त, ठिक छ। यसो भन्नु, मैले पनि समाचार पढाएको छु, मैले सबै थाहा पाएको छैन। म के भन्न चाहन्छु भने त्यसलाई सबै कुरा नबुझिकन त्यसमा एउटा अफिसियल एउटा आधिकारिक आफ्नो औपचारिक रूपमा त्यसको बारेमा टिका टिप्पणी गर्नु उचित हुँदैन, के हो बुझ्नुपर्छ।
1: तर अप्ठ्यारो स्थितिमा चाहिँ पुगे होइन, तपाईँहरूलाई पनि अङ्कुश लगाउन सक्ने सरकार, शक्तिशाली सरकारको रूपमा त स्थापित हुने भयो।
0: सरकार हो भने
1: बालेन्द्र शाहको नेतृत्वमा अहिले जुन सरकार छ, पुराना दलका नेताहरूको चिरचिर पसिना निकालिरहेको छ।
0: होइन, त्यो त जसुकै पनि गलत कुरा भएका छन् भने, गलत कुरा गरिएको छ भने, भएका छन् भने ती दण्डका भागीदार हुनुपर्छ जसुकैले गरे पनि।
1: 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति
0: छानबिन छ नि त्यो। तर नेपालको अभ्यास के छ भने आयोग भन्ने अनि सम्पत्ति छानबिन गर्ने लगेर त्यो फाइल डम्पिङ हुने, तर त्यसको चाहिँ निश्चित एउटा मापदण्डको आधारमा त्यो कुरा गर्नुपर्छ। होइन, कुनै पनि राम्रा कुरा हुन्छन् भने रुल एन्ड रेगुलेसन बसाउनको लागि, सुशासनको लागि, पारदर्शिताको लागि त्यो चिज गरिन्छ भने त्यस्ता चिजहरूप्रति नकारात्मक ढङ्गले टिप्पणी गर्नु उचित।
1: विगतको परम्परालाई त ब्रेक गर्ने भनेर उहाँहरू लागिसक्नु भयो कतिपय सन्दर्भमा,
0: होइन,
1: परम्परा ब्रेक पनि गरिसक्नु भयो नि।
0: होइन, त्यो त देखिरहनु भएको छ नि कस्ता कस्ता परम्परा,
1: संवैधानिक परिषदको देख्नुभयो तपाईँले, न्यायालयको देखिरहनु भएको छ,
0: प्रधानमन्त्रीको गैर
1: प्रधान न्यायाधीश नियुक्ति विषय देखिरहनु भएको छ।
0: तपाईँले एउटा महत्त्वपूर्ण छैन, प्रधानमन्त्रीले पार्लियामेन्टमा जसरी प्रस्तुत हुनुपर्ने हो त्यो नभएर गैर जिम्मेवारीको एउटा पराकाष्ठा देखाउनु भएको छ, यो पनि छ नि।
1: विगतमा प्रधानमन्त्रीहरू घन्टौँसम्म बोल्थे,
0: होइन,
1: काम गर्दैनथे,
0: प्रधानमन्त्री
1: रुमल लिएर बस्थे, अलमल लिन्थे,
0: होइन।
1: अहिले चाहिँ प्रधानमन्त्री कुरातिर होइन कामतिर, तपाईँले अघि भने जस्तो।
0: तपाईँ के बुझ्नुहोस् भने नि, संसद भनेको जनताको सर्वोच्च निकाय हो कि होइन? सर्वोच्च निकाय हो, प्रधानमन्त्रीको काम गर्ने प्लेटफर्म हो कि होइन? त्यो सबै कुरा बुझ्नुपर्ने जरुरत हो कि होइन? प्रधानमन्त्रीले जवाब दिनुपर्ने हो कि होइन? प्रधानमन्त्रीले जवाब दिनुपर्ने हो। यदि गैर जिम्मेवार ढङ्गले प्रस्तुत गर्नु, यो त इतिहासमै यसको कसरी चर्चा हुने हो त आउने दिनमा हेर्ने।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सांसदहरूले चाहिँ गैर जिम्मेवार तर्क गरेर संसदमा हावी हुनुभन्दा बरु फुरु फुरु काम गर्ने, अनि नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउनु पर्ने अवस्था आयो।
0: होइन, मेरो भनाइ के भने, कुनै पनि कुरा विधि पद्धति प्रक्रिया नियम कानुन भन्ने हुन्छ कि हुँदैन? काम गर्छु म, विधि मान्दिनँ, विधि मान्दिनँ, प्रक्रिया मान्दिनँ, परम्परा मान्दिनँ, थिति मान्दिनँ भन्यो भने कस्तो सुनिन्छ? त्यस्तो भन्नु पाइन्छ? कस्तो काम जो विधिसित मेल खाँदैन, पद्धतिसित मेल खाँदैन, अनि परम्परासित मेल खाँदैन, कानुनसित मेल खाँदैन, अभ्याससित मेल खाँदैन,
1: अनि त्यही विधि पद्धति परम्परा प्रक्रिया भत्काउन भनेर आएको हो नि त राष्ट्रिय स्वतन्त्र।
0: त्यो भत्काउने कुरा चाहिँ गलत कुरा छन् भने अलग कुरा हो, होइन भनेदेखि त्यस्तो भत्काउने कुरा, त्यो अराजकता एमाले सहँदैन।
1: अहिले सरकारले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा अध्यादेशको विषय होइन, न्यायालयमा चाहिँ प्रधान न्यायाधीश नियुक्तिको विषय, यो सबै विषयहरू काम गरिरहँदाखेरि तपाईँको बुझाइ र टिप्पणी चाहिँ के छ?
0: विधि

0: लाग्यो भनेर ठान्ने यो टेन्डेन्सी देखिएको छ, जो गलत हुन्छ। त्यसले अराजकता निम्त्याउँछ, अस्तव्यस्तता सिर्जना गर्छ, त्यो गर्नु हुँदैन।
1: सुकुम्बासी बस्ती विगतमा व्यवस्थित गराउन चाहिँ सक्नु भएन नि,
0: नि हामीले गर्यौँ तर सरकार त अस्थिर रह्यो, सरकार पुरा समय अवधि टिक्न नपाउने स्थिति भयो। त्यसले गर्दाखेरि एउटा निष्कर्षमा पुर्याउने विधिसम्म ढङ्गले प्रक्रियासम्म ढङ्गले पुर्याउन खोज्यो, त्यो कन्क्लुजनमा पुग्नुभन्दा पहिले नै सरकार गएपछि फेरि नयाँ सरकार आउने यस्तो स्थिति रह्यो। अहिले पनि म के भन्छु भने ठिक छ, अव्यवस्थित र असुरक्षित बसोबास गरेका जनतालाई व्यवस्थित र सुरक्षित बसोबासको प्रबन्ध गर्नुपर्छ, तर त्यसको पनि एउटा टाइम बाउन्ड केही प्रोग्रामिङ हुनु पर्यो। त्यतिकै अब ल्यायो डोजर ल्याएर पेलिदियो भत्काइदियो त्यसरी गएर न सूचना छ न मान्छेले आफ्नो हटाउने समय पाएका छन्, यस्तो कुरा गर्नु हुँदैन।
1: अवसर त तपाईँहरूले पटक पटक पाउनु भएकै थियो नि 2051 पछि,
0: होइन
1: 2082 त तपाईँहरूले हालिमुहाली गर्नुभएको थियो, तपाईँहरूको चल्थ्यो।
0: हामीले त्यस बेला गऱ्यौँ, कति हजारलाई त्यस बेला चाहिँ सुकुम्बासीको व्यवस्थित बसोबासको प्रबन्ध गऱ्यौँ। त्यसपछि हामी सरकारमा रहेनौँ, त्यसपछि त्यो लटरपटर गर्दै गयो। पछिल्लो चोटि केपी ओलीको नेतृत्वको सरकारको बेला पनि लगभग 3 वर्ष रह्यो। त्यस बेला सुकुम्बासी आयोग अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने आयोग भन्यो, त्यसले काम लगभग टुङ्गाइसकेको थियो, त्यो नै खारिज भयो। सरकार गएपछि त खारिज भयो, त्यो त्यसलाई मेटलाइज गर्ने स्थिति नै बनेन। जहाँसम्म अहिलेको कुरा छ, अहिलेको कुरा अव्यवस्थित र असुरक्षित बसोबासीलाई सुरक्षित र व्यवस्थित बसोबास गर्नुपर्छ, तर त्यसको एउटा चाहिँ नोटिस हुन्छ के हुन्छ, जनताप्रति जवाबदेही लिनुपर्छ पर्दैन। हिजो के भने सरकारको जमिन सरकारी प्रोपर्टी भन्दा मान्छेको ज्यान ठुलो हो भन्दा तर्क गर्ने, अहिले चाहिँ अब मान्छेको ज्यान ठुलो हो के त्योभन्दा सरकारी जमिन चाहिँ प्रोपर्टी चाहिँ ठुलो हो भन्ने तर्क गर्ने, यस्ता खालको कुरा गर्नु हुँदैन।
1: अध्यादेशको विषयमा चाहिँ बुझाइ के हो तपाईँहरूको? अध्यादेश आयो संवैधानिक परिषद सम्बन्धी, सहकारी सम्बन्धी, जुन अब सहकारी पीडितहरूले पनि रकम पाउँदैछन्, राज्यले पैसा दिँदैछ, सबै प्रश्नको जवाफ दिनु होला, म सोधिहालेँ एकैपटक। त्यसपछि त्यही अध्यादेशपछि नै प्रधान न्यायाधीश नियुक्तिमा पनि निरन्तरतामा क्रमभङ्गता भयो।
0: यसमा यस्तो नि, सबैभन्दा पहिले त अध्यादेशको प्रबन्ध संविधानमै अध्यादेश ल्याउनु पाइन्छ कि पाइँदैन भन्दा पाइन्छ, हो
1: धारा 114 निर्दिष्ट गरियो।
0: तर चाहिँ संसद अधिवेशन नबोलाएको बेलामा त्यस्तो बिचमा अपरझट केही पर्यो भने गर्नै पर्ने कुरा आइलाग्यो भने गर्ने कन्डिसन कुरा त्यो हो। तर के भयो त भन्दाखेरि संसद बोलाइसकेको छ, बोलाएर अनि पछि फेरि झल्यास भए जस्तो छ, झल्यास भएर चाहिँ संसद बोलाएकोलाई स्थगित गर्न लाएर अनि अध्यादेशको कुरा गरेर अध्यादेशको कुरा ल्याएर अनि त्यो अध्यादेश पारित भइसकेपछि अनि हतार हतार फेरि संसद बोलाएको छ, नियत खराब छ, नियत राम्रो देखिएन। एउटा कुरा यो संसदलाई छल्ने कोसिस गरियो, यो गलत कुरा हो। बहुमत छँदै थियो, झन् 2/3 थियो, संसदको प्रक्रियाबाट छिटो फास्ट उसबाट ट्र्याकबाट गरे त भइहाल्थ्यो, त्यो कुरा किन नगरेको, एउटा नियत राम्रो देखिँदैन, एउटा कुरा यो है। दोस्रो कुरा, जुन एउटा स्थापित परम्परा थियो ती परम्परालाई भत्काउने जुन कोसिस गरिएको छ, यी चिजहरू गलत हुन्, त्यसरी गर्नु हुँदैन। आज त सङ्ख्याको स्ट्रेन्थको बलमा गरिएला कि, तर त्यसले के नजरी स्थापित गर्छ? अराजकतातर्फ मुलुकलाई लैजान्छ, त्यो हुन दिनु हुँदैन। त्यो कहिलेकाहीँ के हुन्छ भने संविधानमा त लेखिएको हुँदैन, तर अभ्यासले स्थापित गरेका कुराहरू पनि कानुन सभा हुन्छन्। अभ्यासले स्थापित गरेका कुराहरू, हामीले कतिपय कामहरू अभ्यासबाट स्थापित गरेका कुराहरूलाई निरन्तरता दिएका छौँ, त्यो कानुनी हैसियतकै ठाउँमा हुन्छन् तिनीहरू, त्यो कुरालाई बुझ्नु पर्यो नि। तर जे मन लाग्छ त्यही तपाईँ भन्नु न, तपाईँसित अहिले के तपाईँसित के आँट देख्दिनँ मैले भने, मुलुकको प्रधानमन्त्री देशभरि जनताले निर्वाचित गरेर प्रतिनिधिहरू बसेको ठाउँमा यो कानुन बनाउने केन्द्र हो, कानुन बनाउने केन्द्र हो, गर्न त कानुन अनुसार गर्ने होला नि, त्यो कानुन बनाउने ठाउँमा मुलुकको प्रधानमन्त्री जनताले का प्रतिनिधिले उठाएका प्रश्नको उत्तर दिँदैन, यो कस्तो देखियो, कस्तो सुनियो? जुन हरकत प्रदर्शन भएको छ त्यो कहिले बिर्सिन नसक्ने हो।
1: अनि अहिले बहस चाहिँ नीति तथा कार्यक्रम, अब कस्तो बजेट आउनुपर्छ, जनतामा के कुराहरू लैजानु पर्नेछ भन्नेमा हुनुपर्ने हो कि संसद अवरुद्ध गर्ने, बैठक चल्न नदिने, प्रतिपक्षीहरूले भाँजो हाल्ने भन्ने कुरामा हो?
0: यसमा यस्तो नि, नीति कार्यक्रम भनेको के कुनै खुद्रुको केही चिज हो यसो कसैले प्रवचन गरे सरकारको जसको जवाबदेही प्रधानमन्त्री हो प्रधानमन्त्रीले लगाएर दिइसकेपछि सुन्दै नसुनी राष्ट्रपति मुलुकको प्रथम व्यक्ति राष्ट्राध्यक्षले पढ्दै गरेको बेलामा बस्दै नबसी हिँडे हो एउटा कुरा यो काउन्टेबल कुरा अर्को कुरा जब नीति कार्यक्रममाथि बहस छलफल भइरहेको छ त्यो सबभन्दा पहिलो प्रथम महत्त्वको विषय हो कि होइन प्रथम महत्त्वको विषय हो कुन एङ्गलबाट प्रश्न उठ्छन् सुन्नुपर्ने त्यसको जवाब दिनुपर्ने जवाबदेही लिनुपर्छ पर्दैन कार्यकारी प्रमुखले जवाबदेही लिनुपर्ने त्यो चिज मतलबको कुरै भएन काम गर्छु के काम गर्छु भनेको त्यस्तो कुरा गैर जिम्मेवार कुरा गर्नु पाइन्छ
1: जनतालाई डेलिभरी दिने
0: जनतालाई डेलिभरी दिने भनेको त एउटा प्रक्रियासम्म ढङ्गले पो दिनु पर्यो त
1: विगतका सरकारहरूले बिगारेको काम सफार्ने
0: होइन
1: त्यो विभिन्न काण्डहरूको उत्खनन गर्ने
0: त्यो सूर्यै देखाएर मात्रै त हुँदैन विधि सम्मत ढङ्गले हुनु पर्यो सबै कुरा प्रक्रिया सम्मत ढङ्गले हुनु पर्यो कानुन सम्मत हुनु पर्यो
1: अनि विभिन्न फाइलहरू पल्टाउने भनिरहेको छ
0: पल्टाए भइहाल्यो नि पल्टाए भयो नि त त्यो त गजब छ नि त्यो पल्टाएर गरेर देखायो त्यो फाइल पल्टाउने गर्ने नि त
1: उहाँहरूले भन्नु भएको छ
0: होइन गरे हो नि त भन्नुभन्दा पनि गर्ने गरेर देखायो भयो नि भनेको
1: यति ओम्नी वाइट बडी
0: ठिक छ
1: बाँसबारी होइन बाल मन्दिर टिकापुर
0: त्यो भन्ने मात्रै कुरो होइन कि तपाईँलाई म के भन्छु भने
1: आयोगै बनाइसक्नु भयो
0: होइन बनाउनु गरेर देखायो भयो नि त गरेर देखायो भयो नि हामी त सबै यहीँ छौँ नि त्यो त गरेर देखायो भयो त्यो भन्ने मात्रै कुरो होइन गर्नु पर्यो गरेर देखाउनु पर्यो तथ्य प्रमाणले पुष्टि हुन्छ भने म त के भन्छु भने विगतका कुनै पनि चिज तथ्य प्रमाणले पुष्टि हुन्छ भने गलत कुरा हुनु भने ती दण्डका भागीदार हुन्
1: उहाँहरूले गर्नु चाहिँ हुँदो रहेछ नि होइन आयोगको प्रतिवेदन पनि तुरन्त कार्यान्वयन गर्नु हुँदो रहेछ भदौ 23 र 24 गतेको गौरीबहादुर कार्की
0: त्यो
1: आयोगको प्रतिवेदन तुरन्त कार्यान्वयन गर्नुभयो व्यक्तिहरूलाई पक्राउ गर्नुभयो
0: तर त्यो
1: तत्कालीन नेतृत्वलाई
0: एउटा त भदौ 23 र 24 गतेको आयोगको बारेमा त्यसले दिएको प्रतिवेदन नै त्यो चाहिँ एक ढङ्गले भन्यो भने वास्तवमा अपूर्ण छ त्यसले 23 गतेको बारेमा जुन किसिमले कुरा भन्यो 24 गतेको बारेमा केही कुरा भनेन होइन केही कुरा भन्न सकेन केही कुरा अगाडि ल्याएन त्यत्रो ठुलो विध्वंस गरेको कुरा त्यसलाई त टिवार त्यही दिएको थियो नि त्यो टिवारले पनि गर्न सकेन एउटा कुरा यो दोस्रो कुरा अब कारवाही गरेका हो नि त कारवाहीहरूका कुन ग्राभिटीमा रहेछ कुन हैसियतमा रहेछ कुन ताकतमा रहेछ त्यो कारवाही कति दमदार रहेछ भन्ने कुरा त देखियो नि
1: पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्रीहरूलाई कानुनी दायरामा ल्याउनु पक्राउ गर्नुभयो
0: भयो के त भयो के तपाईँलाई सोध्छु
1: ठुला माछा समातिए
0: के यत्रा माछा ठुला माछा के भयो ठुला माछा समातिएर भयो के त पुष्टि भयो प्रमाणित भयो
1: अनुसन्धान जारी छ
0: होइन त्यही त पुष्टि भयो प्रमाणित
1: आठ हिम्मत र साहस त उहाँहरूमा देखियो नि
0: त्यो दुस्साहस हो पुष्टि त प्रमाणित भयो यो स्टन्टबाजी हो यो स्टन्टबाजीले के
1: अनुसन्धान जारी हुँदाखेरि त
0: होइन
1: पुष्टि हुने कुरा भएन नि त अहिले अनुसन्धान जारी भएको विषय
0: हो अनुसन्धान त होस् न के भयो र अनुसन्धान हुनु त ठिक छ नि त तर एकदम रातारात भागिहाल्छ कि जस्तो गरेर जुन किसिमले समातियो यो त अशोभनीय कुरा गरे हो
1: उहाँहरू भनेको अन द स्पट एक्सन गरिहाल्ने
0: एक्सनकालीन
1: गृहमन्त्री हुनुहुन्थ्यो सुदन गुरुङ विषय उठ्यो पक्राउ गरिहाल्नु अनि उहाँको माथि पनि विषय उठिसकेपछि राजीनामा दिनुभयो नैतिकता चाहिँ कम्तीमा नि यो सरकारबाट सिक्नु पर्छ
0: तातो पानी नैतिक रूप
1: भन्ने कुरा हेरिनु भएको छ नि तपाईँले होइन
0: हेरेको छैन त्यो हेर्ने लायककै कुरा छैन के भयो नैतिकताको कुरा मेरो भनाइ हिजो गिरफ्तार गरेको कुराको के पुष्टि भयो भन्नुहोस् त हाम्रो पार्टीको अध्यक्ष उहाँलाई जुन किसिमले गिरफ्तार गर्ने कुरा गरियो एकदम रातारात पुरै भयङ्कर ठुलो क्रिमिनल जस्तो गरेर गिरफ्तार गरियो ठिक छ उहाँ त एउटा राज्यले गरेको कुराप्रति ठिक छ त्यसमा केही कुरा भएन भनेर भन्नुभयो
1: विधिको शासन स्थापित गर्नुभयो उहाँहरूले
0: त्यो होइन
1: त्यसलाई चाहिँ सानालाई ऐन भन्ने कुरा तोड्नु भयो
0: के पुष्टि भयो त्यो के प्रमाणित भयो अनि मुलुकको पूर्व प्रधानमन्त्री भइसकेको मान्छेलाई जुन लछार पछार शैलीमा जसरी ल्याइयो भयो के त बेकारको कुरा
1: हुनुपर्छ के त
0: होइन त्यो
1: तपाईँ सुझाव दिनुहोस् न
0: होइन म तपाईँलाई किन दिन्छु सुझाव तपाईँलाई म किन दिन्छु सुझाव
1: मलाई सुझाव होइन सरकारलाई सुझाव
0: होइन
1: सरकारलाई तपाईँको सुझाव के छ
0: होइन दिनुपर्ने ठाउँमा दिउँला मेरो जनताको मत ठिक छ गर्नुहोस् कि केही भएन मेरो भनाइ के भने कुनै कुरा पुष्टि स्टन्टबाजी गरेर के हुन्छ? आज गृहमन्त्री भएको छ, त्यही रात त्यही गएर रातारात समातेर ल्याएर भागिहाल्ने कुनै अपराधी जस्तो, कुनै देशद्रोही जस्तो के भयो त? त्यस्तो पनि हुन्छ? त्यही हो सुशासन, त्यही हो डेलिभरी। अनि के हो त प्रमाणित पछि के के भनेर छोड्यो? तपाईँलाई सोध्छु मैले,
1: अदालतले छोडिदियो भने
0: के भयो? अदालतले छोडिदियो, अदालतले किन छोड्यो भने पुष्टि भएन, होइन त? मेरो भनाइ के भने यो आयोगको प्रतिवेदन यो अपूर्ण रह्यो, आग्रह पूर्ण रह्यो, अपूर्ण रह्यो, र त्यसलाई कार्यान्वयन गर्ने कुरामा जुन वितण्डा खडा गरियो त्यो गलत थियो।
1: बालेन शाहसँग छलफल सम्वाद भएकै छैन तपाईँहरूको?
0: होइन, अब मलाई थाहा छैन।
1: अनि सस्मित पोखरेल तपाईँ उहाँको प्रतिद्वन्द्वी होइन त, काठमाडौँ क्षेत्र नम्बर 5, उहाँ अहिले सरकारको प्रवक्ता हुनुहुन्छ, शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्छ, उहाँसँग कुराकानी हुन्छ कि हुँदैन?
0: मेरो भएको छैन, पहिले चुनावभन्दा पहिले भेट भएको थियो, अहिले भेट भएको छैन।
1: तपाईँको भतिजो पर्नुहुन्छ होइन उहाँ?
0: नाता त खोज्दै जाँदा के पर्छ पर्छ।
1: कस्तो समय आउँदो रहेछ है सस्मित पोखरेलसँग ईश्वर पोखरेलले चुनाव हार्नु पर्यो?
0: यो बेला बेलाको कुरा हो, बेला बेलाको कुरा हो, बुझ्नु हो नि,
1: समय समय कि बात,
0: त्यही बेला बेलाको कुरा हो।
1: कतै सरसल्लाह छलफल त थिएन नि चुनाव अगाडि नै? नातेदार पर्नुहुन्छ, त्यही भएर मैले सोधेको।
0: तपाईँलाई भनिदिनु यो जम्मी कुरा,
1: भनिदिनुहोस् न
0: के जरुरी छ,
1: जनताले जान्न चाहन्छ
0: नि जनताको नाममा तपाईँ,
1: जनता त यस्तै कुरा जान्न चाहन्छ,
0: जनतालाई उराल्ने
1: धेरै विचार सिद्धान्त आदर्शका कुरा गर्दा गर्दै गर्दा गर्दै जनता थाकिसके।
0: हाम्रो त यही छ,
1: चुनावको हारलाई चाहिँ कसरी समीक्षा गर्नुहुन्छ?
0: ठिक छ, त्यो हार भनेको त कमजोरीहरू भयो, कमजोरीको कारणले भयो, हामीले सबै स्थिति विपक्षीहरूको कुरा राम्रो बुझ्न सकेनौँ, हाम्रो कमजोरीहरू हाम्रो सीमाहरू के छन् ख्याल गर्न सकिएन, त्यो पनि परिणाममा
1: सरकारले संविधान संशोधन गर्ने भनेर प्रक्रिया अगाडि बढाएछ, कार्यदल नै बनाएछ, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा, तपाईँको सुझाव के छ?
0: मैले सुनेको छु संविधान सुझाव बनाएको छ, समिति भन्ने बनाएको छ भन्ने सुनेको छु, लिँदै होला सुझाव, तयार गर्दै होला, अरू के चाहियो?
1: तपाईँको दलभित्र पनि सुझाव सम्बन्धी कार्यदल बनाउँदै हुनुहुन्छ होइन?
0: हाम्रो हाम्रो तर्फबाट त हाम्रो आन्तरिक रूपमा संविधानमा संशोधन गर्ने सन्दर्भमा विषयहरू के हुन सक्छन् भन्दा हाम्रो आफ्नो गृह कार्य हुन्छ नि।
1: अनि अब व्यवस्था नै परिवर्तन गर्ने, पूर्व राजा ज्ञानेन्द्र शाह फेरि गद्दीमा आउने भन्ने हल्ला चर्चा चाहिँ तपाईँ कतिको सुन्नुहुन्छ?
0: हेर्दै जाउँ न के हुन्छ। त्यस्ता कुरा अनिर्वाचित र वंश परम्परामा आधारित जुन शासन सत्ताको कसरी परिकल्पना गर्छ भने त्यो सम्भव देख्दिनँ।
1: रवि लामिछाने र बालेन्द्र शाह बीचको एकतामा तपाईँलाई शङ्का छ कि छैन?
0: उहाँहरूको एकता टिकिरहोस् शुभकामना।
1: तपाईँसँग त लामो राजनीतिक अनुभव छ नि त, अहिले पनि धेरै व्यक्तिहरूले विगतको गिरिजाप्रसाद कोइरालाको अनि केपी शर्मा ओलीको 2074 सालको त्यो घटना सम्झिएर फेरि पनि त्यस्तै घटना घट्न सक्छ भन्छन्,
0: के
1: तपाईँ चाहिँ के भन्नुहुन्छ?
0: होइन, त्यो त घटना दुर्घटना त हुन सक्छन्, जे जे आउँछ त्यो त फेस गर्दै जाने हो।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: हस्
1: हस् नमस्कार।
2: 93.2 स्वदेश एफएम रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: बिनिसरा मसरङ्गे गाडको नम्बर 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म मतलब कतार गयो थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनि दबाई दुबाई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्नु भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु। सेवा म बेसरी खुसी, म त अहिले त अब त म त बचे भनेको छ नि। म
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34, कीर्तिपुर ट्याङ्ग्रा चोक काठमाडौँ, मोबाइल 98512409 34। We'll be right back.
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
5: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
4: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
5: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557।
4: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 0 34 55, 98 011 16 372 र 97 650 73 877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
7: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
7: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
4: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
7: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
4: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
7: नियमित परामर्श तथा मार्गदर्शन,
4: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
7: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
4: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
7: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
8: स्वदेश FM 93.2 MHz।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: बाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पाँचथरमा बाढी पहिरोले 4 परिवार विस्थापित, जलविद्युत आयोजनामा क्षति, मेवाखोलामा निर्माणाधीन 41 फिट लामो पुल पूर्ण रूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै, मध्य र पूर्वमा हावाहुरी सहित वर्षाको सम्भावना। वीरगंज भन्सार नाका हुँदै 10 महिनामा 7 खर्ब 94 अर्बको सामान भित्रियो, 1 खर्ब 81 अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो, आक्रमणकारी मारिए, 1 सर्वसाधारण घाइते। र नेपालको महिला भलिबल टोलीको विश्व वरियतामा उल्लेखनीय सुधार। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङबरक गाउँपालिका 1 का 4 परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा परेपछि 1 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोले घर बगाएपछि याङबरक 1, लम्बा खोलाका मोहनलाल खवास र कबीर खवास तथा कोप्चेका गंगा प्रसाद बेगाको परिवार विस्थापित भएको हो। मोहनलाल र कबीरको परिवारका 7 जना आफन्त शान्त खवासको घरमा बसेका छन्। गंगा प्रसादको 6 जनाको परिवार उहाँका दाजु दुर्गा बेगाको घरमा बसेका छन्। त्यही ठाउँका भगिमान बेगाको घर पहिरोले उच्च जोखिममा परेपछि परिवारका 6 जना विस्थापित भएका ताप्लेजुङ प्रहरीले जनाएको छ। बाढी पहिरोका कारण कोप्चे टोलका बालानन्द मेघा र मैत्रराज मेघा, चामलिङ डाँडाका रविन राई, रामकुमार राई, रणबहादुर राई, मन कुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लसुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगर डाँडा टोलका एम मगर, पूर्णबहादुर मगर र सुजन मगरको घर जोखिममा परेको छ। बाढीले लामीटारबाट चामलिङ डाँडा जोड्ने झलङ्गे पुल र याङबरक 2 दोमाने सिथत झोलङ्गे पुलमा क्षति पुर्याएको छ। बाढीले निर्माणाधीन 2 सडकका पुल बगाएको छ। पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत 5 थरको याङबर गाउँपालिका 2 दोभानेमा मेवाखोलामा निर्माणाधीन 41 फिट लामो सडकको पुल बगाएको छ। त्यहाँ निर्माणाधीन पुलका साथै सडक र डाइभर्सन समेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसै गरी तमोर करिडोर सडक खण्ड अन्तर्गत 5 थरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकाको सीमामा रहेको तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका संरचना समेत बाढीले बगाएको छ। बाढी र पहिरोले याङबरक 2 मेवाखोलामा रहेको हरिहिदुलय मेवाखोला जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। 5 थर ताप्लेजुङ सीमामा रहेको युवा खोला जलविद्युत आयोजनाको 5 क्षेत्रका पर्खालमा क्षति पुगेको छ। यस्तै 5 थर ताप्लेजुङ सीमामा रहेको काबेली खोला रहेको अरुण काबेली जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। बाढी र पहिरोले अलैँची बगान तथा खेतीयोग्य जमिनमा खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ्दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी, बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै शङ्खुवासभामा हिजो पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायत ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। यसैबीच पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायत जिल्लालाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लाका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ। ताता हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफुल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकाहरूलाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान र दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। वीरगंज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको 10 महिनामा 7,94,87 करोड रुपियाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको यही समयमा नाका हुँदै 1,02,44 करोड रुपियाँ अर्थात् 15% बढी सामान भित्रिएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले नाका हुँदै आयातमा बढोत्तरी भएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको छ। चालु आर्थिक वर्षको 10 महिनामा मात्र 1,81,70 करोड रुपियाँ पर्ने 5 थरीका पेट्रोलियम पदार्थको आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
0: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
0: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
0: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म एलिफेन्ट्स इन द फगले जुरी प्राइज जितेको छ। फ्रान्समा भएको 79 कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्त्वपूर्ण विधा अनसर्टेन रिगार्डतर्फ क्लोजिङ सेरेमनीमा यो अवार्ड जितेको हो। अविनाश विक्रम शाह निर्देशित चलचित्र एलिफेन्ट्स इन द फग नेपालको एक गाउँमा बसोबास गर्ने लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरेको सङ्घर्षको कथामा आधारित छ। फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकाङ्क्षा कार्की लगायतको अभिनय छ। कान्समा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो। यसअघि शाहले नै निर्देशन गरेको सर्ट फिल्म लोरीले कान्सको 75 संस्करणमा स्पेशल मेन्सन अवार्ड जितेको थियो। सीमित स्रोत, कठिन सङ्घर्ष र स्थानीय कथा भूमिबाट बनेको नेपाली फिल्मले कान्स जस्तो विश्वकै प्रतिष्ठित मञ्चमा सम्मान पाउनु महत्त्वपूर्ण क्षण रहेको भन्दै प्रशंसा भइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनका लागि पदत्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका छन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू 4 उपाध्यक्ष र हिजो महासचिव शङ्कर पोखरेलसहित 3 उपमहासचिव र 5 सचिवले ओलीले पार्टी बनाउन पदत्याग गरेर सहयोग गर्नुपर्ने बताएका छन्। सचिव महेश बस्नेत मात्रै ओलीको पक्षमा उभिनु भएको छ, तर ओलीले आफ्ना विरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ। नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाड्ने जवाफ दिनुभएको हो। यसैबीच उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनु भएको छ। सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हल्लालाई अतिरञ्जितको संज्ञा दिनुभयो। बैठकमा महासचिव र 3 उपमहासचिव र 5 सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेका थिए। अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमाण्डमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको भट्टले बताउनुभयो। एमाले सचिवालय बैठक आज पनि बस्दैछ। अस्ति शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक जारी रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएका बीबीसीले लेखेको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको छ। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिए पनि लकडाउन भने अहिले हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस समयमा व्हाइट हाउसमै रहनु भएको बीबीसीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको अमेरिकी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय भलिबल महासङ्घ एफआइभीबीले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरियताबाट बाहिरिएको थियो। त्यति बेला नेपाल 86 स्थानमा रहेको थियो। काठमाडौँमा चलिरहेको काबा महिला भलिबल च्याम्पियनसिप 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरियतामा फड्को मार्दै 98 स्थान हासिल गरेको हो। एफआइभीबीले हिजो सार्वजनिक गरेको वरियतामा नेपालले दक्षिण एसियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ। हिजो किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपाल 58 स्थानमा उक्लिएको हो। प्रतियोगिताको पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि नेपाल 62 स्थानमा समावेश भएको थियो। अहिले काबा महिला च्याम्पियनसिपमा सहभागी टोलीमध्ये कजाकस्तान 36, इरान 45, भारत 64, किर्गिस्तान 63, मालदिव 66, बङ्गलादेश 68 तथा श्रीलङ्का 85 स्थानमा रहेका छन्। सेन्ट्रल एसिया भलिबल एसोसिएसन काबा महिला च्याम्पियनसिप वरियतामा गणना हुने प्रतियोगिता भएकाले नेपाली महिला टोली लामो समयपछि पुनः विश्व वरियतामा समावेश हुन सफल भएको हो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पाँच थरमा बाढी पहिरोले 4 परिवार विस्थापित, जलविद्युत आयोजनामा क्षति, मेवाखोलामा निर्माणाधीन 41 फिट लामो पुल पूर्ण रूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै मध्य र पूर्वमा हावाहुरीसहित वर्षाको सम्भावना वीरगंज भन्सार नाका हुँदै 10 महिनामा 7.94 अर्बको सामान भित्रियो 1.81 अर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो आक्रमणकारी मारिए 1 सर्वसाधारण घाइते र नेपालको महिला भलिबल टोलीको विश्व वरियतामा उल्लेखनीय सुधार
1: नेपाल बैंक लिमिटेड का
2: कक्षा 11 मा नया भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
3: माडी नगरपालिका द्वारा नमूना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 मा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नया भर्ना खुलेको जानकारी गराउँदछौ
2: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
3: एसी रूम सहितको आधुनिक कक्षा कोठा
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
3: निशुल्क पाठ्यपुस्तकको व्यवस्था
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
3: नियमित परामर्श तथा मार्गदर्शन
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206 98511-0091 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ
3: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
4: न्यू खोजिरा हो
2: Well, guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स अभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिम हल चोक बसन्तपुर बजार माडी फोन 98 27 27 38 89

0: आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारी का लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: माडीवासीहरुका लागि खुशीको खबर,
2: पानी पर्दा
3: भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओजको बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ। बुढानीलकण्ठ नगरपालिका साथ हेपाली हाइटमा रहेको अस्पतालको भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिनु भएको हो। हिजो आयोजित कार्यक्रममा जगत गुरु शङ्कराचार्य श्री विधु शेखर भारतीले यो भवनको उद्घाटन गर्नुभयो। व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटिनीले भवन निर्माण गर्न 71,04,42,240 रुपियाँ खर्च गरेको छ। काठमाडौँको लाजिमपाटमा रहेको अरूपण आर्ट ग्यालरीमा 19 शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ। एक हप्तासम्म चल्ने प्रदर्शनीको हिजो उद्घाटन गर्दैहुँदै नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्दरले लाखौँ पैसा तिरेर विदेशी सङ्ग्रहालयमा हेर्नुपर्ने कला निशुल्क हेर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण अवसर भएको बताउनुभयो। विश्वमा कला र कलाकारको महत्त्व ठुलो रहेको स्मरण गर्दै उहाँले नेपालमा अझै त्यस खालको महत्त्व बुझाउन नसकिएको बताउनु भएको छ। उहाँले आफूले कला सिक्नका लागि बुबाबाट 7,000 ठगेर बनारस गएको स्मरण गर्दै अहिले पनि कलालाई हेर्ने दृष्टिकोण केही सुधार भएको बताउनु भएको छ। नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसार पोसारमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको राजस्थानका 24 वर्षीय छोटुलाल जङ्गीत र 21 वर्षीय देवेन्द्र कुमार हरिजन रहेका नेपाल प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महारक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। ललितपुर महानगरपालिका 14 खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी पक्राउ गरिएको हो। पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन ओसार पसार अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौँको गङ्गौबाट एसएलआरको म्यागजिन र 45 राउन्ड गोलीसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका 13 का 27 वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज 13 घर भई अहिले काठमाडौँ महानगरपालिका 32 नरेफाँड बस्ने 22 वर्षीय ओमशंकर गुप्ता रहेका नेपाल प्रहरी परिषद काठमाडौँ प्रहरी परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। र किर्तिपुरमा सम्पन्न 13 वर्ष मुनिको प्रथम एचसिए सुवर्ण शमशेर स्मृति क्रिकेट लिग प्रतियोगिता अन्तर्गत हिजो हिमालयन क्रिकेट एकाडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र काठमाडौँ क्रिकेट एकाडेमी विजयी भएका छन्। विश्वविद्यालयको लेबोरेटोरी मावि चौरमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हिमालयन क्रिकेट एकाडेमीले बुढानीलकण्ठ क्रिकेट एक्सिलेन्ट सेन्टरलाई 9 विकेटले हराएको छ। काठमाडौँ उपत्यका विभिन्न एकाडेमी र विद्यालय गरी 16 टोली सहभागी प्रतियोगिता 10 दिनसम्म चल्नेछ। प्रतियोगितामा जित्ने टोलीले 1,00,000 र उपविजेता टोलीले 50,000 पुरस्कार पाउनेछन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ

का खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै, मध्य र पूर्वमा हावाहुरी सहित वर्षाको सम्भावना। बुढा नीलकण्ठमा नवनिर्मित कियोज बाल अस्पतालको उद्घाटन, विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य र काठमाडौँमा 19 शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु। बिहान 9 बजेको नेपाल खबर सकियो, बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त उदाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाउ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
8: माडीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020-35212। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
10: होल बॉडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।
11: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
12: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 10 बज्यो

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रेदम सिंहको नमस्कार। नेपाल एयरलाइन्सको संचालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा थानिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख 31 गते कास्कीका डाक्टर दीपक प्रसाद बास्तोला, चितवनका प्रवीण भट्टराई, त्यसै गरी ललितपुरका महेश्वर भक्त श्रेष्ठ र काठमाडौँका रूपा लामिछाने तथा स्याङ्जाका लीलाराज ढकाललाई संचालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो। विभागीय मन्त्री खड्गराज पौडेलको मन्त्रीस्तरीय निर्णयबाट भएको नियुक्ति सम्बन्धी यो विषय अहिले विवादमा थानियो। प्रतिस्पर्धामा 27 जना रहेकोमा मन्त्री पौडेलले चलखेल गरेर 5 जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसम्म उजुरी परेको छ। 5 जनाको नियुक्ति सम्बन्धी निर्णय बारे जानकारी दिन मन्त्रालयका सहसचिव जयराज आचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, त्यसै गरी प्रस्तुतिकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिए पनि खुल्ला प्रतिस्पर्धाबाट प्राप्त अङ्कलाई व्यवस्था गर्दै मनपरी रूपमा निर्णय गरेर सुशासनलाई नै धज्जी उडाउने काम मन्त्रीबाट भएको उजुरीमा उल्लेख छ। 2083 वैशाख 12 गते गोर्खापत्रमा नेपाल वायु सेवा निगमको संचालक सदस्य पदका लागि दरखास्त आह्वान गरिएको थियो। लुम्बिनी प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 5 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्य सूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा 1841 जना सवारी चालकहरू कार्यवाहीमा परेका छन्। उक्त कार्यवाहीबाट 4,79,501 रूपियाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। आइतबार बिहानसम्ममा सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने 107, राइड सेयरिङमा 192, रातो बत्तीमा 183, तीव्र गतिमा 126, लेन क्रसमा 41, सड़क फुटपाथमा 75, हर्न निषेध गरिएका क्षेत्रमा हर्न बजाउने 149, एकतर्फीमा 77 र अन्यमा 891 गरी कुल 1,841 जना चालकहरूलाई कार्यवाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानून विपरीत तथा दण्डनीय कार्य भएको र चालकहरूले मादक पदार्थ वा लागु पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूम हटलाइन नम्बर 103 तथा प्रहरीको हटलाइन नम्बर 100 खबर गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। पोखराको मुख्य बजार भएर फेवातालमा मिसिने फिर्के खोलाको खोला घरमा बनेका संरचना पोखरा महानगरपालिकाले अबको केही बेरबाट हटाउँदैछ। महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन दिएको 35 दिनको समय सीमा शनिबार सकिए लगत्तै आजदेखि खोला घरका संरचनाहरूमा डोजर चलाउन लागेको हो। महानगरपालिकाले यसअघि फिर्के खोलाको अवस्था अध्ययन गर्न 2080 साउन 2 गते प्राविधिक समिति गठन गरेको थियो। प्राविधिक समितिले 8 किलोमिटर भित्रको फिर्के खोलाको खोला घर मेचेर 53 स्थायी र 107 अस्थायी संरचना बनेको सार्वजनिक गरेको थियो। र चालू आर्थिक वर्षको 10 महिनाको वैदेशिक व्यापारमा खाने तेल आयात अस्वाभाविक रूपमा बढ़ेको छ। भन्सार विभागको पछिल्लो विस्तृत तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 को पहिलो 10 महिना साउनदेखि वैशाखसम्ममा मात्रै नेपालले 1,45,000 अर्ब 33 करोड़ रूपियाँ भन्दा बढ़ीको खाने तेल तथा तेलजन्य वस्तु आयात गरेको छ। विभागका अनुसार यस अवधिमा कुल 87,31,48,652 लिटर परिमाणमा यी तेल आयात भएको छ। यस ठूलो परिमाणको आयातबाट सरकारले कुल 10,47,62,93,000 रूपियाँ राजस्व संकलन गरेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दाखेरि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खम्च्याउन नहुने, भरण चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ, फोन 0556951174, मोबाइल 98555954334।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: हेर स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नको लागि कहीँ केही खुल्या छैन
1: माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुको साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाल एयरलाइन्सको संचालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा थानिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख 31 गते कास्कीका डाक्टर दीपक प्रसाद बास्तोला, चितवनका प्रवीण भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रूपा लामिछाने तथा स्याङ्जाका लीलाराज ढकाललाई संचालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो। विभागीय मन्त्री खड्गराज पौडेलको मन्त्रीस्तरीय निर्णयबाट भएको नियुक्ति सम्बन्धी विषय विवादमा थानिएको छ। प्रतिस्पर्धामा 27 रहेकोमा मन्त्री पौडेलले चलखेल गरेर 5 छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समय उजुरी पुगेको छ। 5 नियुक्ति सम्बन्धी निर्णयबारे जानकारी दिन मन्त्रालयमा सहसचिव जयराज आचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, त्यसै गरी प्रस्तुतिकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिए पनि खुल्ला प्रतिस्पर्धामा प्राप्त अङ्कलाई व्यवस्था गर्दै मनपरी रूपमा निर्णय गरेर सुशासनलाई नै धज्जी उडाउने गरी काम मन्त्रीबाटै भएको उजुरीमा उल्लेख गरिएको छ। 2083 वैशाख 12 गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको संचालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो। विगत 3 जारी नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा अबको केही बेरमा बैठक शुरू हुने नेकपा एमाले जनाएको छ। आफू निकटकै नेताहरूबाट राजीनामाको दबाव आएपछि अप्ठ्यारोमा परेका अध्यक्ष ओलीले आज जवाफ दिने कार्यसूची रहेको छ। एमालेको बैठकमा ओलीले जवाफ दिनु अघि बोल्न बाँकी नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राख्नुहुनेछ। एमालेको 19 सदस्यीय सचिवालय सदस्यमध्ये हिजो बेलुकासम्ममा 14 10 पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए। गएको शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। यस्तै एमाले रूपान्तरण र पुनर्गठनको पक्षमा 80% सचिवालय सदस्य देखिएको जनाइएको छ। शुक्रबार 4 उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 5 सचिवले बोलेका थिए। शनिबार बोल्ने सचिव महेश बस्नेत बाहेक सबै नेताले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेको बताइएको छ। तर ओलीले भने पद नछाड्ने घोषणा गरिसक्नु भएको छ। जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधि सभा निर्वाचनमा बेहोरेको पराजयको समीक्षा शुरू गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा निर्वाचन परिणाम, त्यसै गरेर संगठनात्मक अवस्था तथा आगामी राजनैतिक रणनीतिका बारेमा छलफल शुरू भएको जनाइएको छ। बैठकमा सहभागी केन्द्रीय सदस्य शैलेन्द्र शाहका अनुसार फागुन 21 गति सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ 1 पनि हासिल गर्न नसकेको र समानुपातिक आवश्यक मत नपुग्दा थ्रेस होल्ड समेत कटाउन नसकेको विषयमा बैठकमा छलफल भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 5 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। र विभिन्न गम्भीर अभियोगमा अदालतबाट दोषी ठहर भइसकेका तर अझै फरार सूचीमा रहेका 83,000 भन्दा बढी अभियुक्तलाई पक्राउ गर्न नेपाल प्रहरीले देशव्यापी विशेष अभियान सञ्चालन गरेको छ। अदालतबाट 2 महिनादेखि जन्मकैदसम्म सजाय तोकिएका अभियुक्तहरूबाट 34 अर्ब रूपियाँ भन्दा बढी जरिवाना तथा राजस्व असुल गर्न बाँकी रहेपछि अदालतले फैसला कार्यान्वयनलाई तीव्र बनाउन निर्देशन दिएको हो। नेपाल प्रहरीले देशभरका आफ्ना इकाइहरूलाई परिचालन गर्दै फरार अभियुक्त खोजी अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार भ्रष्टाचार जन्य कसुर, लुटपाट, चोरी, विभिन्न प्रकारका तस्करी, सहकारी ठगी, बलात्कार, चेक बाउन्स ठगी, हात हतियार तथा खर खजना लगायतका गम्भीर अपराधमा अदालतबाट दोषी ठहर भई पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई पक्राउ गर्न विशेष अपरेशन चलाइएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: Swedish FM 92.2 MHz.
1: Hello, Mike. How was on the chat?

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो नि खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा।

0: लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98550-5094, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512-40934।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
2: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो,
5: सम्पर्क 97625-73098-94-04-46-182 र 98491-95-225।
6: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
7: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
6: कहाँ गएर के सिप सिकौ भन त। अब
7: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0564-93-374-98510-61-356
6: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता सयौं जडीबुटीबाट बनेको ओखती साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स, फ्लिभल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 वन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने, मधेस, बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको सुझाव। हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो, सुन तोलाको 2,90,900 रुपियाँमा कारोबार। अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय, चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी उत्साहित। अफगानिस्तानको बागलानमा बाढीका कारण 10 जनाको ज्यान गयो, 100 भन्दा बढी घरहरूमा क्षति। र काभा महिला च्याम्पियनसिपमा नेपालले आज मालदिपसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको अवस्था कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको महाशाखाले जनाएको छ। चर्को घाम, तातो हावा र अत्यधिक तापक्रमका कारण दैनिक जनजीवन प्रभावित भएको छ। डाक्टरहरूले अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, टाउको दुख्ने, कमजोर महसुस हुने, बेहोस हुने तथा हिट स्ट्रोक जस्ता समस्या देखिन सक्ने बताएका छन्। विज्ञहरूले चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुतीको कपडा लगाउन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक एवं दीर्घ रोगीहरूको विशेष हेरचाह गर्न सुझाव दिएका छन्। मंगलबारसम्म मधेस र कोशी प्रदेशका तराई भूभागमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2,800 रुपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रुपियाँ रहेको सुनको भाव आज 2,800 रुपियाँले घटेर तोलाको 2,90,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रुपियाँले बढेको चाँदीको भाव आज 105 रुपियाँले घटेर तोलाको 5,010 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अघिल्लो हप्ता चाँदीको भाव तोलाको 5,115 रुपियाँ थियो। नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठकले सीमा सुरक्षा, व्यापार सहजीकरण, नागरिक सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनिया अधिकारी चु जिन साउनको नेतृत्वमा सम्पन्न बैठकले यस्तो साझा धारणा राखेको जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच थप समन्वय र सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने विषयमा समझदारी भएको छ। बैठकमा नेपाल चीन बीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै सीमा क्षेत्रका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको छ। विशेष गरी कामका सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार तथा आवश्यक सहजीकरणका विषयमा पनि नेपाली पक्षले चिनिया अधिकारीसँग आग्रह गरेको थियो। त्यसै गरी व्यापार तथा ढुवानीलाई सहज बनाउन रसुवा बाहिरका नेपाली गाडी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरुङ प्रवेशमा सहजीकरण गर्ने विषयमा सकारात्मक छलफल भएको छ। राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः अनुमति दिन सकिने संकेत चिनिया पक्षबाट आएपछि व्यवसायी र चालकहरू उत्साहित भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अवैध संरचना हटाउन पोखरा महानगरपालिकाद्वारा डोजर परिचालन, कञ्चनपुरमा कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौँ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9876321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पर्सि मङ्गलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमी रहने, मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन मौसमविदको सुझाव, हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो, अपराध नियन्त्रण र सुरक्षामा समन्वय गरी नेपाल चीन सीमा समन्वय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले फिर्के खोलामा अतिक्रमण गरी बनाएका अवैध संरचना हटाउन आज बिहानैदेखि डोजर परिचालन गरेको छ। फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमाङ्कनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो। महानगरपालिकाले 2080 साउनमा फिर्के खोलाको वास्तविक मापदण्ड एकिन गर्न प्राविधिक नापजाँच गरेको थियो। त्यो अध्ययनका क्रममा 8 किलोमिटर लामो खोलाको वहाव क्षेत्र र मापदण्डभित्र 160 भन्दा बढी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो। महानगरको प्रतिवेदन अनुसार ती संरचनाहरू मध्ये 97 वटा व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन्। धान खेतीको मुख्य याम नजिकै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौजदात रहेको रासायनिक मल वितरणको प्रक्रिया अघि बढाइएको छ। शाखाले मौजदात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको हो। अहिले शाखाको गोदाममा 1000 मेट्रिक टन युरिया, 500 मेट्रिक टन डिएपी र 150 मेट्रिक टन पोटास मौजदात रहेको छ। शाखा प्रबन्धक हेमराज जोशीले सहकारी मार्फत कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो। उहाँका अनुसार मौजदात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटा अन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको छ। गएको साउनदेखि अहिलेसम्म शाखाले युरियाको 9 कोटा र डिएपीको 7 कोटा वितरण गरिसकेको छ। 1 कोटा बराबर 500 मेट्रिक टन मल हुने उहाँले बताउनुभयो। मौजदात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्राचार गरिएको छ। अब विदेशको खबर। अफगानिस्तानको उत्तरी प्रान्त बागलानमा आएको बाढीका कारण महिला र बालबालिका सहित कम्तीमा 10 जनाको ज्यान गएको छ। स्थानीय सञ्चार माध्यम टोलो न्यूजलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्भाका अनुसार बाढीले बागलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख हिदा तुल्लाह हरमदतका अनुसार बाढीले 100 भन्दा धेरै आवासीय घरहरू क्षति बनाएको छ भने 1000 एकर कृषि भूमि जलमग्न भएको छ। प्राकृतिक विपत्तिले प्रान्तको पहिलो नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको खबरमा उल्लेख छ। अब खेल खबर। सेन्ट्रल एसिया भलिबल एसोसिएसन काभा महिला च्याम्पियनसिपमा नेपालले आज मालदिप्ससँग समूह चरणको अन्तिम खेल खेल्दैछ। यो खेल बेलुकी 5 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुनेछ। यसअघि हिजो नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। नेपालले हिजोको खेल 25-18, 25-20 र 25-13 आफ्नो पक्षमा पार्यो। जितसँगै 2 खेलबाट 4 अङ्क जोडेको नेपाल समूह एकको 2 स्थानमा छ। नेपालको सेमिफाइनल सम्भावना जीवितै छ। पराजित किर्गिस्तान 2 खेलबाट 3 अङ्कका साथ 3 स्थानमा छ। पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। किर्गिस्तानले मालदिप्सलाई 3-0 सोझो सेटमा हराएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि मङ्गलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने, मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन मौसमविदको सुझाव। हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो। सुन तोलाको 2,90,900 रुपियाँमा कारोबार। अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय, चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी र चालकहरू उत्साहित। अफगानिस्तानको बागलानमा बाढीका कारण 10 जनाको ज्यान गयो, सबै 100 भन्दा बढी घरहरूमा क्षति। र काभा महिला च्याम्पियनसिपमा नेपालले आज मालदिपसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो नि खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98-510-61-356
9: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
4: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। On the spot finance available. शून्य सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98 011 034 55, 98 011 16 372 र 97 650 73 877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
6: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ.
4: 1 बज्यो.

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसिरहेको छ। शुक्रबारदेखि शुरू भएको बैठकमा बोल्ने क्रम नसकिएपछि आज पुनः बैठक बसेको हो। बैठकमा हालसम्म धारणा राख्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई र रघुवीर महाश्रेष्ठ लगायतका नेताहरू पनि अध्यक्ष ओलीको विपक्षमा उभिएका छन्। यद्यपि केही नेताहरूले संकटको घड़ीमा नेतृत्वको बचाव गर्नुपर्ने धारणा पनि राखेका छन्। आजको बैठकमा बोल्ने बाँकी रहेका नेताहरूले धारणा राखेपछि अध्यक्ष ओलीले उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। आलोचनाका बावजूद अध्यक्ष ओलीले नेतृत्व छाड्ने संकेत नदेखाएको एमाले निकट स्रोतले जनाएको छ। नेपालमा रहनुभएकी बेलायतकी इण्डो पेसिफिक राज्य मन्त्री सीमा मल्होत्राले नेपाल बेलायत सम्बन्धलाई थप आधुनिक गर्न शिक्षा, सेवा, विकास र आर्थिक सहकार्यमा जोड़ दिनुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको आर्थिक वृद्धि र रोजगारी सृजनामा सघाउन बेलायत तयार रहेको बताउनु भएको हो। उहाँले ट्रान्सनेशनल एजुकेशन मार्फत नेपाली विद्यार्थीले स्वदेशमै बेलायती डिग्री हासिल गर्न सक्ने अवसरले प्रतिभा पलायन रोक्न मदत पुग्ने उल्लेख गर्नुभएको छ। हाल नेपालका 17,000 भन्दा बढ़ी विद्यार्थी बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा आबद्ध छन्। भ्रमणका क्रममा मन्त्री मल्होत्राले शिक्षा, परराष्ट्र र अर्थ मन्त्रीसँग भेट गरी समावेशी विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल गर्नुभएको छ। पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन शुरू गरेको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले आज बिहानैदेखि खोलाको भाव क्षेत्रमा डोजर चलाएको हो। महानगरपालिकाले गरेको

प्राविधिक अध्ययन अनुसार फिर्के खोलाको 8 किलोमिटर क्षेत्रमा 160 भन्दा बढी अवैध संरचना फेला परेका छन्। ती मध्ये 97 वटा व्यक्तिगत अस्थायी घर सहित केही विद्यालय, सामाजिक संस्थाका भवन र सशस्त्र प्रहरीको तालिम केन्द्र समेत मापदण्ड विपरीत निर्माण भएको पाइएको छ। गत वैशाख 4 गते नै सूचना जारी गर्दै महानगरले मापदण्ड भित्रका संरचना आफै हटाउन आह्वान गरे पनि अटेर गरेपछि आजदेखि डोजर चलाउनु परेको महानगरले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ कुनै खबर।
3: अब बाकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा बारेमा विवादपछि पुनः अधिवेशन प्रक्रिया शुरू गरिएको छ। हिजो बसेको विस्तारित बैठक व्यवस्थापन गर्न नसक्दा उत्पन्न विवाद पश्चात पुनः अधिवेशन प्रक्रिया थालिएको हो। शनिबार बाराको कलैयामा आयोजित राष्ट्रपाको विस्तारित बैठकमा द्विपक्षबीच हो हल्लासँगै भनाभनकै स्थिति सिर्जना भएको थियो। राष्ट्रपाका जिल्ला संयोजक चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी केही दिन अघि कार्यवाही गरेको थियो। जिल्ला कार्य समितिको अधिवेशन र विस्तारित बैठक अगावै आफूलाई षड्यन्त्रपूर्वक पार्टीको साधारण सदस्यबाट हटाइएको भन्दै स्वर्णकार समूह असन्तुष्ट बनेको थियो। पार्टीले सर्कुलर जारी गरेपछि बाराबाट निर्वाचित सांसद रहबर अन्सारी, गणेश धिमाल, चन्दन सिंह र अरविन्द्र शाह शनिबार त्यहाँ पुगेका थिए। तर साँघुरो बैठक कक्षभित्र दुई समूहबीच हो हल्ला र विवाद बढेपछि चारै सांसदलाई प्रहरीले सुरक्षित स्थानमा लगेको थियो। वडापालिका र जिल्ला अधिवेशनको प्रक्रिया शुरू भइसकेको छ। हिजो ढिलो गरी बैठक सम्पन्न गरेर अधिवेशन प्रक्रिया अघि बढेको सांसद धिमालले बताउनु भएको छ। र बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले बेवास्ता गरेको भन्दै हिमाली युवा क्लबले आजदेखि कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गराएको छ। जेठ 8 गते प्रशासनसँग भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टे स्थानीयका घरमा तोडफोड बढेपछि आन्दोलनमा उत्रनु परेको क्लबले जनाएको छ। हुम्लाका स्थानीयबाट आफूहरू पीड़ित भएको भन्दै क्लबले दोषीमाथि कारवाही, घाइतेको उपचार, क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी माग गरेको छ। यसैबीच लामपाटा क्षेत्रमा बढ़ेको तनावलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कड़ा पारेको छ। बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार विवादित क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हुम्ला र बाजुराको सीमामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच झडप हुँदै आएको छ। हस्तेशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: 2011 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: वेल गाइज, न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स एभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
5: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र।
2: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
2: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
3: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: टाइम चेक
1: इस समय सूचक का
2: साथ 5573 98 550 77 0 61 र 98 550 77 0 53
3: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0 56 4 93 4 40 4 93 5 50 26 4 40
0: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डो स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा अहिले पनि जारी छ। शुक्रबारदेखि शुरू भएको बैठकमा बोल्ने क्रम नसकेपछि आज पुनः बसेको हो। बैठकमा हालसम्म धारणा राख्ने अधिकांश नेताले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश बाटवाई र रघुवीर महासेठ लगायतका नेताहरू पनि अध्यक्ष ओलीको विपक्षमा उभिएका छन्। यद्यपि केही नेताहरूले संकटको घड़ीमा नेतृत्वको बचाउ गर्नुपर्ने धारणा राखेका छन्। आजको बैठकमा बोल्न बाँकी रहेका नेताहरूले धारणा राखेपछि अध्यक्ष ओलीले उठेका प्रश्नको जवाब दिने कार्यक्रम छ। आलोचनाका बावजूद अध्यक्ष ओलीले नेतृत्व छाड्ने संकेत नदेखाएको स्रोतले जनाएको छ। नेपाल भ्रमणमा रहनुभएकी बेलायतकी इण्डो प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल बेलायत सम्बन्धलाई थप आधुनिक बनाउन शिक्षा, सिप विकास र आर्थिक सहकारीमा जोड़ दिनुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री उहाँले नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सघाउन बेलायत सरकार तयार रहेको बताउनुभएको हो। उहाँले ट्रान्सनेशनल एजुकेशन मार्फत नेपाली विद्यार्थीले स्वदेशमै बेलायती डिग्री हासिल गर्न सक्ने अवसरले प्रतिभा पलायन रोक्न मद्दत पुग्ने उल्लेख गर्नुभयो। हाल नेपालका 17,000 भन्दा बढी विद्यार्थी बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा आबद्ध छन्। शिक्षा मन्त्री सस्मित पोखरेलले सरकार बाचापत्र अनुसार अघि बढ़िरहेको बताउनु भएको छ। काठमाडौँ क्षेत्र नम्बर 5 आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा शिक्षा मन्त्रीले सरकारको बाचापत्र अनुसार काम अघि बढ़िरहेको बताउनु भएको हो। कार्यक्रममा मन्त्रीले सरकार र पार्टीले चुनावी बाचा अनुसार पहिलो महिना 100 दिन र 1 वर्षभित्र गर्ने काम क्रमशः पूरा गर्दै गएको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले देशभरका सामुदायिक विद्यालयमा पहुँचका आधारमा स्रोत साधन वितरण हुने प्रवृत्ति रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका 27,000 विद्यालयको अध्ययन शुरू गरिने जानकारी दिनुभयो। विद्यालयको भौतिक अवस्था, कक्षा कोठा, फर्निचर, खेल मैदान, शौचालय लगायत सम्पूर्ण विवरण संकलन गरी मास्टर प्लान तयार गरिने उहाँको भनाइ छ। उहाँले विश्वविद्यालय क्षेत्रमा बढ़दो राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धा मार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाँकी खबर पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन शुरू गरेको छ सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले आज बिहानैदेखि खोलाको बहाव क्षेत्रमा डोजर चलाएको हो महानगरपालिकाले गरेको प्राविधिक अध्ययन अनुसार फिर्के खोलाको 8 किलोमिटर क्षेत्रमा 160 भन्दा बढी अवैध संरचना फेला परेका थिए तीमध्ये 97 व्यक्तिगत अस्थायी घर सहित केही विद्यालय सामाजिक संस्थाका भवन र सशस्त्र प्रहरीको तालिम केन्द्र समेत मापदण्ड विपरीत निर्माण भएको पाइएको छ र बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा भएको लुटपाट र कोटपिटका घटनामा प्रशासनले व्यवस्था गरेको भन्दै हिमाली युवा क्लबले आजदेखि कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गराएको छ जेठ 8 गते प्रशासनसँग भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयका घरमा तोडफोड बढेपछि आन्दोलनमा उत्रनु परेको क्लबले जनाएको छ हुम्लाका स्थानीयबाट आफूहरू पीड़ित भएको भन्दै क्लबले दोषीमाथि कार्यवाही कायदेको उपचार क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी माग गरेको छ यसैबीच लामपाटा क्षेत्रमा बढ़ेको तनावलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था पनि कड़ा पारेको छ अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू।

0: बिहान 37 देखि साँझ 36 बजे सम्म बहिरङ्ग अर्थात ओपीडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
3: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: Well, guys, new khujne lai bazaar le din cha. Exchange mela ma jhammai highest valuation pura jhammai cash discount. On the spot finance available. Sunne service charge ra free helmet. Niyunatam mulyankan ru 25,000. Saath ma scratch and win antargat ru 1 lakh samma ko upahar. छिटो गर्नुहोस् यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिभल चोक बसन्तपुर बजार माडी फोन 9827-2738-89 9801-0034-55 9801-16372 र 9765-73877
2: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
3: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452-12206
3: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना

0: अब केही पनि हुँदैन, अब त्यसो गर्दा त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, जस्तो सिसोला हानेर यसरी खुम्च्याउन नहुने, भरण चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ, फोन 0556951174, मोबाइल 98550509034।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 0855 7073 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 5506 4040
3: It's 3 o'clock अहिले 3 बजेको छ।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाडी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला सीमा विवादका कारण कर्णाली करोड पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई। प्रभावित लामपाटा क्षेत्रमा संयुक्त सुरक्षा फौज परिचालन। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोलीको घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो। नेपाल खबरमा अब पूरा खबर। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको हो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायत समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक जलाधारी मजदूरहरू रहेका। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटनामध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1,253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कारवाही गरेर 11,82,00,000 रुपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टो स्थानीयवासीका घरहरूमा लुटपाट तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केघाट गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटाका व्यक्तिका घरमा लुटपाट, तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारी पछि दुई जिल्लाका बासिन्दाबीच विवाद बढेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न 1 दिनको सड़क यातायात र कम्तीमा 2 दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भुलन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ्दा सरकारले लक्ष्य राखेको 30,000 MW उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद, निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थ को मूल्य बढेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाइ छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 MW सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2,00,000 MW सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जनाभन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषका मा फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्य टोली घोषणा गरेको हो। 13 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिंगापुर, ओमान र मालदिव छन्। समूह सीमा हङकङ, बहराइन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया, कतार, चीन र उज्बेकिस्तान छन्। छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमै इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिकोको सीमावर्ती शहर तेजुआनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन 11 शुरू हुँदैछ। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाडी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला विवाद सीमा विवादका कारण कर्णाली करिडोर पुनः बन्द, सहमति कारण नहुँदा थप असुरक्षित भएको भनाई। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो।

0: शाली नदी को सीर,
1: मणि चूड को काख,
0: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
1: शांति र आनंद को अनुभूति,
0: भीड़भाड़ बाट टाड़ा,
1: शहर बाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9861946566 र 9841924481, वेबसाइट झुले.com.np।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा चर्य प्रवाह कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाले युनेस्को र काठमाडौँ सिटी अफ फिल्मसँगको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरेको हो। जबलमा रहेको राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा चर्य नृत्यका विशिष्ट साधक गुरु यज्ञमानपति वज्राचार्यलाई विशेष सम्मान पनि गरिएको छ। चर्य नृत्य केवल नाच मात्र नभई वज्रयान बौद्ध दर्शनमा आधारित एक तान्त्रिक साधना र ध्यानको विधा हो, जसमा पञ्चबुद्ध मञ्जुश्री र आर्य तारा लगायतका देवी देवताहरूका मुद्रा र भावलाई चर्य गतिको गीतिको तालमा प्रस्तुत गरिन्छ। यो नाच काठमाडौँ उपत्यकाका वज्राचार्य र साख्य समुदायमा पुस्तौँदेखि जीवित छ। बेलायतका इन्डो पेसिफिक मन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गर्नुभएको छ। उहाँले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो। पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो। मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ। मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आउनुभएको थियो। हिजो उहाँले कपिलवस्तुमा रहेको तुरौरा कोटको पनि भ्रमण गर्नुभएको थियो। जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन श्रृङ्खलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरिबाट उत्पीडन नागरिक बौद्धिक समुदाय र मानवाधिकारहरू सहभागी छन्। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रुकुम सोतीमा निर्मम रूपमा मारिएका नवराज विक लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो। प्रदर्शनकारीहरूले भूमिहीन दलितलाई खेतीयोग्य जमिनको व्यवस्था, दलित विद्यार्थीका लागि छात्रवृत्ति सहित निशुल्क शिक्षा र दलित हत्याकाण्डको न्यायिक छानबिनका लागि उच्च स्तरीय स्वतन्त्र आयोग गठन गर्न माग राखेका छन्। काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधान अपनाउनु पर्नेछन्। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। र पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएको अभियानका संयोजन नरेन खतिवडाले बताउनुभयो। संयोजक खतिवडाले जैविक कृषि, पर्यटन, घरेलु तथा साना उद्योग, वन, नवीकरणीय ऊर्जा र सूचना प्रविधि लगायतका क्षेत्रमा वार्षिक 5 लाख रोजगारी तथा स्वरोजगारी सुनिश्चित हुने गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 घन्ट्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे सावधानी अपनाउन प्राधिकरणको आग्रह। काठमाडौँमा चर्या प्रवाह कार्यक्रम सम्पन्न, आध्यात्मिक नृत्य चर्याको संरक्षणका लागि काठमाडौँ महानगरको प्रयास र जातीय उत्पीडन विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन। अहिलेलाई 4 घन्ट्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com बाट पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचन सम्बन्धी प्रक्रियाहरूको समय सीमा निर्धारण गरेको हो। रासपाको पहिलो महाधिवेशन आगामी असार 7, 8, र 9 गते चितवनमा हुँदैछ। सार्वजनिक कार्यतालिका अनुसार 77 जिल्ला र 7 प्रदेशमा जेठ 15 गते भित्र निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ। त्यसै गरी जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन जेठ 30 गते भित्र पेश गरिसक्नुपर्नेछ र महाधिवेशन प्रतिनिधिको नामावली जेठ 25 गते भित्र बुझाइसक्नुपर्ने समय सीमा तोकिएको छ। महाधिवेशनलाई आधुनिक र प्रविधि मैत्री बनाउन राष्ट्रपाले इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरेको छ। यस सम्बन्धी आवश्यक छलफल र व्यवस्थापनको काम असार 5 गते भित्र सम्पन्न गरिनेछ। केन्द्रीय निर्वाचन आयोगले तोकिएको समयभित्रै कार्य सम्पन्न गर्न मातहतका सबै प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्ला बीचको सीमा विवाद समाधान गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले नाभि विभागका उप महानिर्देशक सुशील डंगोलको संयोजकत्वमा आज प्राविधिक अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा विभिन्न मन्त्रालय र प्रदेश सरकारका प्रतिनिधिहरू सदस्य रहनेछन्। यो समितिलाई सीमाको प्राविधिक पक्ष अध्ययन गरी समाधानका लागि ठोस सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। विवाद र तनाव कायमै रहँदा बाजुराको हिमाली गाउँपालिकाका युवाहरूले आज पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। घटनामा संलग्नलाई कार्यवाहीको माग गर्दै स्थानीयले सड़क बन्द गर्दा हुम्ला जाने यातायातका साधनहरू धुलाचौरमा अलपत्र परेका छन्। अहिले सो क्षेत्रमा सुरक्षा अवस्था नियन्त्रणमा लिन बाजुराबाट संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। आगामी बजेटमा सूर्य संरक्षण, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरिएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको दिगो संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न र वातावरणीय सुरक्षा सुनिश्चित भएका योजनामा मात्र लगानी गर्न सरकारलाई ध्यान आकर्षण गराएको हो। त्यस्तै अभियानले सार्वजनिक शिक्षामा 20% र स्वास्थ्य क्षेत्रमा 10% बजेट विनियोजन गर्न सुझाव दिएको छ। साथै जैविक कृषि र पर्यटन लगायतका क्षेत्रमा वार्षिक 5 लाख रोजगारी सिर्जना गर्ने गरी बजेट व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट, एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। अत्यधिक गर्मीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले भोलि सोमबारदेखि लागू हुने गरी 3 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। केही दिन यता पश्चिम तराईमा बढ्दो गर्मीसँगै अधिकतम तापक्रम 40 डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ। यसले गर्दा बालबालिकालाई विद्यालय आउजाउ गर्न कठिनाई भएको नगरपालिकाले जनाएको छ। उक्त नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा यो निर्णय लागू हुनेछ। नगर प्रमुख हेमराज ओझा द्वारा जारी सूचना अनुसार यो विदा यसअघिको सञ्चित विदाबाट कट्टी हुने गरी दिइएको छ। बढ्दो गर्मी र तातो हावा लुका कारण पश्चिम तराईको जनजीवन निकै कष्टकर बनेको छ। र बागमती नदीले बगाएर बेपत्ता भएका 2 युवक आज दिउँसो मृत फेला परेका छन्। सर्लाही रौतहट र मकवानपुरको सीमा क्षेत्र स्थित नदीले बगाउँदा हिजो बेपत्ता भएका लालबन्दी नगरपालिका 5 का 21 वर्षीय गणेश महतो र लालबन्दी 9 का 18 वर्षीय रोहित महतो घटना भएको करिब 24 घण्टापछि पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेका हुन्। नुनथर र बागमती सुचाईको ड्याम आसपास खोलामा पौडी खेल्न निषेध रहे पनि अन्यत्रबाट आउने युवा पौडी खेल्न पस्ने गरेकाले बारम्बार यस्तो घटना हुने गरेको स्थानीयले बताएका छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: मिलाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खाङ्गेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भन्दा खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550504, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188, मोबाइल 98512409।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको ओखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: खोजिरहो
1: न्यू खोजिरहो
0: हो न्यू खोजिरहो
2: वेल गाइज न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स एभाइलेबल शून्य सर्भिस चार्ज र फ्री हेलमेट न्यूनतम मूल्याङ्कन रु 25,000 साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार छिटो गर्नुहोस् यही जेठ 12 17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी फोन 9827378089 9801104355 9801116372 र 9765073877
3: अब त टेन्सनै छैन ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै
4: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452112206
4: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
5: हेलो आयन के छ
6: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
6: भिडियो अन गर न यार
5: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
6: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852012840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
8: माडीवासीहरूका लागि खुसीको खबर
9: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
10: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
11: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
12: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
13: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर नरेश महतो गीता महतो
9: सम्पर्क 9765073089 9074446182 र 9491595225

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
0: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
1: वैशाख महिनामा गाडी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाईले दुर्घटना कम भएको दावी।
2: पहिला 27 देखि 28 दिनका पनि कहिले कहीँ त 10 हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ।
0: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने इरानको भनाई।
1: र काभा महिला भलिबलमा नेपाल र मालदिप्सको खेल चल्दै, एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आइपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा CTEVT अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: CTEVT तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-68788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाइल लगायत क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ीसँगै तातो हावाको लहर चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी गर्ने मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराईका जिल्लाहरूमा लू चल्ने चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्था पन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वास समस्या आएमा, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी तथा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी, बागमती

0: कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। भोलि पनि काठमाडौँ र पूर्वी क्षेत्रमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। पूर्वी तराईका केही ठाउँमा पनि सामान्य पानी परे पनि कञ्चनपुरदेखि नवलपरासीसम्मको पश्चिम तराईमा भने अझै केही दिन तातो लहर नै चल्ने सम्भावना रहेको मौसमविदको अनुमान छ।
1: विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपाका एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएर संसदका प्रश्नको जवाब दिनुपर्ने उहाँले बताउनुभयो। कार्यपालिकालाई संसदप्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर बढ्ने समझदारी भएको उहाँले बताउनुभयो। सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चारवटा दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए। प्रतिनिधि सभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै पनि दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। नियमावली अनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नु भएको छैन। प्रतिनिधि सभाको अर्को बैठक पर्सि मंगलबार बस्दैछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ 15 गतेसम्म 70 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यसूची छ। यस्तै जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने, असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश गर्ने कार्यतालिका छ। असार 5 गते भित्र नै इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारे छलफल गर्ने कार्यतालिकामा उल्लेख छ। राष्ट्रपाको पहिलो महाधिवेशन आउँदो असार 7-8-9 गते चितवनमा हुँदैछ।
1: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। बाजुरा र हुम्ला बीच अघिल्लो हप्तादेखि उत्पन्न तनाव कायमै छ। घटनामा संलग्नहरूमाथि कार्यवाही नगरिएको भन्दै बाजुरामा रहेको हिमाली गाउँपालिकाका युवाहरूले आजदेखि पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। कर्णाली करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुला चौरमै रोकिएका छन्। सड़क तेस्रो दिन पुनः अवरूद्ध गरिएको हो। गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लाम्पाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
0: सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाएका खानेपानीको पाइपलाइनमा एक वर्षमै झण्डै 6.5 करोड़ रूपियाँभन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6.5968 लाख रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1.67 लाख रूपियाँ बराबरको क्षति पुगेको छ। यस्तै सड़क विभागले आवश्यक काम गर्दा 2.80 करोड़, ललितपुर महानगरपालिकाले काम गर्दा 1.12 लाख 73 हजार र अन्य निकायबाट 1.71 लाख 38 हजार रूपियाँ बराबरको क्षति भएको हो।
1: महालेखा परीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23.77 लाख 88 हजार बराबर रोयल्टी तत्काल असुल गर्न निर्देशन दिएको छ। कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमतिभन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 रूपियाँ तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल गर्न भनिएको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार उत्खनन गरिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम हरेक महिना सकिन्छ।

0: तोकिएको 7 दिन भित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयमा रोयल्टी नबुझाएमा 30% जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ। तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,99,54,000 दाखिला गर्नुपर्ने देखिएको छ। उत्खनन अनुमति र माइकिनिङ स्किम भन्दा बढ़ी उत्खनन गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ। गएको आर्थिक वर्ष खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट 1,59,45,08,000 रोयल्टी संकलन भएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ट्राफिक प्रहरीले जाँचमा गरेको कडाईले दुर्घटना घटाउन बारेको प्रभावको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-333, 4-93-555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पश्चिम तराईमा आज पनि तातो हावाको लहरसहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े, सावधानी अप्नाउन प्राधिकरणको आग्रह, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक, बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी अध्ययन गर्न समिति गठन, सरकारी कार्यालय बीच समन्वय नहुँदा 6.5 करोड़ बढ़ीको पाइपलाइनमा क्षति लगायतका खबर
0: नेपाल दर्पणमा। अब बाँकी खबर, सर्लाहीमा बागमती नदीमा डुबेर 2 जनाको ज्यान गएको छ। लालबन्दी नगरपालिका वडा नम्बर 9 बस्तीपुरका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 का 20 वर्षीय गणेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी न्याय परीक्षक सरोज राईका अनुसार हिजो बेपत्ता भएका 2 जनाको खोजी गर्ने क्रममा आज सह फेला परेको हो। 5 जना घुम्न गएको बेला नदी तर्ने क्रममा 2 जना नदीमा बगेका प्रहरीले जनाएको छ। उनीहरू सहित रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झलुङ्गे पुल मुनि बागमती नदीमा गएका थिए।
1: गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 जना पुरूष, 54 जना महिला र 17 जना बालबालिका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका छन्। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएको गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 137,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँभन्दा धेरै राशि संकलन गरेको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका सहित देशभर गाड़ी जाँचलाई तीव्रता दिएको छ। जाँचका क्रममा जाँड रक्सी खाने, रातो बत्तीमा नरोकिने, तीव्र गतिमा चलाउने, लेनको पालना नगर्ने लगायतमा कार्यवाही बढ़ाएको ट्राफिक प्रहरीले जनाएको छ। यसबाट दुर्घटनाको दरमा के प्रभाव देखियो भनेर हामीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सोधेका छौं।
9: पहिला 27 देखि 28 दिनका दुर्घटना हुन्थ्यो नि, कहिलेकाहीँ त 10 हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ। मुख्य उद्देश्य भनेको ट्राफिक चेकजाँचलाई तीव्रता दिनु भनेको मापसे गरेर सवारी साधन नचलाउने, फोत्रा सवारी साधनहरू नचलाउने, लापसे गरेर नचलाउने र यसले चलाउँदाखेरि आम जति पनि प्यासेन्जर हुन्छ, यात्रीहरू हुन्छ, उहाँहरूको जीवनमा डाइरेक्ट असर गर्ने, ठुलो धनधनको क्षति हुन सक्ने कुरालाई मध्यनजर गरेर हामीले यो चेकजाँचलाई बढाएका हौँ। एउटा चेकजाँचका दुईवटा एस्पेक्टहरू हुन्छन्, एउटा एस्पेक्ट भनेको ट्राफिक जाम न्यूनीकरण गर्ने, सडक चाहिँ व्यतिथि जस्तो नदेखिनेलाई, सडकमा हुने अनुशासनहीनतालाई न्यूनीकरण गर्न पनि हामीले ट्राफिक कारवाहीलाई अगाडि बढाएका हुन्छौँ भने, अर्को चाहिँ दुर्घटना न्यूनीकरणका लागि ओभर स्पिडमा नचलाउने, ड्रिङ्क एन्ड ड्राइभ नगर्ने, ड्रग्स एन्ड ड्राइभ नगर्ने, अनि लेन डिसिप्लिनमा चलाउने, ट्राफिक लाइटको पालना गर्ने, यी कुराहरूलाई पनि हामीले चाहिँ चेक जाँचमा तीव्रता बढाएका हुन्छौँ।
0: जाँचका क्रममा कारवाहीमा परेका गाडीहरूबाट जुन राजस्व संकलन हुन्छ, यो राजस्व संकलन चाहिँ कस्तो भइरहेको छ?
9: ट्राफिक नियम भायोलेसन गरे बापतको सचेतना रकम हो यो चाहिँ हामीले चिट काट्यौँ, त्यो राजस्व अर्थ मन्त्रालयको राजस्व खातामा जान्छ, हामीसँग सरोकार हुँदैन।
0: ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण भन्दा पनि कारवाहीमा बढी उन्मुख भयो भन्ने एउटा गुनासो पनि छ नि।
9: ट्राफिक नियमको पालना गर्ने मान्छेलाई गुनासै आउँदैन, ट्राफिक नियमको पालना गर्नु पर्यो। जो जति बेला निस्किनुहुन्छ उहाँले ट्राफिक नियमको पालना उहाँकै सुरक्षाको लागि हो। मेरो सानो मिस्टेकलाई पनि कारवाही गर्यो, सानो मिस्टेक भनेको चाहिँ अलिकति लेन क्रस गरेका थिएँ त्यतिमा कारवाही गर्यो, अलिकति लेन क्रस पनि गर्न पाइएन नि त, अलिकति ओभर स्पिड गएको थिएँ, अलिकति एक गिलास मात्रै खाएर आएको थिएँ, एउटा ट्याब्लेट मात्रै खाएको थिएँ भनेर पाइएन नि त, कागजात केही पनि बोकेका थिइनँ, एकैछिन त्यहाँबाट आएको हेलमेट लगाएको थिइनँ, त्यसले के फरक पर्छ र भन्ने कुरामा त्यही भएन। ट्राफिक नियमको पालना आफ्नो सुरक्षाको लागि हो, यसलाई आम नागरिकले गुनासोको रूपमा भन्दा पनि सचेतनाको रूपमा लिनु पर्यो। ट्राफिक नियमको पालना हजुर हाम्रै घरको लागि हो, आम नागरिक भनेको हाम्रै आमा बुवा दाजुभाइ दिदीबहिनी त हो नि, बाहिरको त होइन, हामी त्यही समाजको त्यही समाजमा देखिएका व्यक्तिहरूको लागि त हो यो।
0: गाडी चालकहरूलाई चाहिँ के आह्वान गर्न चाहनुहुन्छ तपाईँ?
9: सभ्य शिष्ट चालकको व्यवहार नै नागरिक मैत्री हुनु पर्यो, यात्रु मैत्री हुनु पर्यो, अपाङ्ग मैत्री हुनु पर्यो, दृष्टिबहीन मैत्री हुनु पर्यो, महिला मैत्री हुनु पर्यो, ज्येष्ठ नागरिक मैत्री हुनु पर्यो। सम्पूर्ण यात्रीहरूलाई क्यारी गर्दाखेरि आफ्नो व्यवहार कस्तो छ, आफ्नो गेटअप कस्तो छ, लवाई खवाई कस्तो छ र गाडीको कन्डिसन कस्तो छ, ती कुराहरूलाई विचार पुर्याएर पिक एन्ड ड्रप जहाँ जहाँ रोक्ने हो त्यहाँ जहाँ झार्ने हो, त्यहाँबाट जो रोक्ने र झार्ने कुराहरूलाई मैले कहाँ झार्ने हो, कहाँ रोक्ने कुरादेखि लिएर लापरवाहीपूर्ण नचलाउने, ओभरट्याक नचलाउने, लेन क्रस गरेर नचलाउने र लामो दूरीका चलाउनेहरूले पनि दुईजना चालक अनिवार्य हुनुपर्ने, गाडीको अवस्था दुरुस्त छैन, यान्त्रिक चेक जाँच, चक्काका चेक जाँच, लाइटको चेक जाँच, वाइपरका चेक जाँच, बर्सातको मौसममा म गुडी जाने बाटो, म जाने गन्तव्यसम्मको बाटो कस्तो छ, बाटोको अवस्था, म गुडी जाने अवस्थामा रातिमा मौसमको अवस्था के छ, सबै लिएर चाहिँ सवारी साधन चलाउनु पर्यो, जसले गर्दाखेरि हामी गाडीमा चढिसके पछाडि सुरक्षित रूपमा घर पुग्न पाऊँ, बरु ढिलो पुगौँ तर सुरक्षित रूपमा पुगौँ, त्यो तरिकाले सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न र दुर्घटनाको जोखिममा सबभन्दा बढी दिपाङ्ग्रे सवारी साधन मोटरसाइकल स्कुटर चालकहरू हुनुहुन्छ उहाँहरूले पनि तीव्र गतिमा सवारी साधन चलाउनु भएन, ड्रिङ्क एन्ड ड्राइभ गर्नु भएन, लापरवाहीपूर्ण जिग ज्याग गरेर चलाउनु भएन, लेनको पालना गर्नु पर्यो, जसले गर्दाखेरि म घरबाट जसरी निस्किएको थिएँ त्यसरी घरमा सकुशल पुग्न पाऊँ भन्ने तरिकाले सवारी साधन चलाउनु पर्यो। जसरी त्यही सवारी साधन मैले चलाइन्जेल राम्रोसँग चलाएँ भने तिमीहरूलाई सहज साधन हुन्छ भने कहिलेकाहीँ हतियारै बन्न सक्छ, अलिकति तीव्र स्पिडमा गयो दुर्घटना परेर मृत्युसम्म हुने अवस्थाहरू आउँछ।
1: हुनुहुन्थ्यो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी। नेपाल दर्पणमा खबरको सिलसिला। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल

0: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरेको अभियानका संयोजक नरेन खतिवडाले बताउनुभयो।
3: जात व्यवस्थाले निम्ताएको तहगत उत्पीडन, श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाडौँको माइती घरमण्डलामा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवाधिकार कर्मीहरू सहभागी थिए। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुमको सोतीमा निर्मम रूपमा मारिएका नवराज विकल लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो।
4: काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटना कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको ठाउँमा भने सावधानी अपनाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। विपद व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र, ती संयन्त्रसँग पालिका र वडा स्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको जोशीको भनाइ छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। ट्रम्पले दुई देशबीचको सम्झौताको खाका लगभग तय भइसकेको बताउनु भएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमहरूका अनुसार सम्झौतामा युद्ध अन्त्य गर्ने र इरानले परमाणु अस्त्र कार्यक्रम अघि बढ़ाउने प्रतिबद्धता समेटिएको छ। यस्तै सम्झौतामा स्ट्रेट अफ हर्मुज पुनः संचालनमा आउने भनिएको छ, तर इरानले हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने बताएको खबरमा उल्लेख छ। इरानको अर्ध सरकारी संचार माध्यम तस्मिनका अनुसार हर्मुज जलमार्ग युद्ध एकै तहमा सञ्चालन हुन 30 दिन लाग्न सक्छ। यसैबीच भारतको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज अबेरसम्ममा केही समाचार आउन सक्ने भन्दै त्यसबारे थप घोषणा राष्ट्रपतिले गर्ने संकेत गर्नुभएको छ।
4: पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीयवासीहरूले भग्न अवशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा नेपालले मालदिप्सलाई 3-0 सोझो

0: मा हरायो त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12 दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 ले जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 को सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो।
1: एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्य टोली घोषणा गरेको हो। 8 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपाल सँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। 10 टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वत छनौट भइसकेका छन्। नेपाली टोलीमा दिपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सम्पाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहब आलम रहेका छन्।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 206 रनको लक्ष्य दिएको छ। मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले 20 ओभरमा 8 विकेट गुमाएर 205 रन बनायो। राजस्थानका ध्रुव जुरेलले 38, जोफ्रा आर्चरले 32 रन बनाए। मुम्बईका दीपक चाहर र शार्दुल ठाकुरले 22 विकेट लिए। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याइरहेको मुम्बईले ताजा अवस्थामा 4 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 35 रन बनाएको छ। यो खेल जितेमा राजस्थान प्लेअफमा पुग्ने अन्तिम टोली बन्नेछ। यदि यो खेल मुम्बईले जितेमा पंजाब किङ्स र कोलकाता नाइट राइडर्सको पनि प्लेअफ सम्भावना कायमै रहन्छ। आईपीएलमा आज राति 7:45 कोलकाता र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। यो लीग चरणको अन्तिम खेल हो।
1: र इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमा शहर तिजो आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ। विश्वकपको समूह जीमा रहेको इरानले लस एन्जलसमा जुन 15 न्यूजील्याण्डसँग, जुन 21 बेल्जियमसँग र जुन 26 सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन 11 सुरु हुनेछ। पहिलो पटक विश्वकपमा 3 देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
0: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
1: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाले दुर्घटना कम भएको दावी।
0: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा फर्कन भने केही समय लाग्ने।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आइपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्छ।

0: निष्पक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

बैकुण्ठ धाममा खानेपानीको मुहान सुकेपछि वडा कार्यालयले वैकल्पिक खानेपानीको व्यवस्था, जनजीवन माध्यमिक विद्यालयले शिक्षक अभिभावक तथा विद्यार्थी लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन, मुख्यमन्त्रीले विश्वासको मत लिएको दुई दिनमै संकटमा मधेस सरकार, राष्ट्रपाले सार्वजनिक गर्यो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका, नीति तथा योजना आयोगलाई पदाधिकारी विहीन राखेर बजेटको चटारोमा बागमती सरकार, जग्गाको रोक्का र फुकुवाबारे मालपोत कार्यालयहरूलाई नौबुदे परिपत्र जारी, र भरतपुर बीच जदरेलीमा अज्ञात समूहले घरमा बसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार, बागमती नदीमा डुबेर दुईजनाको मृत्यु, काठमाडौँको नरेफाटमा युवकमाथि धारिलो हतियार प्रहार। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी आठ स्थित माडीकी प्रमुख पर्यटन स्थल वैकुण्ठ धाममा खानेपानीको मुहान सुकेपछि वडा कार्यालयले वैकल्पिक खानेपानीको व्यवस्था गरेको छ। यसअघि वैकुण्ठ धाममा चौरमा वितरण हुँदै आएको खानेपानीको मुहान सुक्दा त्यहाँ पुग्ने पर्यटक तथा दर्शनार्थीहरूले पिउने पानीको समस्या भोग्दै आएका थिए। समस्या बढ्न थालेपछि वडा नम्बर 8 वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीको पहलमा वडा कार्यालयको विपद व्यवस्थापन शीर्षकबाट बजेट विनियोजन गरी 230 मिटर टाढाको 12 घरे बस्तीबाट वैकुण्ठ चौरसम्म पाइप बिछाएर वैकल्पिक खानेपानी आपूर्ति सुरु गरिएको हो। वडा अध्यक्ष भण्डारीले दैनिक 100 को संख्यामा आउने पर्यटक तथा दर्शनार्थीहरूलाई पिउने तथा अन्य प्रयोजनका लागि पानीको अभाव हुन नदिन वडा कार्यालय लागेको बताउनुभयो। बागमती प्रदेश सरकारबाट नमुना विद्यालय घोषित। माडी आठ खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयले शिक्षक अभिभावक तथा विद्यार्थी लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयले प्रशिक्षक एवं मोटिभेटर ईश्वर श्रेष्ठको प्रमुख प्रशिक्षणमा सो कार्यक्रम सञ्चालन गरेको हो। आइतबार बिहान विद्यार्थी र दिउँसो शिक्षकहरूलाई उत्प्रेरित गरिएको र सोमबार अभिभावक उत्प्रेरणाको कार्यक्रम रहेको विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले बताउनुभयो। उत्प्रेरणा कार्यक्रममा शिक्षकहरूको पेसागत विकास, अभिभावकको भूमिका तथा विद्यार्थीहरूको शैक्षिक विकास, अनुशासन र अध्ययन प्रतिको प्रेरणाका विषयमा विशेष प्रशिक्षण दिने शिक्षक भण्डारीले जनाउनुभयो। कार्यक्रमको उद्घाटन गर्नुहुँदै माडी नगर प्रमुख तारा कुमारी काजी महतोले सधैँ किताब पढ्नुभन्दा अन्य सबै क्षेत्रको ज्ञान लिनु आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रमबाट शिक्षक, विद्यार्थी र अभिभावक तीनवटै पक्षमा आउने परिवर्तनले विद्यालयको शैक्षिक विकासमा निकै सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। चितवनको भरतपुर महानगरपालिका बीच दद्रेनीमा अज्ञात समूहले घरमा बसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको घटना सार्वजनिक भएको छ। स्थानीय 51 वर्षीय झलक कुमारी घिमिरेमाथि शुक्रबार राति करिब 12 बजे अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको हो। अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर भित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिट गरेका थिए। कुटपिटपछि उनीहरूले घिमिरेले लगाएको करिब 2 तोलाको सुनको रिङ लुटेर फरार भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता इन्स्पेक्टर मनिष श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो। शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो। नेपाल चिकित्सक संघले हिजो 16 र 17 गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ। आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्धन मार्फत प्राथमिकता स्वास्थ्य सेवा सुदृढीकरण नाराका साथ संघले आफ्नो 30 औं सम्मेलन बीपी कोरेला मेमोरियल क्यान्सर अस्पतालको सभाहालमा गर्न लागेको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरू सहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने तालिका रहेको छ। निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ। गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको हो। टिकोलीबाट देवनगरसम्मको 9 किलोमिटर नहरमा पानी छाडिएको हो। योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भलका लागि समेत पानी छोडिएको छ।
पर्यटन उद्योग वाणिज्य संघले अबदेखि सोमबार व्यवसाय नियमित सञ्चालन गर्ने र शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। संघले आइतबार एक अपील जारी गर्दै शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायलाई आग्रह गरेको हो। विगत लामो समयदेखि प्रत्येक सोमबार व्यवसाय बन्द गर्ने अभ्यास, व्यावसायिक अनुशासन, ऐक्यबद्धता तथा बजार व्यवस्थापनको सकारात्मक अभ्यासका रूपमा रहँदै आएको भन्दै संघले नेपाल सरकारले शनिबार आइतबारलाई सार्वजनिक विदा लागू गरिसकेको अवस्थामा सोमबार समेत बजार बन्द हुँदा व्यवसाय उपभोक्ता तथा सेवाग्राहीमा अन्यल सिर्जना भएको जनाएको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। दुई दिनसम्म विश्वासको मत प्राप्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव संकटमा पर्नु भएको छ। मन्त्रालय भागभण्डामा गठबन्धन दलहरूबीच कुरा नमिल्दा यादव सरकार संकटमा परेको हो। सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, जसपा नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा जेठ 8 गते विश्वासको मत प्राप्त गर्नुभएको थियो। बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छ। यद्यपि प्रदेशको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन अभ्यास, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनको लागि सिफारिस गर्ने तथा आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा, अन्य प्राकृतिक स्रोत, मानव स्रोत व्यवस्थापन, सुशासन र व्यवस्थापन लगायतका क्षेत्रमा रणनीति, नीति तथा योजना तयार गर्ने निकाय भने पदाधिकारी विहीन रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचन सम्बन्धी प्रक्रियाहरूको समय सीमा तय गरिएको हो। केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङद्वारा जारी परिपत्र अनुसार 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिएको छ, जसअनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरे सक्नुपर्नेछ भने जेठ 10 गतिभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ। सरकारको गलत कार्यशैली विरूद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ 12 गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन्। नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उठान मन्त्रालयले वैशाख 31 गते कास्कीका डाक्टर दीपक प्रसाद बास्तोला, चितवनका प्रवीण भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँका रूपा लामिछाने र स्याङ्जाका लीलाज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो। भूमि व्यवस्था तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइन मार्फत गर्दा देखिएको समस्या समाधान गर्न 9 बुधे परिपत्र जारी गरेको छ। नेपाल बैंकर्स संघको आग्रह अनुसार विभागले पाम प्रणाली लागू भएका सबै भूमि प्रशासन कार्यालयहरूलाई रोक्का र फुकुवामा सहजीकरण गर्न उक्त निर्देशन दिएको हो। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको भिलामा शेरबहादुर देवा पक्षीय नेताहरूले सभापति गगन थापा विरूद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा बोल्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी 15 गते महाधिवेशनमा उनलाई ठेगान लगाउने खुला चेतावनी दिएका हुन्। कञ्चनपुर काँग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आइतबार आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2079-80 बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब 15% बढाएका थिए, तर त्यसैता निजामती कर्मचारीहरूको तलब वृद्धि भएको छैन। कानूनी व्यवस्था अनुसार सरकारले 2 वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने हुन्छ, तर पछिल्लो 3 वर्षदेखि निजामती कर्मचारीहरूको तलब वृद्धि हुन सकेको छैन। सरकारी निकायले एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खानेपानीको
पाइपलाइनमा एक वर्षमै 6.5 करोड रुपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6,59,68,000 रुपियाँ बराबरको क्षति भएको हो। र उत्तर सिन्धुलीको सीमास्थित बागमती नदी किनारमा दुईजनाको शव भेटिएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका 9 बस्तीपुर गए भएका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 ढुकढुकी एफएम टोल बस्ने 20 वर्षीय गणेश महतो रहेका छन्। जेठ 9 घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताउनुभयो। नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्ला भएको छ। काठमाडौँ महानगरपालिका 32 स्थित नरेफाटमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। काठमाडौँमा आक्रमणमा परेर सिराहाको कन्जरनाहा नगरपालिका 10 घर भएर नरेफाट बस्ने 18 वर्षीय करण कुमार शाह घाइते भएका हुन्। शाहले आक्रमणकारीलाई कार्यवाहीको माग गर्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन्। धारिलो हतियार प्रहारबाट पीड़ितको हात ढाड घाँटी र टाउकोमा चोट लागेको छ। र गएको वैशाख महिनामा गाडी दुर्घटनामा परेर देशैभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाडी दुर्घटना हुँदा 339 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरुष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाडी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएको प्रहरीको तथ्याङ्क छ। वैशाख महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै जीप, कार र माइक्रो बस गरी 427, बस 101, टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक, ट्याङ्कर, टिप्पर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क रहेको छ। आज माडीको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 69% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। वैकुण्ठे धाममा खानेपानीको मुहान सुकेपछि वडा कार्यालयले वैकल्पिक खानेपानीको व्यवस्था जनजीवनमा अबिले शिक्षक अभिभावक तथा विद्यार्थी रचित उत्प्रेरणा कार्यक्रम सञ्चालन। मुख्यमन्त्रीले विश्वासको मत लिएको 2 दिनमै संकटमा मध्य सरकार। राज्यसभाले सार्वजनिक गर्यो राष्ट्रिय महाधिवेशनको तयारी कार्यक्रम। नीति तथा योजना आयोगलाई पदाधिकारी विहीन राखेर बजेटको चटारोमा बागमती सरकार। जग्गाको रोक्का र फुकुवाबारे मालपोत कार्यालयहरूलाई 9 बुँदे परिपत्र जारी। र भरतपुर 20 ददरेनीमा अज्ञात समूहले घरमा बसेर महिलामाथि कुटपिट गरी सुन लुटेर फरार। बागमती नदीमा डुबेर 2 जनाको मृत्यु। काठमाडौँको नरेफाटमा युवकमाथि धारिलो हतियार प्रहार। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: इस समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 53 69 98 55 77 0 61 र 98 55 77 0 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 4 93 580 र 98 55 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजे को समाचारमा स्वागत छ। म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन सुरु। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा।
5: एसई सक्यो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघर भित्र बनेका संरचना आजदेखि हटाउन सुरु गरेको छ। खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन्। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरेको पाइएको महानगरले जनाएको छ। त्यसै गरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन्। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारमा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधानी अपनाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि कामपाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउँछ भन्नुभयो। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफल समेत गर्नु भएको छ। उद्योग निरीक्षण पश्चात आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यस्तै यही जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। यस्तै जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिनुभयो। रासोपाले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। तराईका धेरैजसो जिल्लाहरूमा केही दिनदेखि बढेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। अझै केही दिन तातो हावाका कारण गर्मी थप बढ्न सक्ने भएकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सकेसम्म घाममा घर बाहिर ननिस्कन जनस्वास्थ्यविदहरूको सुझाव छ। संवाददाता सरिता खनालको रिपोर्ट।
8: तराईका जिल्लाहरूमा केही दिनदेखि बढेको अत्यधिक गर्मी तथा तातो हावाको लहर अझै केही दिन जारी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरैजसो जिल्लाहरूमा अधिकतम तापक्रम 28 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियस र त्योभन्दा पनि बढी रहने सम्भावना रहेको र यो क्रम अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालले जानकारी दिनुभयो।
9: लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा चाहिँ अधिकतम तापक्रम 28 डिग्री सेल्सियस वास्तुभन्दा पनि बढी रहने सम्भावना देखिन्छ भने थोरै स्थानहरूमा 40 डिग्री सेल्सियस वास्तुभन्दा पनि बढी हुने देखिन्छ। विशेष गरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ क्षेत्रहरूमा तातो लहर देखिने र बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अरखाँचे, रूपन्देही र कपिलवस्तुका जिल्लाहरूमा चाहिँ तातो दिन रहने देखिन्छ। यो चाहिँ करिब अबको 3 दिनसम्म पनि यस्तै रहने देखिन्छ।
8: पछिल्लो समय बढेको गर्मीका कारण दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर उच्च सतर्कता अपनाउनु पर्ने जिल्लाको सूची रहेका छन् भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेत लगायतका जिल्लालाई मौसमको अवस्थाबारे अध्यावधिक रहनुपर्ने अथवा सचेत रहनुपर्ने सूचीमा राखिएको छ। पछिल्ला दिनहरूमा पश्चिम तराईका धेरै जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको र लगातार बढ्दो गर्मीका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महत
10: अलिक बढी नै गर्मी हुने, बढी नै हिटवेभको सम्भावना भएका जिल्लाहरू भनेर चाहिँ बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र डोटीलाई 6 जिल्लाहरूलाई लिएको छ भने कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडी 11 जिल्लाहरू अलर्टमा बस्नुपर्ने, अलिक ध्यान दिनुपर्ने जिल्लाहरू छन्। हामीले भएसम्म घाम भएको दिउँसोको समयमा चाहिँ बाहिर हिँड दूर गर्नु भएन, घरभित्र नै घरमा बस्नुपर्ने हुन्छ। केही गरी निस्कने पर्यो भने पनि हामीले छाता ओढेर, पातलो कपडा लगाएर, आँखामा पनि ग्लासहरू लगाएर छोटो समयमा हिँड्न सक्नुहुन्छ र कपडा पनि सुतीको अलिक गुलो सुत्तर हुने खालका कपडाहरू लाउनु पर्यो।
8: अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। गर्मीका कारण शरीरमा पानीको कमी हुन नदिन नियमित रूपमा तरल पदार्थ सेवन गर्नुका साथै सावधानी अपनाउन सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर फुन।
11: गर्मी महिनामा आलस्य हुने हाम्रो शरीरबाट आवश्यक पर्ने जुन लवणहरू छ प्रशस्त मात्रामा बाहिर निक्लिनु भएको हुनाले शरीरमा एक प्रकारको डिहाइड्रेसन हुन्छ र त्यसले गर्दाखेरि मुटु कलेजो किडनीहरू भयो त्यसमा चाहिँ प्रभाव पार्ने हुने गर्छ। दीर्घ रोगी ज्येष्ठ नागरिक बालबालिकाहरू चाहिँ विशेष गरेर जुन बेलामा एकदम तापक्रम उच्च भएको हुन्छ त्यो बेलामा सकेसम्म घरबाट बाहिर ननिक्लिएन र प्रशस्त मात्रामा चाहिँ पानी अथवा जीवन जल बनाएर खान सक्छौँ। यदि दीर्घ रोगी छ र यदि पहिले औषधिहरू खाइराख्नु पर्छ भने केही स्वास्थ्यमा समस्या देख्यो भने तुरन्त आफ्नो चिकित्सकलाई भेटेर स्वास्थ्यसँग सम्बन्धित जानकारी चाहिँ लिनु पर्दछ।
8: जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालका तराई क्षेत्रमा गर्मीको अवधि लामो तथा तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य कृषि तथा दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
4: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सड़क, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो। नेपालको 3 दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इन्डो पेसिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजद्वारा आज काठमाडौँमा आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषयक उच्चस्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो। शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तर सम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाइ थियो। बर्दियाको खाता क्षेत्रस्थित पत्थरबोजी गाउँको एउटै आँगनमा वर्षौंदेखि संयुक्त रूपमा बस्दै आएको 59 सदस्यीय थारू परिवार अहिले छुट्टिएर आफ्नो घर बनाउने तयारीमा छन्। 4 पुस्तासम्म एउटै घरमा बस्दै आएको परिवार माघीमा गरिएको निर्णय अनुसार छुट्टिएको भए पनि आत्मीयता अझ मजबुत हुने उनीहरू बताउँछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
12: थारू समुदायको अंशमण्डा गर्ने शैली आफैमा विशिष्ट छ। यहाँ केवल जमिन मात्र बाँडिँदैन, घरका इट्टा, काठ र भाँडाकुँडा समेत बराबरी गरिन्छ। बर्दियाको एउटै आँगनमा 59 जनाको एउटा विशाल परिवार वर्षौंदेखि सँगै बस्दै आएको थियो। काठ र खरबाट परम्परागत शैलीमा बनाइँदै गरेका घरहरू लहरै उभिँदैछन्। सामूहिक श्रमदान मार्फत सबैले एक अर्काको घर निर्माणमा सघाइरहेका छन्। 4 पुस्तादेखि संयुक्त रूपमा बस्दै आएको यो परिवार माघी पर्वमा गरिएको निर्णय अनुसार छुट्टिएको हो। तर यो अंशमण्डाले सम्बन्ध भने छुट्याउँदैन। परम्परा अर्थात सामूहिक श्रम प्रणालीले उनीहरूलाई अझै एक सूत्रमा बाँधेको घरमुली मंगल थारूले बताउनु भएको छ।
13: हामी 59 जनाको परिवार थियौँ। 3 बुवाको हामी 9 भाइमा फेरि हामी यो साल माघीबाट चौहटीमै अहिले 12 घर भएको छौँ।
12: संयुक्त परिवार हुँदा कामको आलोपालो हुने गरे पनि अहिले प्रत्येक घरले आफ्नो काम आफैले गर्नुपर्ने भएको छ। संगलमा हुँदा खाना पकाउने जिम्मेवारी पनि हेरफेर भइरहन्थ्यो। एकजनाको 1.5 महिना खाना पकाउने आलो पर्ने गरेको जेठी बुहारी राम दुलारी चौधरीको भनाइरहेको छ।
14: सामूहिक रूपमै पकाइरहेको छौँ खाना चाहिँ। भोलि त मान्छे बढेको छ, घर बनाउन बोलाछन् बाहिरको मान्छेलाई।
12: पारिवारिक संरचना फेरिए पनि यो बस्तीको एउटा चुनौती भने फेरिएको छैन, त्यो हो जंगली हात्तीको त्रास। पत्थरबोजी क्षेत्र नेपाल र भारत जोड्ने खाता करिडोरमा पर्छ। हात्तीहरूको यो मुख्य हिँड्ने बाटो भएकाले यहाँ बासिन्दाले वर्षेनी धनजनको क्षति बेहोर्नु परिरहेको छ।
13: यो ठाउँमा इन्डियाबाट आउँदा पनि हात्तीले छुने, निकुञ्जबाट जाँदा पनि हात्तीले छुने भएकोले त्यसरी दुःख पाइन्छ।
12: वन्य जन्तुको यो जोखिम कम गर्न स्थानीय स्तरमा प्रयास नभएको होइन। खाता सामुदायिक वन समन्वय समितिले विद्युतीय भार र लघु बिमा जस्ता कार्यक्रम अघि सारेको छ। खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ,
15: मिनिमम 7,000 लिएर 1,08,000
12: सम्म तर समस्या अझै गम्भीर छ। परम्परागत माटो, बाँस र खर्का घरहरू हात्तीको आक्रमणमा सजिलै भत्किन्छन्। आर्थिक अवस्था कमजोर भएकाले सबैले पक्की घर निर्माण गर्न सक्ने अवस्था छैन। संयुक्त परिवारबाट अलग भएर नयाँ जीवन सुरु गर्न लागेका मंगल थारूका सन्तानहरूका लागि अहिले सांस्कृतिक पहिचान जोगाउने कि सुरक्षाको चिन्ता गर्ने भन्ने दोहोरो चुनौती खडा भएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
4: छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्साल र संगीत रचनातर्फ किरण कण्डेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। यस्तै गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार र सम्मान गुठीका संस्थापिका तथा गीतकार स्वर्गीय रमुला देवी शाह छिन्नलताको जन्मदिन आगामी साउन 9 गते प्रदान गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र 50 भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ। अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेका बेला विस्फोटक पदार्थ बोकेको एक सवारी साधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण रेलका झ्यालहरू फुटेका र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। अर्का अधिकारीले एएफपीलाई बताए अनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवार सहित यात्रा गरिरहेका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो तर विकासको सूचकाङ्कमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। त्यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक पुगेका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताए। लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सम्झौता भएको घोषणा गर्नुभएको छ। ट्रम्पको घोषणा अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले वाशिङटनसँग मेलमिलापको श्रृङ्खलाको सम्भावना रहेको तर यसको मतलब इरान र संयुक्त राज्य अमेरिकासँग महत्वपूर्ण मुद्दाहरूमा एक सम्झौतामा पुग्ने निश्चित भएको भन्ने अझै होइन। उहाँले सरकारी टेलिभिजनमा 30-60 दिनभित्र अन्तिम सम्झौता हुनुअघि इरानको सबैभन्दा पहिले समझदारी पत्र एक प्रकारको मसुदा तयार पार्ने मनसा रहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्पसँग साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिहरूले हिजो कुराकानी गरेका थिए। गत अप्रेलमा अमेरिका र इरानी प्रतिनिधि मण्डलबीच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले चाँडै नै अर्को चरणको वार्ता आयोजना गर्ने आशा गरेको बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
16: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
17: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग तथा वाणिज्य क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने गरी बजेट ल्याउन लागेको बताउनु भएको छ। बिरगञ्ज स्थित एकीकृत जाँच चौकी आईसीपी तथा ड्राइपोर्टको आइतबार स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योग र वाणिज्य क्षेत्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरूसँगको सहकार्य र सहमतिमा सरकारले सम्बोधन गर्ने बताउनु भयो। उहाँले औद्योगिक क्षेत्रको समस्या र अवरोधलाई हटाउन मन्त्रालय लागि परेको बताउनु भयो। अवलोकनका क्रममा मन्त्री यादवले बिरगञ्ज भन्सारको आयात निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा भन्सारका कर्मचारी तथा व्यवसायीहरूसँग छलफल तथा परामर्श समेत गर्नु भएको थियो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनले एक वर्ष भन्दा बढी अवधिसम्म उत्खनन बापतको कमिटी नबुझाएको र अनुमति पाएको भन्दा बढी परिणाम उत्खनन गरेको पाइएको उल्लेख गरेको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिवाना रकम तिर्नुपर्ने व्यवस्था रहेको छ। विभागका अनुसार तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,99,54,000 दाखिला गर्नुपर्ने रकम असुल गर्न समेत प्रतिवेदनले भनेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूलाई अतिरिक्त समयमा काम लगाउन नपाउने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन गरेको हो। बैंक तथा वित्तीय संस्थाहरूले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने र कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था निर्देशनमा गरेको छ। अपाङ्ग मैत्री बैंकिङ सेवालाई जोड दिँदै ज्येष्ठ नागरिक अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले निर्देशनमा भनेको छ। चीनको ग्वांगझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा सम्मान गरिएको छ। चीनको ग्वांगझाउमा यही मे 21-23 आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, प्राकृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल जीवनभरको अनुभव भन्ने नारा सहित नेपालको सहभागिताको समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीहरूलाई जानकारी गराइएको थियो।
4: अब खेल समाचार रमेश टमट्टाबाट।
18: एसियाली खेलकुद एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेलाडी सूची अनुसार नियमित उपकप्तान अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ। टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम छन्। एसियाली खेलकुद क्रिकेट छनौट प्रतियोगिता 31

0: चरणमा नेपाल एले भारतका तीनवटा प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ 16 गते केरलासँग खेल्नेछ, जेठ 17 गते दोस्रो खेल गोवा र जेठ 19 गते तेस्रो खेल ओडिसासँग खेल्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनसिप नेपालले पहिलो जित दर्ता गर्दै सेमी फाइनल नजिक पुगेको छ। समूह एको खेलमा नेपालले शनिबार किर्गिस्तानलाई सोझो सेटमा जित हासिल गर्यो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा घरेलु टिमले 25-18 25-20 25-13 किर्गिस्तानलाई पराजित गरेको हो। तीनै सेटमा शानदार प्रदर्शन गर्ने सुमित्रा रेग्मी प्लेयर अफ द म्याच घोषित भइन्। युवा शक्तिलाई खेलकुद मार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित पोखरामा यही जेठ 13 गतेदेखि प्रथम फ्रेन्डसिप कप भलिबल 2083 आयोजना हुने भएको छ। फ्रेन्डसिप युवा एकता गण्डकी प्रदेशको आयोजनामा यही जेठ 17 गतेसम्म पोखरा 3 नदीपुर स्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदान सो प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको त्यहाँबाट हाम्रा संवाददाता दिनानाथ बरालले जानकारी दिनुभयो।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 13.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 15.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.7 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर। दिपालको अधिकतम 38.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन सुरु। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुन्न सक्नुहुनेछ घटना र विचार।

0: एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्र पूर्चित वन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको

0: अवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
0: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
0: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 9850 54206, 9851100091, 9850 63387 वा 9141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
0: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 9819328 र 9863573787।
1: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बीकेएस मोटर्स, फ्लिभल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9750-73877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 056-490-374, 9510-61-356।
7: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। काँग्रेसमा सदस्यता अध्यावधि कल्पत्र, महाधिवेशन तयारीमै अन्यल, प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनै पर्ने प्रतिपक्षीको अडान।
1: प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्न उत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो।
0: रासपाको महाधिवेशन कार्यतालिका सार्वजनिक, मधेस प्रदेशमा चार दिनमै गठबन्धन संकटमा, बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन।
2: भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
0: देशभर 46 जिल्लामा विपदमा 74 घटना, 19 घाइते, सरकारद्वारा सतर्कता अपनाउन अपील, धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव।
3: किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौँ।
0: र रुसद्वारा युक्रेनमाथि ठुलो हवाई आक्रमण।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरू बीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली काँग्रेस एमाले नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पर्सी मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
2: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानुनी व्यवस्था छ त्यही एकमुद एजेन्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो, त्यो कुरा हामी राखिराख्छौँ।
1: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाफ नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरुरी छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
3: बल उपाय भएन भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने, टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त, प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ, त्यही नभइकन त कति दिन चल्ने ल, कुनै कुनै खास परिस्थितिमा त के होला भने मलाई लाग्छ अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो, प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण चाहिँ सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो, बाध्य पार्नु।
4: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
3: छैन, सम्भावना छैन, म चाहिँ देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
4: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
3: सभामुखले एक कुरा आदेश जारी गर्ने हो होइन, अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सिटमा अर्कै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। रासोपाले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली काँग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम सुरु नै हुन सकेको छैन। पार्टीले उडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ्न नसकेको नेताहरूको भनाइ छ। नेपाली काँग्रेसभित्र सदस्यता अत्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउबा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएनसँग कुरा गर्दै काँग्रेस महामन्त्री गुरु घिमिरे,
5: अध्यावधिक जारी छ, अब सुरुमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुइटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो होइन, अब साथीहरूले पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसमा सहभागी हुनै पर्छ र काङ्ग्रेसलाई चाहिँ बदलिएको सुधारिएको काङ्ग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो, यसमा कसैले ढिलाइ गर्नु हुँदैन।
1: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो, तर चार दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरुद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रुख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। तर ठूलो क्षति भने नभएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सिआइएनसँग बताउनुभयो।
6: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 घरको छानाहरू सामान्य क्षति भएको छ। दुई ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले खण्डमा खोलिहाल्यौँ। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठुलो चाहिँ आएको होइन। अलिअलि अब
1: हुम्लाको चुङखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढीले विद्यालयको 2 भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन सुरु गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डङ्गलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सिआइएनसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
7: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कुटुपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम देखौ त्यो 24 घण्टाको, अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भनेर कुर्दा कुर्दा धेरै कुर्यो, अब हामी चुप्ला हुँदैनौँ भनेर बन्द गर्नुभएको हो। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो। अब समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ। अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला, अनि त्यो पत्रमा कति
1: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अध्यागमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रुसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। सयौं ड्रोन र दर्जनौं क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 मृत्यु भएको छ भने 38 घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली को उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ FIVPले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
0: सन्तोषी रावल। सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोडिँदै
8: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्ध कुमाखी
0: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
10: रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
11: छ्वाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
12: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
9: तपाईँ जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
12: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
9: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
10: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ बाँकेको राप्ती सोनारी गाउँपालिका चार प्रसोना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ सल्यानको कुमाक लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोडिन थालेको छ
8: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ सल्यान जिल्लाको कुमाकलेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाक मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ
14: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाक गाउँपालिकाको कुमाक लेकको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामीले सिद्धकुमाखी भन्ने गरेका थियौँ र जसरी सल्यानबाट यहाँ बसाइसराई गरेर आउनुहुने सल्याने रुकुमेले जाजरकोटी छिमेक जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाकको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यही सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर चार पर्सौनामा हामीले स्थापना गरेका छौँ
8: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो चार वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ अहिले मन्दिर परिसरमा जमिन सम्याउने तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्
14: दुई बिघा चार कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा त्यही जग्गाभित्रै भवन पनि छ त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड भयो अब यो पुरै जङ्गलै जस्तै थियो खाल्डा खोल्ली थियो खोला थियो यसलाई पुरेर चाहिँ हामीले यो काम सुरु गर्दैछौँ
8: सल्यानबाट 2040 सालमा बाँके बसाई सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
15: जहाँसम्म थाहा छ यो कुमाकी देउताको, हाम्रा बाजे बुवाहरूले पुज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाकी देउताहरू असारको महिना मङ्सिरको महिना पुज्ने, दुईपल्ट पुज्ने गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्त्व पनि अब जो पुराना पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा नाम थाहा छ अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। त्यसलाई संरक्षण गर्नको लागि अब यहाँबाट त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुग्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्तिहरू त धेरै छन्।
8: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी, कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढाइएको छ। रुकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चन्द्रा सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुसी व्यक्त गर्नुभयो।
16: आएको हामी 2046 सालमा भन्दा पहिला पनि हामी सिद्ध कुमाखीलाई मान्थ्यौँ, पहाडमा हुँदा पनि रुकुममा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौँ, मान्थ्यौँ र हामीले गाईको धार दुधको धार चढाउने सिद्धको माहीलाई मान्ने मान्यता गरी आएका हौँ र अहिले हामी आएको यहाँ 35-36 वर्ष भइसक्यो। मनोकामना पुरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पुरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको।
17: मेलाको लागि राम्रो छ यहाँतिर, दसैँमा लाग्छ मेला त यहाँ।
8: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाई सराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाडी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोडिराख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रुकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्ध कुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगञ्ज, बाँके।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढी खानुपर्ने,
18: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
0: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
21: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक कॉमन एक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
22: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 303 खण्डमा छौं। जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो, आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्तो खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौं, आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा। तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ। अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्?
18: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढी गरियो, पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौँ।
22: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ?
18: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ, भनौँ गर्मीमा काम गरिरहेछ, त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ, त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने, पिरौला फर्किने, यी समस्याहरू आउँछ, चक्कर लाग्ने, पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने, होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ।
22: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् नि त्यस्तो अवस्थामा?
18: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ, त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ।
22: त्यो भनेको चाहिँ के हो?
18: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने, टाउकोमा चाहिँ रगतको सञ्चारहरू कम हुने, मुटुको चाल बढेर आउने, व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने, सो यी समस्याहरू चाहिँ बढी देखिन्छ। यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौँ, यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै हुने हो कि त हिट स्ट्रोक भन्छ।
22: हजुर, यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन्। हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन्? कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले?
18: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ, जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ, मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको सञ्चार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ, जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने, मुटुको फङ्सन कम हुने, किडनी मृगौला ड्यामेज हुने, होइन मान्छे बिहोस भएर लड्ने, इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने, यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले, जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ। 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40, 41, 42, 43 पुग्ने भने त अनुमान गरिएको छ नि त। अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन, त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनुपर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
22: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
18: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सघाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहन्छ। तपाईँको 2 घन्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँलाई हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसियुमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो, अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
22: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले
2: पानी खान सुझाव दिनुहुन्छ? अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ? जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफुलको रसहरू, झोलिलो कुराहरू?
18: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फुड बेस्ड फ्लुइड भन्छ। फुड बेस्ड फ्लुइड भनेको जस्तो हामीले दालको पानी भन्छौँ, भेजिटेबल सुप भन्छौँ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौँ, यो भात पकाउँदाखेरिको माड भन्छौँ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौँ ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो। किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
22: मौसमी विपद वा अन्य कुनै कारणले बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली काँग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। मधेस प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेन माथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: वर्ष 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5359 93 98 5570 7061 र 98 5570 7053।
1: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 493 440 493 580 र 98 5506 24 440।
3: It's 8 o'clock, अहिले 8 बजेको छ।
4: समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समयको आवाज।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिलसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: सीमामा भन्सार शुल्कमा कडाई गरेपछि आवत जावत घट्यो, राजस्व बढ्यो, नेपाली बजार चलायमान बन्दै गएको भन्सार कार्यालयहरूको दावी।
0: बाजुरा र हुम्ला जिल्लाको सीमा विवादको अध्ययन गर्न समिति गठन, रासोपा महाधिवेशनको कार्यतालिका सार्वजनिक, कङ्ग्रेस कार्यालयमा नेविसंघको धरना।
1: प्रधानमन्त्रीलाई संसदमा ल्याउन चार विपक्षी दलहरू एकै ठाउँमा उभिने, सभामुखको भूमिकामाथि प्रश्न।
0: अमेरिका र इरान सम्झौता नजिक, युद्ध विराम 60 दिन लम्ब्याउने तयारी, युरेनियम अमेरिकालाई सुम्पिन इरानद्वारा अस्वीकार।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा एसियन गेम क्वालिफायर खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतसँग सीमा जोडिएका प्रमुख भन्सार नाकाहरूमा 100 रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क कडाईका साथ लागू गरिएपछि सीमा क्षेत्रमा आउजात गर्ने यात्रुको संख्या घट्न थालेको छ। तर नेपाली बजार चलायमान बन्दै गएको र राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालयहरूले जनाएका छन्। सुदूरपश्चिम प्रदेशको गड्डाचौकी स्थित कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी चक्रदेव भट्टका अनुसार पछिल्लो समय भारत जाने नेपालीको संख्या समेत घटेको छ। उहाँले स्थानीय बजारमा चहल पहल बढेको र राजस्व सङ्कलनमा समेत सुधार भएको बताउनुभयो। साथै नाकामा हुने तस्करी नियन्त्रणमा समेत उल्लेखनीय प्रगति देखिएको उहाँले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
3: अहिले चाहिँ यो पछिल्लोमा इन्डियातिर कम जान थाले मान्छे, त्यही हिसाबले अब मान्छे नै कम गइरहेको छ। हजुरको नेपालतिर कारहरू चाहिँ चलायमान भएको छ। अहिले तस्करी अब पूर्ण रूपमा नियन्त्रणै त नहोला हजुरको अहिले, तर पहिलाको भन्दा परिणाममा घट्दै घट्दै गइरहेको छ। अब यसरी ठाउँदै गएर जीवन बनाउनु पर्छ यसलाई।
0: बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले पनि 100 रुपियाँभन्दा बढी मूल्यका सामानमा कडाई गरिरहेको जनाएको छ। प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले कडाईपछि यात्रुको चाप घटेको र भारतीय बजार समेत प्रभावित बनेको बताउनुभयो। उहाँका अनुसार सुरक्षा निकायको सक्रियताका कारण तस्करी नियन्त्रणमा आएको छ भने पहाडी जिल्लाबाट जाने यात्रु समेत कम हुन थालेका छन्। यात्रु संख्या घटे पनि राजस्व सङ्कलन बढिरहेको उहाँले समेत बताउनुभयो।
4: पढाइ छ, मान्छे र यात्रु घटेका छन्। अब भारतीय बजार सुकेको छ, होइन? त्यस्तोहरू त आउनै छोडिसके माथिबाट, पहाडबाट, ट्रकबाट आउने, ठुलो भन्सारपट्टिबाट भने त्यस्तै यात्रुबाट उठ्ने सामान हुन्छ नि, यात्रुहरूबाट के पोका पन्तुराहरूबाट। अब जसले आउने मान्छे घटी गए फेरि, होइन, मान्छे घट्यो त्यसले पनि असर गर्यो, त्यति हुँदाहुँदै पनि रहेछ त, अलि बढेको छ। तस्करी नियन्त्रण पनि भइरहेछ, सशस्त्र लागिरहेछ, जनपद लागिरहेछ, भन्सार प्रशासन लागिरहेछ।
0: देशकै सबैभन्दा ठूलो व्यापारिक नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले पनि नाकामा भिडभाड कम भएको जनाएको छ। भन्सार अधिकृत तथा सूचना अधिकारी उदय सिंह विष्टले 100 रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लागू गरेपछि सीमा क्षेत्रको आवागमन तुलनात्मक रूपमा घटेको जानकारी दिनुभयो।
5: 100 रुपियाँ लाउँदाखेरि अलिअलि भिडभाड चाहिँ घटेको कि, त्यो मान्छे पारी मात्रै गएर, सबै मान्छे पारी गएर किनेर ल्याउँथे, त्यो चाहिँ अलिक घटेको जस्तो छ।
1: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गर्न एक समिति गठन गरेको छ। बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गुलको संयोजकत्वमा समिति गठन गरेको हो। यसअघि दुई जिल्लाको सीमा क्षेत्र लाम्पाटा प्रहरी चौकी स्थापना गर्ने विषयमा स्थानीयहरूबीच झडप हुँदा कर्मचारीहरू नै घाइते भएका थिए, जसकारण बाजुराको हिमाली युवा क्लबले घाइतेहरूको निशुल्क उपचार, सीमा विवादको स्थायी समाधान नभएसम्म कर्णाली राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको थियो। सोही विवादको स्थायी समाधानका लागि सरकारले आज भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि तय गरेको चरणबद्ध कार्यतालिका आज सार्वजनिक गरेको, जसअनुसार 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठनदेखि महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका काम समेटिएको छ। संकृत कार्यतालिकामा जेठ 7 गते सुरु भएका जिल्ला र प्रदेशका निर्वाचन समिति गठन जेठ 15 गतेभित्र सम्पन्न गरिसक्नुपर्ने डेडलाइन तोकिएको छ। रासोपा सहमहामन्त्री विपिन आचार्यले यही डेडलाइनलाई मध्यनजर गर्दै विधान संशोधन र समायोजन टुङ्गाउने गरी अहिले काम धमाधम भइरहेको जानकारी दिनुभयो।
6: केन्द्रीय समितिले अस्ति महाधिवेशन विधान संशोधन गर्ने कुरा र समायोजनहरू टुङ्गाउने बाँकी भएको हो कि समायोजनहरू टुङ्गाउने भन्ने कुराहरूको डेडलाइनको एन्डेन्डतिर हामी पुगिरहेछौँ। यो दुईटा मेजर काम सकिँदैछ।
0: केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी गरिएको सर्कुलरमा सबै प्रदेश समितिका सभापतिहरूलाई आफ्नो प्रदेश अन्तर्गतका जिल्ला सभापतिसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार काम सम्पन्न गर्न सहयोग गर्न भनिएको छ। रासोपाको पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा हुने गरी तोकिएको छ। यसअघि ओडा र नगर अधिवेशनहरू गरिएको छ।
1: नेपाल विद्यार्थी संघ नेभी संघका कार्यकर्ताहरूले नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा धरना दिएका छन्। नेभी संघको 12 महाधिवेशनको मिति घोषणा गरी संगठनलाई चलायमान बनाउन दबाव स्वरूप उनीहरूले आज विरोध जनाएका हुन्। विद्यार्थीहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। धरनामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कंग्रेसभित्रको आन्तरिक एकता सुदृढ गर्नका लागि गुट उपगुट भन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिएका छन्। नेभी संघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने माग समेत गरेका छन्।
0: प्रतिनिधि सभाका विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकले आज छलफल गरेका छन्। उनीहरूले संसदमा सरकारले विपक्षीको आवाज दबाउन खोजेको निष्कर्ष समेत निकालेका छन्। सिन्दरबार स्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको छलफलमा कंग्रेसकी बासना थापा, एमालेका एन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुसबु ओली सहभागी थिए। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको उपेक्षा गरेको, गैर संवैधानिक गतिविधि बढेको, विपक्षी दलको आवाज दबाउने प्रयास भएको तथा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए। विपक्षी दलहरूको बैठकले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावली पालना र लोकतन्त्रको रक्षाका लागि संसदभित्र आपसी सहकार्य र छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको नेता महरले जानकारी दिनुभयो।
1: आज काठमाडौँमा आयोजित एक कार्यक्रममा कंग्रेस सहितका विपक्षी दलका सांसदहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन्। कंग्रेसकी सांसद गीता कुमारी सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि रुलिङ समेत गर्न नसकेको भन्दै निरीह देखिएको टिप्पणी गर्नु भएको छ।
7: सभामुखीको भूमिका त निरीह लागेछ हामीलाई, होइन? अब यो विषयमा त हामीले पहिले पनि भनिरहेछौँ, सभामुख चाहिँ एउटा सभामुख भएर नै चाहिँ रुलिङ गर्दा हुन्थ्यो। तर अब सभामुखलाई हामीले धेरै नै हामीले चाहिँ दबाब पनि गऱ्यौँ, घेराबन्दी पनि भयो, उहाँको विषयमा धेरै विरोध पनि भयो। अब तपाईँ चाहिँ एउटा सभामुख भएर, साँच्चीको सभामुख भएर, एउटा राष्ट्रको एउटा सभामुख भएर रुलिङ गर्नुपर्छ, तपाईँ चाहिँ एउटा थपना जस्तो भएर चाहिँ नबसिदिए हुन्थ्यो भन्ने चाहिँ हामीले त्यो कुरा उठाएकै हो।
1: एमालेकी सांसद साजिता सिद्दिकी खातुनले सभामुख अर्यालले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको वकालत गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले सभामुखको भूमिका निष्पक्ष नभएको गुनासो पनि गर्नुभयो। प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख लगायतको भूमिका निष्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकेको सांसद खातुनको जिकिर थियो।
7: अहिले फेरि आएर के फिल भयो भने मेरो सभामुख चाहिँ रासपाभन्दा बाहिर निस्किनै सक्नु भएन क्या. उहाँ रासपाभन्दा बाहिर निस्केर उहाँ चाहिँ सदनको सभामुख देश र जनताको सभामुख बन्दैको भए साह्रै सुनमा सुगन्ध थपिन्थ्यो कि. किनभने एउटा सभामुख उपसभामुख होइन मन्त्रीहरू देशको प्रधानमन्त्री त फियर हुनुपर्छ नि त. त्यो कुराहरू हुनु पर्थ्यो तर त्यो कुरा अलि हामीलाई मलाई आई मिन मलाई फिल चाहिँ भएन. त्यसले गर्दा म पटक पटक रिक्वेस्ट पनि गरेको छु. अस्ति एकदमै सदनमा चिच्चाएको छु तपाईँ फियर भनिदिनुहोस् तपाईँ फियर भनिदिनुहोस् तपाईँ नै हामीलाई अनुशासन सिकाइराख्दा तपाईँ लगायत टिम अनुशासनमा बस्नु भएको छैन. हामी त अलरेडी 25 इयर्स म आफै फिल्डमा काम गरेर आएको मान्छे हो. मलाई मलाई एकदमै अनुशासनको नलेज छ तर तपाईँ लगायत तपाईँको टिम नै नबस्दिँदाखेरि अनि तपाईँले प्रधानमन्त्री मन्त्री नै सदनमा नल्याउँदाखेरि अनि हामी प्रतिपक्षले आवाज उठाउने कि नउठाउने.
1: नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सांसद पार्वती विकले पनि सभामुख अरियाल संसदप्रति जवाबदेही नभएको आरोप लगाउनुभयो. उहाँले संसदमा महिलाहरूको संख्या अझै बढाउने विषयमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो. जनसङ्ख्याको आधारमा सदन लगायत राज्यका सबै निकायमा महिलाहरूको प्रतिनिधित्व हुनुपर्ने सांसद विश्वकर्माको भनाइ थियो.
8: हेर्नेले पनि मूल्याङ्कन गरिराख्नु भएको छ होइन, बाहिर जो जसले हेरिराख्नु भएको छ, किनकि त्यो सदनभन्दा सभाभन्दा कैयौँ गुणा दिग्गज मान्छेहरू पनि बाहिर हुनुहुन्छ होइन. हामीलाई हेरेर मजाले हाम्रो सबै गतिविधिलाई एनालाइसिस गर्ने त्यो राम्रो मान्छेहरू पनि बाहिर हुनुहुन्छ, उहाँहरूले पनि हेरिराख्नु भएको छ. अब उहाँहरूका अगाडिका बाध्यता के हुन् मलाई थाहा छैन. अब सदनप्रति बाइस भएको जस्तो फिलिङ हामीलाई पनि भइराखेको छ. जनसङ्ख्या त हामी तपाईँहरूभन्दा 51% हो नि त, बढी छ नि. त्यसले गर्दाखेरि हामी सन्तुष्टि भयो भने त केही गर्नै सक्दैनौँ. त्यसले गर्दा हामी 51%ै त्यहाँ सहभागी बनाउन चाहन्छौँ त्यो सदनमा. सन्तुष्टि भन्ने त जब सन्तुष्टि त त्यति बेला भइन्छ जब वर्गविहीन समाज हुन्छ क्या.
0: नेपाल परिवेशमा बागमती प्रदेशसभाको बजेट अधिवेशन भोलि सुरु हुने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
9: मार्वलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्वलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवनभरको.
11: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम US$ 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्. यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन. सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ. विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np.
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
1: मनसुनको अवधिमा हरेक वर्ष बाढी पहिरो र डुबानले ठूलो जनधनको क्षति हुने गरेको छ. नेपालमा सामान्यतया मनसुन जुन 13 अर्थात् जेठ अन्तिममा सुरु भएर अक्टोबर 2 समाप्त हुन्छ. तर यस वर्ष भने नेपालको पूर्वी भागबाट जेठ मध्यतिर नै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ. प्रिमनसुन अवधिमै पूर्वी नेपालमा पहिरोले 2 जिल्लाको सडक सञ्जाल टुटाएको छ. तर सरकारले हरेक वर्ष मनसुन अवधिमा हुने क्षतिको विवरण सङ्कलन गर्नुबाहेक जोखिमको पूर्व तयारीबारे ठोस नीति तथा कार्यक्रम नै बनाउन सकेको छैन. एक सामग्री सहकर्मी दिनेश जोशीबाट.
12: पाँचथर र ताप्लेजुङमा बर्खा नलाग्दै बाढीले वितण्डा मच्चाएपछि त्यहाँका नागरिकको सड़क सञ्जालसँगको पहुँच टुटेको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले दुई जिल्ला जोड्ने सड़क र पुल बगाउँदा ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो। वर्षासँगै आएको बाढीले दोभानी खोला, तमोर खोला र मध्य पहाड़ी राजमार्ग आसपासमा निर्मित संरचनासँगै केही नागरिकका घर बगाएको पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो।
13: पक्की पुल बन्ने गरेको त्यो बगायो, अर्को ब्रिज बनाउने त्यसका बेली ब्रिजका सामानहरू बगायो, अर्को काठे पुल बगायो, एउटा झोरलुङ्गे पुल बगायो, तिनवटा पब्लिकका घर बगायो। जोखिम र मान्छेलाई सार्ने भनेको छ, अब अहिले स्थानीय तहहरूले सारिराखेकै छन्। ती पनि हिजो गएका ठाउँमा जोखिममा भएका एक दुई परिवारहरूलाई अन्य सुरुमा सारेछ।
12: तमोर करिडोर अन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको लुम्बिनी पुल बगाउँदा ठूलो क्षति भएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल बाढीले पूर्ण रूपमा बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिनुभयो। निर्माण सम्पन्न हुनै लागेको अवस्थामा पुल बग्दा ठूलो क्षति पुगेको सेढाईको भनाइ छ। सड़क कालोपत्री हुने चरणमा पुगे पनि आठ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको थिएन। अहिले पुल बगाएपछि यसको निर्माण थप अनिश्चित बनेको छ। पानी पर्ने क्रम अझै नरोकिएकाले क्षतिको यकिन विवरण उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो।
14: यति नै क्षति भयो भनेर परिणात्मक अङ्क निकाल्न चाहिँ काम बाँकी नै छ, गर्दै हुनुहुन्छ टेक्निसियनहरूले। मानवीय क्षति खास भएको छैन, एउटा काठको घर चाहिँ पहिरोले डिस्टर्ब गर्यो भन्ने आएको छ।
12: इन्द्रावती खोलामाथिको पुलमा क्षति पुगेपछि सिदिङवा गाउँपालिका तथा सिरिजङ्गा गाउँपालिकाको खेवाङ र याम्फुदिन क्षेत्रमा सदरमुकाम फुङलिङ तथा पाँचथर इलाम हुँदै लामो दूरीमा सञ्चालन हुने सवारी साधन ठप्प भएका छन्। सिदिङवा गाउँपालिकाका अध्यक्ष मान बहादुर राईले बाढी पहिरोले क्षतिग्रस्त भएको सड़क खुलाउन नसकिएकाले आवत जावत ठप्प बनेको।
15: आज तिन दिन भयो जेसिबी लगाएको, सकेको छैन नै, बनाइसकेकै छैन। अलैँची खेतीमा त कति खेती पुगो पुगो, पहिरो त त्यस्तो कति गयो गयो। याङ्रो गाउँपालिकामा धान खेती, हाम्रो सिदिङबामा अलैँ खेतीमा अनुमानित 4 करोड जतिको खेती चाहिँ साधारण कमी कमी हिसाब गर्दा पनि त्यतिको खेती भयो।
12: पूर्वी नेपालका दुई जिल्लामा मनसुन सुरु नहुँदै बाढी र पहिरोले जनधनको ठुलो क्षति पुर्याउँदा पनि सरकार भने बेखबर बनेको छ। बाढी र पहिरो जन्य विपदबाट बच्न पूर्व तयारी गर्नुपर्नेमा सरकार पर्ख र हेरको अवस्थामा रहेको छ। मनसुन प्रतिकारीय योजना ल्याएर काम थाल्नुपर्नेमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भने प्रधानमन्त्री कार्यालयको ग्रीन सिग्नलको पर्खाइमा रहेको छ। गृह मन्त्रालय एक महिनादेखि छुट्टै मन्त्रीविहीन रूपमा सञ्चालन हुँदै आएको छ, जसको असर देशका हरेक प्रशासनिक निकायमा देखिन थालेको छ। गृहमन्त्री नहुँदा मनसुन प्रतिकारीय योजना ल्याउन ढिलो भएको बताउनुहुन्छ प्राधिकरणकी प्रवक्ता शान्ति महत।
16: सिक्रियो भइ नै सरकार छ होइन, तर अब यहाँ गृहमन्त्रीज्यू चाहिँ नहुनुभएको र प्रधानमन्त्रीज्यूले हेर्नुभएको, उहाँले एक दुईवटा विषय हेरेर सार्वजनिक गर्ने भन्या भएर अड्किया छ केही समयलाई। अब सायद आज हुन्छ होला त्यो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ। लामो समयदेखि आर्थिक सङ्कटसँग जुझ्दै आएको उक्त उद्योगको आज उहाँले अवलोकन गर्नुभएको हो। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादव आज उद्योगको अवलोकनमा जानुभएको थियो। त्यस क्रममा उहाँले व्यवस्थापक र कर्मचारीबाट जानकारी लिनुभएको छ। अवलोकन पश्चात आयोजित छलफलमा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्त दुःखद भएको भन्दै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको सुनाउनुभयो।
1: बागमती प्रदेश सभाको बजेट अधिवेशन भोलि सुरु हुँदैछ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोलि दिउँसो 1 बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो। मुख्यतया सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्न अधिवेशन बोलाइएको हो। यो अधिवेशनमा 8 महिनादेखि सभामुख पदको चुनाव गर्ने तयारी समेत छ। तत्कालीन सभामुख भुवन कुमार पाठकले गत असोज 1 गते नै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। जेएनजी आन्दोलनको क्रममा उहाँले भदौ 24 गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको थियो।
0: चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सिलिङ गर्ने क्रममा रहेका बेला पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मधेश र समग्र देशको जीवनसँग जोडिएको चुरे क्षेत्रको दिगो संरक्षण संवर्धन र पुनर्स्थापनाका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरिएको अभियानका संयोजक नरेन खतिवडाले बताउनुभयो। कुल बजेटको 20% शिक्षा र स्वास्थ्य क्षेत्रमा 10% बजेट सरकारले विनियोजन गर्नुपर्नेमा अभियानको जोड छ।

0: जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैङ्किङ कसुर मुद्दामा एकजना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 22 बस्ने 53 वर्षीय प्रवणलाल सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सिंहलाई प्रहरीको टोलीले काठमाडौँ महानगरपालिका 13 छाउनीबाट पक्राउ गरेको हो। पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो।
3: ललितपुरमा नक्कली नोट सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका वडा नम्बर 15 घर भई हाल कलङ्की बस्दै आएका 19 वर्षीय सूरज राई रहेको प्रहरीले जनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 12 लगनखेल बस पार्क नजिकबाट प्रहरीले उनलाई नक्कली नोट सहित पक्राउ गरेको। उनबाट प्रहरीले 500 दरको 16 नक्कली नोट बरामद गरेको छ। नक्कली नोट कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनलाई लगनखेलबाट समातेको हो।
4: कञ्चनपुरको महेन्द्रनगरबाट दुईजना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 को टोलीले एक महिला र पुरुषलाई उद्धार गरेको हो। उद्धार गरिएका उनीहरूलाई धनगढी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिनुभयो। मानव सेवा आश्रमले सडक पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर काँकरभिट्टा स्थित मेची पुलबाट यात्रा सुरु गरेको थियो। यात्रा कञ्चनपुर कैलाली हुँदै आज बेलुकासम्म बाँके पुग्नेछ। आनी छोइङ डोलमा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोलमा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि त्यहाँ पुगेको हो।
3: वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा बढी तीव्र गतिका कारण भएको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा देशभर 2294 दुर्घटना भएकामा 1253 दुर्घटना तीव्र गतिका कारण भएका हुन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान सम्झौता नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन लागेको बताउनु भएको छ। विदेश मन्त्री मार्को रुबियोले पनि वार्तामा महत्वपूर्ण प्रगति भएको खुलासा गर्नुभएको छ। इरानले औपचारिक रूपमा कुनै प्रतिक्रिया नजनाए पनि द्विपक्षीय एमओयूमा हस्ताक्षरको नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सम्झौतामा युद्धविराम 60 दिन लम्ब्याउने तयारी छ। सो अवधिमा इरानले हुर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्नेछ। उसले कुनै पनि जहाजबाट शुल्क लिने छैन र सो जलमार्गको थापेको धराप हटाउन थाल्नेछ। बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ। त्यस्तै इरानी तेल स्वतन्त्र रूपमा बेच्न पाउने गरी आर्थिक प्रतिबन्धहरू हटाउनेछ। यसैबीच इरानका अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले उल्लेख गरे अनुसार युरेनियम अमेरिकालाई सुम्पिन इरानले अस्वीकार गरेको छ। सोही कारण इरानको परमाणु कार्यक्रम अझै पनि अमेरिकासँगको सम्झौताको सुरुवाती हिस्सा बनेको छैन।

0: मुद्दामाथि अन्तिम सम्झौताका लागि वार्ता हुनेछ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित दर्ता गर्दै काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवडलमा आज भएको खेलमा मालदिप्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको। समूह चरणको अन्तिम खेलमा नेपालले मालदिप्सलाई 25-12 25-9 र 25-20 पराजित गर्यो। समूह चरणको अन्तिम खेलमा भोलि भारत र किर्गिस्तान खेल्नेछन्। यो खेलबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ।
0: इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई 30 रनले पराजित गरेको छ। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याएको मुम्बईले 9 विकेट गुमाएर 175 रन मात्र बनाउन सक्यो। उसका लागि सूर्य कुमार यादवले 60 र हार्दिक पाण्डेले 34 र विल ज्याक्सले 33 रन बनाए। राजस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक 3 विकेट लिए भने आन्द्रे बर्जर ब्रिजेश शर्मा र यश पुन्जाले 2-2 विकेट लिए। यसअघि राजस्थानले निर्धारित ओभरमा 8 विकेट गुमाएर 205 रन बनाएको थियो। यो जितसँगै राजस्थानले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसअघि रोयल च्यालेन्जर्स बेङ्गलोर गुजरात टाइटन सनराइजर्स हैदराबादले प्लेअफमा स्थान बनाइसकेका छन्। क्वालिफायर एक बेङ्गलुरु र गुजरात बीच र एलिमिनेटर हैदराबाद र राजस्थान बीच खेलिनेछ। अहिले जारी अर्को खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। इडेन गार्डनमा कोलकाताले टस जितेर बोलिङ रोजेको छ। टस हारेर ब्याटिङ गरिरहेको दिल्ली ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 70 रन बनाएर खेलिरहेको छ।
1: र नेपाल क्रिकेट सङ्घ क्यानले एसियन गेम क्वालिफायरका लागि 14 सदस्यीय टोली घोषणा गरेको छ। क्यानले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको। टोलीमा पूर्व कप्तान रोहित पौडेल पनि समेटिएका छन्। उनी बाहेक कुशल भुर्तेल आसिफ शेख सन्दीप जोरा कुशल मल्ल लोकेश बम सोमपाल कामी सन्दीप लामिछाने शेर मल्ल नन्दन यादव आरिफ शेख करण केसी र साप आलमले पनि टोलीमा स्थान बनाएका छन्। एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार मे 31 हुने उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने र प्रतियोगिताको सुरुवात गर्ने तयारी छ। यस्तै भारत भ्रमणमा जाने ए टिम घोषणा गरिएको छ। क्यानले अनिल शाहको कप्तानीमा टोलीको घोषणा गरेको। भारतको उत्तराखण्डमा आगामी मे 22 जुन 2 सञ्चालन हुने 42 अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली ए टोली घोषणा गरिएको क्यानले जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सीमामा भन्सार शुल्कमा कडाई गरेपछि आवत जावत घट्यो, राजस्व बढ्यो, नेपाली बजार चलायमान बन्दै गएको भन्सार कार्यालयहरूको दावी।
1: बाजुरा र हुम्ला जिल्लाको सीमा विवादको अध्ययन गर्न समिति गठन। राष्ट्रपा महाधिवेशनको कार्यतालिका सार्वजनिक। कङ्ग्रेस कार्यालयमा नेविसङ्घको धरना।
0: प्रधानमन्त्रीलाई संसदमा ल्याउन 4 विपक्षी दलहरू एकै ठाउँमा उभिने, सभामुखको भूमिकामाथि प्रश्न।
1: अमेरिका र इरान सम्झौता नजिक, युद्ध विराम 60 दिन लम्ब्याउने तयारी। युरेनियम अमेरिकालाई सुम्पिन इरानद्वारा अस्वीकार।
0: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा एसियन गेम क्वालिफायर खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिभल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
9: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज, र बजाजले दिन्छ न्यू खोज्नेलाई।
8: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
10: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
8: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
10: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
8: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
10: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
8: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
10: नियमित परामर्श तथा मार्गदर्शन,
8: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
10: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
8: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 9855-54206, 9851-0091, 9855-63387 वा 9141-5872 सम्पर्क गर्न सक्नुहुनेछ।
10: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फार्मदेखि घुमा क्या, एक दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छ नि, गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ, त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ, यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौ बोका

0: खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको कानुबाबु, कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म बाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बाँचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550509334।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-5010-60।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन सुरु। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। समाचार अब विस्तारमा। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट 1-1 जना प्रतिनिधि सदस्य रहनेछन्। यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। यसैबीच गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले उक्त छानबिन टोली गठन गरेको जनाएको छ। मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको उल्लेख छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के

0: खोलाको खोला घरभित्र बनेका संरचना आजदेखि हटाउन सुरु गरेको छ। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोला घर खाली गर्ने कार्य सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको स्थानमा भने सावधानी अप्नाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरपालिकाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिनुभयो। राष्ट्रपतिले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सड़क, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, माथलो रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। उपसभामुख रुबी कुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाह विरुद्ध निरन्तर लडिरहने बताउनु भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभई देशबाट उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो। छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उपसभामुख ठाकुरले छोराछोरी बीच हुने विभेद अन्त्य गरी छोरीलाई शिक्षित बनाउन अभिभावकलाई आग्रह गर्नुभयो। नेपालको 3 दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इन्डो पेसिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजद्वारा आज काठमाडौँमा आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषय उच्च स्तरीय छलफल

0: उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो। छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्सल र संगीत रचनातर्फ किरण कण्डेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र 50 भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ। अधिकारीका अनुसार क्वेटा पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारी साधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। अब आर्थिक समाचार।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग तथा वाणिज्य क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने गरी बजेट ल्याउन लागेको बताउनु भएको छ। बिरगन्ज स्थित एकीकृत जाँच चौकी आइसिपी तथा ड्राइपोर्टको आइतबार स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योग र वाणिज्य क्षेत्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरूसँगको सहकार्य र सहमतिमा सरकारले सम्बोधन गर्ने बताउनु भयो। उहाँले औद्योगिक क्षेत्रको समस्या र अवरोधलाई हटाउन मन्त्रालय लागि परेको बताउनु भयो। अवलोकनका क्रममा मन्त्री यादवले बिरगन्ज भन्सारको आयात निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा भन्सारका कर्मचारी तथा व्यवसायीहरूसँग छलफल तथा परामर्श समेत गर्नु भएको थियो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनले 1 वर्ष भन्दा बढी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढी परिणाम उत्खनन गरेको पाइएको उल्लेख गरेको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिवाना रकम तिर्नुपर्ने व्यवस्था रहेको छ। विभागका अनुसार 3 कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,99,54,000 दाखिला गर्नुपर्ने रकम असुल गर्न समेत प्रतिवेदनले भनेको छ। नेपाल राष्ट्र ब्याङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूलाई अतिरिक्त समयमा काम लगाउन नपाउने व्यवस्था गरेको छ। बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र ब्याङ्कको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन गरेको हो। बैङ्क तथा वित्तीय संस्थाहरूले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने र कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था निर्देशनमा गरेको छ। अपाङ्ग मैत्री बैंकिङ सेवालाई जोड दिँदै ज्येष्ठ नागरिक अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले निर्देशनमा भनेको छ। चीनको ग्वांगझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा सम्मान गरिएको छ। चीनको ग्वांगझाउमा यही मे 21-23 आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, प्राकृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल जीवनभरको अनुभव भन्ने नारा सहित नेपालको सहभागिताको समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीहरूलाई जानकारी गराइएको थियो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। एसियाली खेलकुद एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेलाडी सूची अनुसार नियमित उपकप्तान अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ। टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम छन्। एसियाली खेलकुद क्रिकेट छनौट प्रतियोगिता 31 मेदेखि सिङ्गापुरमा सुरु हुनेछ। भारतमा आयोजना हुने अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि नेपाल ए क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल शाहले पाएका छन्। 14 सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाडी समेटिएका छन्। नेपाल ए टिममा मयन यादव, तीर्थराज दास, देव खनाल, रशिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राज र अर्जुन कुमार रहेका छन्। खेल तालिका अनुसार प्रतियोगिताको समूह चरणमा नेपाल एले भारतका 3 प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ 16 गते केरलासँग खेल्नेछ, जेठ 17 गते दोस्रो खेल गोवा र जेठ 19 गते तेस्रो खेल ओडिसासँग खेल्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनसिप नेपालले पहिलो जित दर्ता गर्दै सेमी फाइनल नजिक पुगेको छ। समूह ए को खेलमा नेपालले शनिबार किर्गिस्तानलाई सोझो सेटमा जित हासिल गर्यो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभरहलमा भएको खेलमा घरेलु टिमले 25-18, 25-20, 25-13 किर्गिस्तानलाई पराजित गरेको हो। तीनै सेटमा शानदार प्रदर्शन गर्ने सुमित्रा रेग्मी प्लेयर अफ द म्याच घोषित भइन्। युवा शक्तिलाई खेलकुद मार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित पोखरामा यही जेठ 13 गतेदेखि प्रथम फ्रेन्डसिप कप भलिबल 2083 आयोजना हुने भएको छ। फ्रेन्डसिप युवा एकता गण्डकी प्रदेशको आयोजनामा यही जेठ 17 गतेसम्म पोखरा 3 नदीपुर स्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदानमा सो प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको त्यहाँबाट हाम्रा संवाददाता दीननाथ बरालले जानकारी दिनुभयो। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन शुरू। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: 92.2 MHz.
1: मैले सिन्दूर लिएर पर्खेको

0: उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556 595 1074, मोबाइल 98 550 50 934।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र

0: कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त होइन? यिनीहरूलाई सुधार्नको लागि कहीँ केही खुल्या छैन
1: छ। माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
2: सम्पर्क 97484-36036 र 98244-42209।
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ। माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98555-63172 र 98452-12206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।

0: Swadesh FM 93.2 MHz.
1: Na paksha, na vipaksha.
2: Swadai nispaksha.
1: Swadesh FM 93.2 MHz. Khabar, tapai ko samudaya ko ani tapai ko sarokar ko.
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगर प्रमुख तारक कुमारी काजी महतोले चितवन तीनका प्रतिनिधि सभा सदस्य एवं कानून मन्त्री सुविता गौतमसँगको सल्लाह अनुसार नै चितवन राष्ट्रिय निकुञ्जभित्र मोजाइक ब्लक राखी सड़क स्तर उन्नतिको टेण्डर खुल्न स्थगन गरिएको बताउनु भएको छ। नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा उठेको जिज्ञासाको उत्तर दिँदै उहाँले सो कुरा बताउनु भएको हो। जेएनजी आन्दोलनका क्रममा ओडामा विनियोजन गरेको 25-25 लाख रुपियाँ सहित नगरका अन्य योजनाबाट बजेट कटौती गरेर जंगलभित्र बाटोमा ब्लक बिछ्याउने तयारी गरिएको स्मरण गर्दै उहाँले निर्वाचनपछि अवस्थामा संघीय सरकारबाट बजेट आउने सम्भावनालाई ध्यानमा राख्दै तत्काल ठेका प्रक्रिया अघि नबढाइएको बताउनु भएको हो। उहाँले आफू दुईजना वडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहित हालका कानून मन्त्रीलाई भेटेर जंगलको बाटो निर्माणबारे छलफल गरेको जानकारी दिनुभयो। सो क्रममा मन्त्री गौतमले हाल चालु रहेकै बाटो स्तर उन्नति गर्ने संकेत गर्नुभएको र वातावरणीय प्रभाव मूल्याङ्कन टोली पठाउनु भएको नगर प्रमुख महतोले जनाउनुभयो। नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय निर्णय सहित कार्यपालिकाको निर्णय समेत संघीय सरकारलाई पठाइसकेको भन्दै नगर प्रमुख महतोले असार मसान्तसम्म संघीय बजेट विनियोजन भएमा सोअनुसार काम अगाडि बढाइने बताउनुभयो। उहाँले अहिले नै ठेक्का गर्दा काम भदौ असोसम्म लम्बिन सक्ने र त्यति बेलासम्म संघीय सरकारबाट पनि सोही सड़कमा बजेट आए दोहोरो ठेक्का पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले केही समयका लागि प्रक्रिया रोकिएको स्पष्ट पार्नुभयो। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले कानून अनुसार आफ्नो दायित्व पूरा गर्ने कर्मचारी कहिले त्रसित हुन नपर्ने र कसैको दबाव वा सोर्सफोर्समा जान नपर्ने बताउनु भएको छ। माडी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रममा कर्मचारीहरूको सरुवाबारे उठेको जिज्ञासाको जवाब दिँदै उहाँले सो कुरा बताउनु भएको हो। कर्मचारीहरू त्रसित छन् भन्ने भनाइप्रति प्रतिक्रिया दिँदै उहाँले कर्मचारी प्रशासन नियम र कानून अनुसार सञ्चालन हुने बताउनुभयो। काम नगर्ने वा जनताको करको सदुपयोग नगर्ने कर्मचारीप्रति आफ्नो निगरानी कानूनी कार्यवाही निरन्तर रहने उहाँले चेतावनी समेत दिनुभयो। उहाँले कर्मचारी व्यवस्थापनको जिम्मेवारी भएकाले लापरवाहीलाई सहय गर्न नसकिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत भूषालले कर्मचारी सरुवा सम्बन्धी व्यवस्था स्पष्ट पार्दै सरुवा कर्मचारीको अधिकार भएको र त्यसको व्यवस्थापन सम्बन्धित निकाय तथा मन्त्रालय स्तरबाट हुने बताउनुभयो। सरुवा गर्ने निकाय र स्थानीय तहको व्यवस्थापन भूमिका फरक हुने भएकाले सो विषयमा स्पष्ट हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो। माडी आठ स्थित माडीकी प्रमुख पर्यटन स्थल वैकुण्ठ धाममा खानेपानीको मुहान सुकेपछि वडा कार्यालयले वैकल्पिक खानेपानीको व्यवस्था गरेको छ। यसअघि वैकुण्ठ धाममा चौरमा वितरण हुँदै आएको खानेपानीको मुहान सुक्दा त्यहाँ पुग्ने पर्यटक तथा दर्शनार्थीहरूले पिउने पानीको समस्या भोग्दै आएका थिए। समस्या बढ्न थालेपछि वडा नम्बर 8 वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीको पहलमा वडा कार्यालयको विपद व्यवस्थापन शीर्षकबाट बजेट विनियोजन गरी 230 मिटर टाढाको 12 घरे बस्तीबाट वैकुण्ठ चौरसम्म बिछाएर वैकल्पिक खानेपानी आपूर्ति शुरू गरिएको हो। वडा अध्यक्ष भण्डारीले दैनिक 100 को संख्यामा आउने पर्यटक तथा दर्शनार्थीहरूलाई पिउने तथा अन्य प्रयोजनका लागि पानीको अभाव हुन नदिन वडा कार्यालय लागेको बताउनुभयो। बागमती प्रदेश सरकारबाट नमुना विद्यालय घोषित माडी आठ खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयले शिक्षक अभिभावक तथा विद्यार्थीलसित उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयले प्रशिक्षक एवं मोटिभेटर ईश्वर श्रेष्ठको प्रमुख प्रशिक्षणमा सो कार्यक्रम सञ्चालन गरेको हो। आइतबार बिहान विद्यार्थी र दिउँसो शिक्षकहरूलाई उत्प्रेरित गरिएको र सोमबार अभिभावक उत्प्रेरणाको कार्यक्रम रहेको विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले बताउनुभयो। उत्प्रेरणा कार्यक्रममा शिक्षकहरूको पेसागत विकास, अभिभावकको भूमिका तथा विद्यार्थीहरूको शैक्षिक विकास, अनुशासन र अध्ययनप्रतिको प्रेरणाका विषयमा विशेष प्रशिक्षण दिने शिक्षक भण्डारीले जनाउनुभयो। कार्यक्रमको उद्घाटन गर्नुहुँदै माडी नगर प्रमुख तारक कुमारी काजी महतोले सधैँ किताब पढ्नुभन्दा अन्य सबै क्षेत्रको ज्ञान लिनु आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रमबाट शिक्षक, विद्यार्थी र अभिभावक तीनवटै पक्षमा आउने परिवर्तनले विद्यालयको शैक्षिक विकासमा निकै सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। चितवनको भरतपुर महानगरपालिका विस्तद्रेणीमा अज्ञात समूहले घरमा बसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको घटना सार्वजनिक भएको छ। स्थानीय 51 वर्षीय झलक कुमारी घिमिरेमाथि शुक्रबार राति करिब 12 बजे अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको हो। अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर भित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिट गरेका थिए। कुटपिटपछि
कुटपिटपछि उनीहरूले घिम्रेले लगाएको करिब 2 तोलाको सुनको रिङ लुटेर फरार भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता इन्स्पेक्टर मनिष श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभयो। शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरी अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो। नेपाल चिकित्सक संघले हिजेर 16 र 17 गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ। आधुनिक सुलभ किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रबन्धन मार्फत प्राथमिकता स्वास्थ्य सेवा सुदृढीकरण नाराका साथ संघले आफ्नो 30 औं सम्मेलन बीपी कोरेला मेमोरियल क्यान्सर अस्पतालको सभाहालमा गर्न लागेको हो। संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरू सहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने तालिका रहेको छ। निकुञ्ज र परण्डाबार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ। गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको हो। टिकोलीबाट देवनगरसम्मको 9 किलोमिटर नहरमा पानी छाडिएको हो। यो सँगै निकुञ्ज तथा वरण्डाबार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भलका लागि समेत पानी छोडिएको छ। उद्योग वाणिज्य संघले अबदेखि सोमबार व्यवसाय नियमित सञ्चालन गर्ने र शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। संघले आइतबार एक अपिल जारी गर्दै शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीलाई आग्रह गरेको हो। विगत लामो समयदेखि प्रत्येक सोमबार व्यवसाय बन्द गर्ने अभ्यास व्यावसायिक अनुशासन ऐक्यबद्धता तथा बजार व्यवस्थापनको सकारात्मक अभ्यासका रूपमा रहँदै आएको भन्दै संघले नेपाल सरकारले शनिबार र आइतबारलाई सार्वजनिक बिदा लागू गरिसकेको अवस्थामा सोमबार समेत बजार बन्द हुँदा व्यवसाय उपभोक्ता तथा सेवाग्राहीमा अन्यल सिर्जना भएको जनाएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। 2 दिनसम्म विश्वासको मत प्राप्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव संकटमा पर्नु भएको छ। मन्त्रालय भागभण्डामा गठबन्धन दलहरूबीच कुरा नमिल्दा यादव सरकार संकटमा परेको हो। सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी जसपा नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा जेठ 8 गते विश्वासको मत प्राप्त गर्नुभएको थियो। प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छ। यद्यपि प्रदेशको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन अभ्यास मार्गचित्र नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनको लागि सिफारिस गर्ने तथा आर्थिक विकास सामाजिक विकास भौतिक पूर्वाधार जलस्रोत तथा ऊर्जा अन्य प्राकृतिक स्रोत मानव स्रोत व्यवस्थापन सुशासन र व्यवस्थापन लगायतका क्षेत्रमा रणनीति नीति तथा योजना तयार गर्ने निकाय भने पदाधिकारी विहीन रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचन सम्बन्धी प्रक्रियाहरूको समय सीमा तय गरिएको हो। केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्र अनुसार 77 वटै जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिएको छ। जसअनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्छ पर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ। सरकारको गलत कार्यशैली विरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ 12 गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन्। नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ। संस्कृति पर्यटन तथा नागरिक उठान मन्त्रालयले वैशाख 31 गते कास्कीका डाक्टर दीपक प्रसाद बास्तोला चितवनका प्रवीण भट्टराई ललितपुरका महेश्वर भक्त श्रेष्ठ काठमाडौँका रूपा लामिछाने र स्याङ्जाका लीलाज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो। भूमि व्यवस्था तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइन मार्फत गर्दा देखिएको समस्या समाधान गर्न 9 बुधे परिपत्र जारी गरेको छ। नेपाल बैंकर्स संघको आग्रह अनुसार विभागले पाम प्रणाली लागू भएका सबै भूमि प्रशासन कार्यालयहरूलाई रोक्का र फुकुवामा सहजीकरण गर्न उक्त निर्देशन दिएको हो।
नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशको भेलामा शेरबहादुर देव पक्षीय नेताहरूले सभापति गगन थापा विरुद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा बोल्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी 15 गते महाधिवेशनमा उनलाई ठेगान लगाउने खुला चेतावनी दिएका हुन्। कञ्चनपुर काङ्ग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आइतबार आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सड़क, ढल, बिजुली, खानेपानी लगायतका समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2079-80 को बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब 15% बढाएका थिए, तर त्यस यता निजामती कर्मचारीहरूको तलब वृद्धि भएको छैन। कानूनी व्यवस्था अनुसार सरकारले 2 वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने हुन्छ, तर पछिल्लो 3 वर्षदेखि निजामती कर्मचारीहरूको तलब वृद्धि हुन सकेको छैन। सरकारी निकायले एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खानेपानीको पाइपलाइनमा 1 वर्षमै 6.5 करोड रुपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6.5968,00,000 रुपियाँ बराबरको क्षति भएको हो। रौतहट सिन्धुलीको सीमास्थित बागमती नदी किनारमा 2 जनाको शव भेटिएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका 9 बस्तीपुर गए भएका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 ढुकढुकी एफएम टोल बस्ने 20 वर्षीय गणेश महतो रहेका छन्। जेठ 9 घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताउनुभयो। नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्ला भएको छ। महानगरपालिका 32 स्थित नरेफाटमा युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। काठमाडौँमा आक्रमणमा परेर सिराहाको कञ्चनगाह नगरपालिका 10 घर भएर नरेफाट बस्ने 18 वर्षीय करण कुमार शाह घाइते भएका हुन्। शाहले आक्रमणकारीलाई कार्यवाहीको माग गर्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन्। धारिलो हतियार प्रहारबाट पीड़ितको हात ढाड घाँटी र टाउकोमा चोट लागेको छ। र गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशैभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 339 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरुष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएको प्रहरीको तथ्याङ्क छ। वैशाख महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै जीप, कार र माइक्रोबस गरी 427, बस 101, टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक, ट्याङ्कर, टिप्पर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क रहेको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Satejny spokcja.
1: Sudis FM, 3.5 to 2 MHz.

0: सानो ठुलो आफ्नो अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ, तिमी आफू आफै भगवानमा अर्पित हौ, यही नै सबभन्दा ठुलो सहारा हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएमको प्रसारणमा
2: आजको शुभ बिहानीमा सम्पूर्ण श्रोतावृन्दहरूलाई म स्वदेश एफएमको धार्मिक कार्यक्रमबाट शास्त्रोपदेश गर्दैछु। आउनुहोस्, यहाँहरू सबैलाई म स्वागत गर्दछु। धेरै धेरै पहिलाको कुरा, द्वापर युगमा सरस्वती नदीको किनार एउटा महत्त्वपूर्ण तीर्थमा ऋषि महर्षिहरू त्यहाँ विभिन्न प्रकारका शास्त्र वार्ताहरू अनि छलफल गर्नुहुन्थ्यो। यो संसारको उत्पत्तिको बारेमा, यो संसार कसले उत्पन्न गर्यो, को छ यसको सृष्टिकर्ता, अनि कुन छ यस्तो गणितज्ञ जो कि सबैका स्त्री पुरुषहरू बराबर छन्, कोही कसैलाई पनि विवाह गर्न खाँचो छैन, सबैले आफ्नो आफ्नो प्रारब्ध अनुसार श्रीमान श्रीमती पनि सबैलाई प्राप्त भएको छ, बस्न अनि आफ्नो जीवन निर्वाहको लागि कोही कसैलाई पनि खाँचो छैन। सारा प्राणीहरू आफ्नो आफ्नो नियमअनुसार सन्तान उत्पत्ति गर्ने, पालन पोषण गर्ने, यी आदि कुराहरूमा पनि सबको लगनशीलता देखिराखेको छ। यस्तो अवस्थामा त्यहाँ विभिन्न धर्मशास्त्रका ज्ञाताहरू, कोही ज्योतिष सम्बन्धी, कोही खगोल सम्बन्धी, कोही भूगोल सम्बन्धी, कोही जलचर सम्बन्धमा, कोही राजनीति सम्बन्धमा, कसको जीवनयात्रा अनि आयु सम्बन्धमा, कर्म सम्बन्धमा, यो विभिन्न पक्षमा विभिन्न ज्ञाताहरूले आफ्नो त्यहाँ तर्क दिनुहुन्थ्यो। अनि यस्तै तर्क गर्दै गर्दै जाँदा अनि यो संसारमा, यो विचित्र संसार रच्ने अनि सबलाई माया मोहमा रमाउन दिने, सबको एउटा विसर्जन प्रक्रिया पनि, यो यस्तो किसिमको के हो यो रचना, मनुष्य कसरी संसारमा आउँछ, केले दिक्क भई चटक्क सब यो छोडेर नै जाउँछ, यस्ता किसिमका कुराहरू पत्ता लगाउन त्यहाँ ऋषिहरू अथवा रिसर्च गर्नुहुन्थ्यो। जसले यस्ता कुराहरूको रिसर्च गर्छ त्यसलाई ऋषि भनेर भने नै चलन थियो। अहिले पनि हामी त्यसरी ऋषि भन्छौँ। ऋषि माने रिसर्च गरेर कुनै पनि विषयमा अनि पारङ्गत भएको मान्छे चाहिँ ऋषि हुन्थ्यो। ऋषिहरू देवर्षि, ब्रह्मर्षि, राजर्षि गरेर धेरै प्रकारका ऋषिहरू पनि हुन्थे। कोही ब्रह्मर्षि, ब्रह्मजानी, ब्राह्मणबाट ऋषि भएर मुक्त भएका, कोही राजा भएर राज्य सञ्चालन गरेर आखिरीमा यो संसार झुटा रहेछ, परमात्मा मात्रै एउटा सत्य वस्तु रहेछ भन्ने यस्तो किसिमको रिसर्च गरेर अनि उहाँ चाहिँ राजर्षि भन्नुभएको हुन्छ। कोही चाहिँ त्यही त ब्रह्मर्षि, राजर्षि, कोही चाहिँ देवर्षि, देवताको जुली प्राप्त गरेर पनि रिसर्च गरेर अनि उहाँहरू देवर्षि ठहरिनु हुँदो रहेछ। यसरी आफ्नो आफ्नो एउटा उपाधि थियो, त्यो उपाधिले विशिष्ट भएका विद्वान अनि ऋषिहरू, तपस्वीहरू, भक्तहरू सरस्वती नदीको किनारमा एउटा विशाल चाहिँ सभा गर्नुहुन्थ्यो। यसरी सत्सङ्ग गरेर आफ्नो जीवन बिताउनुहुन्थ्यो। गुण विशिष्ट यो संसारलाई देखेर अति मुग्ध हुनुहुन्थ्यो। यो गुण ससुरा र सम यी तीन प्रकारका गुणले विशिष्ट भएका प्राणीहरूलाई देखेर उहाँहरू यो गुण सम्बन्धी कुराबाट पनि बहुत प्रभावित हुनुहुन्थ्यो। जिज्ञासाको विषय रहेको थियो, के हो सत्वगुण, के हो रजगुण, के हो तमगुण, सत्वगुणको कार्य के हो, त्यस्तै गरेर अरू अरू गुणको कार्य के हो, यसको बारेमा पनि त्यहाँ धेरै धेरै छलफल हुन्थ्यो। देवावृत गर्दै दिन बित्दै थिए। एक दिनको कुरा हो, यहाँ एक देव त्रयो मूर्ति ब्रह्म विष्णु महेश्वरा यसरी पनि त्यहाँ छलफल हुन्छ। मूर्ति एउटै हो तर कार्य विशेषले गर्दा तिनवटा देवता पनि मान्न परेको छ। एकजना ऋषिले यस्तो विचार गर्नुभयो, यी तिनजना देवतामा कुन देवता प्रधान होला, कुन देवताको प्रधानता होला यो संसारमा भन्ने किसिमको एउटा प्रश्न उठ्यो। यो प्रश्नको समाधान गर्नलाई ए ब्रह्मा विष्णु महेश्वर को अब विशिष्टता, त्यो ब्रह्मा विष्णु महेश्वरको विशिष्टता जाँच्नको लागि एउटा प्रश्न उब्ज्यो त्यहाँ। अब यो परीक्षा गर्नको लागि स्वयं ब्रह्माजीका मानस पुत्र भृगु ऋषिलाई सबैले अनुरोध गरे। सबैको अनुरोध सुनिसकेपछि भृगुले पनि यी तिनवटा देवताको परीक्षा लिने विचार गर्नुभयो। काम अजिलो छ, भृगु ऋषि ब्रह्माजीका मानस पुत्र ती ब्रह्माजीलाई पनि परीक्षा

0: जी ब्रह्माजी बाटमा जानुभयो। ब्रह्माजीले आफ्नो पुत्र आएको देखेर बहुत खुसी हुनुभयो। आज मलाई सम्झेर पुत्र आएको छ भनेर बहुत खुसी हुनुभयो। अनि सामनेमा गइसकेपछि ब्रह्माजीले अङ्कमाल गर्नको लागि हात फैलाउनु भयो। आफ्नो पुत्र भृगु आइराखेको देखेर हात फैलाउनु भयो। काँखमा लिन जस्तो यसरी अङ्कमाल गर्न खोज्नुभयो। खोजिसकेपछि भृगु ऋषिले त्यो कुरालाई स्वीकार गर्नु भएन।
1: चार दिनेसम्मका विशेष संविधानमा राख्ने प्रस्ताव, तीन ठुला दलमा नेतृत्व संकट, भट्ट सहित 29 जना विरुद्ध मुद्दा दर्ताको तयारी, सरकारद्वारा कूटनीतिक संवाद शून्य प्राय लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको किसानको सारथी बन्दै समुन्नति शीर्षकको शुभ समाचार।
2: केही वर्ष अघिसम्म दाङको देउखुरी क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन्थ्यो। बजारको अभाव, व्यापारीको एकाधिकार र उचित मूल्य नपाउँदा किसान निराश थिए। बिहान सबैरै उठेर डोको, गैजा र छिटवामा तरकारी बोकेर बजार धाउनुपर्ने बाध्यता यहाँका किसान। अहिले भने अवस्था फेरिएको छ। किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बिक्री हुन थालेपछि उनीहरूमा नयाँ उत्साह थपिएको छ। यसको मुख्य आधार बनेको छ लमही नगरपालिका दुई केरुनियामा सञ्चालनमा रहेको समुन्नति तरकारी संकलन तथा प्रशोधन केन्द्र। समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित केन्द्रले किसान र बजार बीचको दूरी घटाउँदै स्थानीय कृषकलाई राहत दिएको छ। सूरजलाल चौधरीका अनुसार केन्द्रले दैनिक 1,500 देखि 2,000 केजीसम्म तरकारी संकलन गर्दै आएको छ। लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी सहकारीले बारीमै पुगेर खरिद गर्ने गरेको उहाँले बताउनुभयो। पहिला किसानले बजार खोज्दै बिहानै तरकारी बोकेर हिँड्नु पर्थ्यो। चौधरीले भन्नुभयो, अहिले त्यो समस्या हटेको छ। डेढ वर्षदेखि सञ्चालनमा रहेको संकलन केन्द्रले सबै प्रकारका तरकारी खरिद गर्दै आएको छ।
3: Well guys, new खोज्नेलाई बजाजले दिन्छ exchange मेलामा झ्याम्मै highest valuation र झ्याम्मै cash discount. On the spot finance available. शून्य service charge र free helmet. न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा scratch and win अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12 देखि 17 गतेसम्म स्थान BKS मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
5: नियमित परामर्श तथा मार्गदर्शन।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध

0: अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। कार्यदलले तय गरेका छलफलका विषयमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, संघ प्रदेश र स्थानीय तहसहितको प्रभावकारिता, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा मन्त्री, न्यायपालिका प्रधान न्यायाधीश, सबै तहका न्यायाधीशको नियुक्ति, योग्यता, पदावधि, उमेर, हद, उच्च नैतिक चरित्र, आचरण, अनुशासन, त्यस्तै संवैधानिक निकाय अन्तर्गत संवैधानिक निकायको संख्या, पदाधिकारीको संख्या, पदाधिकारी नियुक्तिलाई उत्कृष्ट बनाउने र अन्य विविध विषयमा संसदको अधिवेशनलाई स्वचालित बनाउने, गैरावश्य नेपाली नागरिकता र अधिकार, जनप्रतिनिधिको योग्यता र उमेर हद कति पटक हुन सक्ने लगायतका विषय समेटिएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संविधान संशोधनका लागि अपनाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाझिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए।
1: तीन ठूला दल, नेतृत्व संकट, गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको समकालीन राजनीतिक परिदृश्य यति बेला असामान्य संक्रमण र अस्थिरताको चरणमा प्रवेश गरेको छ। गत भदौमा भएको जेन्जी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिका र अवस्था बदलिएको छ। फागुन 11 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनले संसदमा दलहरूको आकार बदलिए पनि पुराना र नयाँ भित्रका आन्तरिक विवाद र मतिहरू कम भएका छैनन्। व्यापक जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा होस् वा पुराना राजनीतिक दलहरू हुन्, सबै आन्तरिक विवाद र किचलोमा फँसेका छन्। मुलुक निरन्तर बहुदलीय लोकतन्त्रको यात्रामा हिँड्न थालेको 3.5 दशक भइसकेको छ, तर दलहरू आन्तरिक विवाद, नेतृत्व संकट र वैचारिक अस्पष्टताबाट मुक्त हुन सकेका छैनन्। 1979 सालमा स्थापना भएको रासोपा स्थापनाको 7 दशक पूरा गरिसकेका नेपाली कंग्रेस, नेकपा एमाले र अन्य राजनीतिक दलहरू आफ्नै आन्तरिक तनाव, पुस्तान्तरणको दबाव र संगठनात्मक पुनर्गठनको बहसमा छन्। दलहरू समय सापेक्ष सुध्रिन नसक्दा लोकतान्त्रिक प्रणालीको स्थायित्व र प्रभाव कारितामाथि नै प्रश्न उठ्न थालेको छ। गत फागुनको निर्वाचनपछि मुलुकको पहिलो दल बनेको रासोपा यति बेला तीव्र आन्तरिक तनाव, नेतृत्वको असमञ्जस्य र ध्रुवीकरणको चरणबाट गुज्रिरहेको देखिन्छ। बाहिरबाट वैकल्पिक राजनीतिक शक्ति, नयाँ पुस्ताको ऊर्जा र सुशासनको नारासहित उदाएको यो पार्टी अहिले भने आफ्नै संगठनभित्र नेतृत्व, शक्ति सन्तुलन र निर्णय प्रक्रियाको विवादमा अल्झिएको छ। रासोपामा अहिले अर्को ठूलो चुनौती विभिन्न समूहको समायोजन पनि हो। विवेकशील साझा, हाम्रो नेपाल पार्टी, जेन्जी अभियन्ता, थरूहट समूह लगायत विभिन्न धारका नेता पार्टीमा मिसिएपछि सबैलाई प्रतिनिधित्व दिने दबाव बढेको छ। सरकारका निर्णय, अध्यादेश, समसामयिक राजनीतिक विषयमा एउटा पार्टीका सांसदहरू फरक फरक धारमा देखिनुले रासोपाभित्र वैचारिक स्पष्टता कमजोर रहेको संकेत गर्दछ। मुलुकको पुरानो लोकतान्त्रिक दलमध्ये कंग्रेस यति बेला जुट र फुटको संघर्षमा छ। गत पुसमा भएको विशेष महाधिवेशनको पक्ष विपक्षमा देखा परेको विवाद गाउँसम्म पुगेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेको पक्ष अहिले प्रदेश तहमा भेला र बैठकमा सक्रिय छ।
0: कूटनीतिमा छैन संवाद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ दल रासोपाका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ। भारत सरकारको निमन्त्रणामा उहाँको भ्रमण कार्यक्रम बनेको हो। नयाँ सरकार बने पश्चात दुई देशबीच उच्च स्तरीय भ्रमणहरू भएका छैनन्। दुई तिहाई नजिकको सरकार छ, यसले कूटनीतिक सम्बन्धलाई संवादको माध्यमबाट अझ बलियो बनाउनु पर्थ्यो, तर प्रधानमन्त्री जी त्यसमा चुकेको देखिन्छ, पूर्व राजदूत निलाम्बर आचार्यले बताउनुहुन्छ। त्यस्तै बालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक सम्बन्धबारे सत्तारूढ रासोपाकै नेता अमरेश कुमार सिंहले केही दिन अघि एक टिभी अन्तर्वार्तामा भनेका थिए, भारतसँग केपी ओलीको पालामा भन्दा पनि सम्बन्ध बिग्रिएको छ, चीनसँग पनि राम्रो छैन, अमेरिकासँग कस्तो हो मलाई थाहा छैन। सिंहले भने चाहिँ भारत र चीनबीच सम्बन्ध बिग्रिहालेको नभए पनि नयाँ सरकार गठनपछि छिमेकी सम्बन्ध न्यानो भने नरहेको कूटनीतिज्ञहरूले बताउन थालेका छन्। श्री विक्रम मिश्रीले नेपाल भ्रमण रद्द गरेका छन् भने नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि रोकिएको छ। प्रधानमन्त्रीसँग भेट नहुने अनौपचारिक सन्देश पाएपछि मिश्रीले नेपाल भ्रमण स्थगित गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरले पनि प्रधानमन्त्री बालेनसँग भेट पाएनन्। गत चैत 17 गतेदेखि 3 दिने नेपाल भ्रमणका क्रममा गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेसँग भेटवार्ता गरेर फर्किएका थिए।
1: संसदमा सशक्त रूपमा उत्रदै विपक्षी दल हिमालय टाइम्समा खबर छ। संसदमा सत्ता र विपक्षी दलहरू आम्ने सामने हुने संकेत देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नबनेको भन्दै विपक्षी दलहरू आक्रोशित छन्। प्रधानमन्त्री शाह सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनीहरूको माग छ। तर प्रधानमन्त्री शाह भने विपक्षीले माग गरे अनुसार संसदमा उपस्थित नहुने अडानमा हुनुहुन्छ। विपक्षीको माग र प्रधानमन्त्रीको अडानले आगामी संसद बैठक सामान्य ढंगले सुचारू नहुने स्थिति बनेको छ। सरकारको गलत कार्यशैली विरूद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार बसेको बैठकले जेठ 12 गते मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलले कार्यशैलीको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो।
0: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालको सीमावर्ती जिल्ला सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्याधिक बढेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी कर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। अस्पताल चिकित्सकहरूका अनुसार प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपडा लगाउने, खेतको काम बिहान र साँझ मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने, चिया, कफी, सोडा र क्याफिनयुक्त पेय नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धुम्रपान र मदिरा सेवन नगर्ने लगायतका सुझाव चिकित्सकहरूले दिएका छन्। गर्मी बढेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्याला दारी मजदूर पनि बढी प्रभावित भएका छन्। जेठ पहिलो सातादेखि बढ्दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो चर्को घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। बर्दियामा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले आवश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। प्रशासनले सोमबारसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरेको छ।
1: अपूर्व अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर 29 जना विरूद्धको आरोप पत्र सरकारी वकिल कार्यालय काठमाडौँमा पठाएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गर्दा विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेको छ। विभागले 90 दिनभित्र अनुसन्धान गर्न पाउने अधिकारलाई बेवास्ता गर्दै 2 महिना नपुग्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सम्पत्ति शुद्धिकरण ऐन अनुसार 90 दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरिसक्नुपर्छ। त्यतिन्जेल पक्राउ नपरेका व्यक्तिहरूलाई फरार अभियुक्तका रूपमा पेश गर्नुपर्नेमा दुई महिना पनि नपुग्दै मुद्दा दर्ता गर्ने अवस्थामा पुग्नुले अनुसन्धान पूरा नभएको शंका उत्पन्न भएको छ। यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान जारी राखेको छ। सीआईबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान